0: जाँचमा गराउनु पर्ने मुलुकी देवानी संहिता 2074 को व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
1: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
2: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नु भएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौ, भेरिफाई गर्न सक्छौ, त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
3: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा
1: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम, 31 बहुवर्षीय योजना रुग्न लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
4: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
4: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
4: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
6: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
5: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
6: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
7: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौ। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
5: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्लेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालन गराएको हो। सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट नौका अधिकांश पीड़ितको माग अब राहत होइन स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेको बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन बीमा लगायतका प्रक्रियामा पीड़ित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानूनी व्यवस्था गरी मृत्युको कानूनी घोषणा र मृत्यु दर्ता गरिदिए पीड़ितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिएको हो। सांसद विश्वराज पोखरेलले भुटेकोशी बाढ़ीपछि फेला परेका शवको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिकु सड़क शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ मुगलिन मलिकु सड़क खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरूद्ध हुने भएकाले बढ़दै गएको यस विकल्पका रूपमा भण्डारा मलिकु सड़कलाई विस्तार गर्नुपर्ने बहस समेत शुरू भएको छ। नारायणगढ़ मुगलिङ सड़क खण्डको दासढुङ्गादेखि मलिकुसम्मको क्षेत्रमा बर्खा याममा सड़क पटक पटक पहिरो जाने र घण्टौं समय यातायात अवरूद्ध हुने समस्या लामो समयदेखि चल्दै आएको छ। त्यस्तै भित्रपृष्ठमा ग्यास आजदेखि पुरानै मूल्यमा शीर्षकमा पनि खबर प्रकाशित छ। काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य अर्थात 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मंचको स्थापनाको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने बताउनु भएको हो।
0: नयाँ पत्रिका दैनिकमा ठूला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको काम अगाडि बढ़ेको बारेमा खबर छापिएको छ भने संविधान संशोधन सम्बन्धी संसद नियमावलीको प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइएको बारेमा पनि खबर छ। सर्वोच्चको नयाँ भवनमा बारम्बार आगलागी शीर्षकमा खबर छापिएको छ। नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आगलागी भयो। आगलागीमा तीनवटा फाटमा क्षति पुगेको छ। विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ। यसअघि 17 भदौमा पनि यसै गरी आगलागी भएको थियो। घटनाको छानबिन चलिरहेकै बेला फेरि आगलागी भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको उल्लेख गरिएको छ। भित्री पन्नामा सारथीहरूले नै देउबाको साथ छोड्दै शीर्षकमा प्रेम गौतमले लेख्नु भएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा 83% होल्ड गरेका निवर्तमान सभापति देउबासँग पदाधिकारीमा चौधरी मात्रै शेखर कोइराला पक्षीय उपसभापति गुरूङ र सहमहामन्त्री पाण्डे तटस्थ अरू सबै संस्थापनतिर शीर्षकमा खबर छापिएको छ। अब संघीय संसदका सबै काम डिजिटल प्लेटफर्ममा शीर्षकमा कमल राज भट्टले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गवर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गवर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिशको आधारमा अगाडि बढ़ने भएको छ। पूँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। शेयरमा लाग्ने पूँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुंवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको वाइट बडी 4 दिनदेखि जापानमा थन्कियो 1500 भन्दा बढ़ी यात्रु अलपत्र शीर्षकमा सूरज कुंवरले नै लेख्नु भएको खबर भित्री पन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा संयन्त्रको बैठक राख्न नेपालको पहल, नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषण सहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापेको छ। बाढ़ीले झस्किएको सशस्त्र उद्धार टोली छ हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढ़ी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैलाई पनि फोन लागेन। बाढ़ीको आवाज धुन्चीसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै संचार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
9: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न देशहरूमा आन्दोलन शुरू भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छुएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरूद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरूद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ़दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी तटीय शहरमा व्यवसायीले इन्धन डिपो अवरूद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदूरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्ट्रियाको भेनामा शुरू भएको छ। बढ़दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआईभी संक्रमण तीव्र रूपमा बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागु औषधको बढ़दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआईभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
0: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध 3 खेलको टी20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्याका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाड़ीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढ़ीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। क्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आईची नागोयामा 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत भलिबलको प्रतिस्पर्धा शुरू भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25-11 विजयी भयो। आज नेपालले इण्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका 7 किसानबारीमा हुने 4 ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 3,36,636 यसलाई फेरि सुन्नुहोला। फुटबल प्रतियोगिताको विजेताले 3,66,666 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन् र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लीग आईपीएल 2027 को मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
10: मनोपरामर्शका नाममा अत्यधिक भीड़भाड़ भएपछि सरकारद्वारा आचार संहिता जारी कानूनी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: साझा खबरमा अब मनोपरामर्श सेवा व्यवस्थापनको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा हिजो आज मनोपरामर्श सेवा दिनका लागि संस्थागत र व्यक्तिगत रूपमा उपस्थित हुन खोज्नेको संख्या धेरै छ। कतिपय अवस्थामा बाढ़ी प्रभावितलाई थप पीड़ा दिने काम गरिरहेको गुनासोपछि सरकारले मनोपरामर्शका लागि आचार संहिता जारी गरेको छ। बाढ़ी प्रभावितका लागि मनोपरामर्शको आवश्यकता र व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
3: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौं। अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छु, हामीले गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधेर पुग्यो नि।
0: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौं, उहीमाथि प्रश्न उठिरहेका छ भन्नुभयो। त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ, फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो। जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौं, उसले अरूको कुरा सुनिन्छ भन्छौं, उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ, ताकि हामी काउन्सिलिङकै संवाद खोजिरहेका छौं।
3: जुन बेला उसले अब म कुरा गर्छु नि त, मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा। यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसेपिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
0: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
3: होइन, हाम्रो त्यो एउटा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत ADCDमा हेर्ने टिममा एउटा MSPSS ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइरहेको हुन्छ, यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर।
0: भनेको अब थप व्यवस्थित हुँदै जान्छ,
3: जानुपर्छ भनिदियो हामीले। यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँ भनौँ, मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै मोर देन 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो हो, म तेरो देशमा आएर भलन्टियर काम गर्छु, तिम्रो संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
0: नेपालको अहिलेको जुन यो लहर भनौँ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँको आशय हो?
3: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नुहुन्छ नि काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगेका हुन्छन् हेर्नुहोस् त्यहाँ होइन, त्यही विपदको क्षेत्रमै जो गए हामी साईको सोसियल सपोर्ट गर्छौँ, हामी साईको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ। अनि सबैले साईको सोसियल सपोर्ट गर्न त त्यो एउटै व्यक्तिलाई 4 काउन्सिलर राख्दै पनि बढी हुने भइसक्यो कि, अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नुहोस्।
0: चिकित्सा मनोवित डाक्टर पशुपति महत संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: बदौ 14 देखि अवरूद्ध कृष्णवीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भासिने र पहिरो जाने जोखिम भने कायमै। संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी। भटेकोशी बाढ़ी प्रभावितका लागि राहत र पुननिर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
0: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
13: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम। 31 बहुवर्षीय योजना रूक्न, पुँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
0: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन। आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह।
13: र नेपालले घरेलु मैदानमा बंगलादेशसँग ऐतिहासिक T20I खेल्ने। 20 एसियाली खेलकुदको महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय.com मा महेश बस्ताकोटीले चषक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ एकजना मेडिकल व्यवसायीलाई। सरकारले पटक पटक धरपकड गर्ने, पक्राउ गर्ने, फेरि छोड्ने क्रम चलिरहेको छ। हालैका दिनमा फेरि प्रहरीले समात्न गएको भनेर विभिन्न खबर पनि सार्वजनिक भए। यहाँ दुईजना व्यक्ति छन्, पातला दुब्ला जस्ता देखिन्छन् र सड़कमा हिँड्दै गर्दा त्यहाँ केही कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने मन्दिरबाट निस्किएको जस्तो घण्टी जस्तो पनि देखिन्छ हातमा। नजिकै रहेका अर्को व्यक्तिले केही प्रश्न गरेपछि उनी झोकिँदै के भन्दैछन्। माथि चाहिँ यस्तो देखिएको छ।
14: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
15: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
14: किन आउनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
15: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
14: किन नि बाबा?
15: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
14: हस् बाबा।
16: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
17: सम्पर्क मोबाइल 97140131429।
18: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
19: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी, हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ। त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्। त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
18: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
19: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ। पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
18: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
19: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
18: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
20: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथेन भने कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
21: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
20: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
21: ल काका, उति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
17: सम्पर्क श्रीकृष्ण सप्लाइज पुछार बजार पशुपति मार्ग धादिङ बेसी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0102-5363, मोबाइल नम्बर 9841-2623-83।
22: रंग बहार रंग बहार
2: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
22: बर्जर पेंसले घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
22: बर्जर पेंस
23: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियोहादिङ 100.9 गर्हजका साथै इन्टरनेट अनलाइनको www.radiohading.org/ संसारभर केही साथ प्रसारण भइदिएको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी सञ्चालन जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनको आग्रह। धादिङको गलौदी र रातमाटी होल्डिङ सेन्टर खानेपानी प्रयोगशाला परीक्षणमा सुरक्षित देखियो। आईसीडीसी नेपालद्वारा बाढ़ी प्रभावितलाई खाद्यान्नदेखि बेड सामग्रीसम्म राहत वितरण। संविधान संशोधन बारेको नयाँ नियम कार्यान्वयनमा सर्वोच्चको रोक। भोटेपछि बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङ अनुसार भदौ 10 र 14 गते भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा गइरातीदेखि नै गाड़ी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुंगा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो ढुंगा तथा अरू अवरोध देखिएमा जोखिम मलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीको लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न समेत प्रहरीले आग्रह गरेको छ। कृष्णभीरको सड़क सञ्चालनसँगै नारायणगढ़ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढ़ीले घरबार विहीन हुन पुगेका स्थानीयलाई तत्कालीन आवासीय व्यवस्था मिलाउन राखिएको धादिङको गजरी गाउँपालिकाको दुईवटा होल्डिङ सेन्टर सहित हालै पुनः सञ्चालनमा लिइएको खानेपानी आयोजनाहरूको गुणस्तर परीक्षण गरिएको छ। परीक्षणको नतिजा अनुसार ती क्षेत्रको खानेपानी राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुरूप पूर्ण रूपमा सुरक्षित रहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख शेखर चन्द्र केसीले जानकारी दिनुभएको छ। गत 2083 भाद्र 10 गते भोटेकोशी त्यसैले नदी प्रणालीमा आएको भीषण बाढ़ी तथा पहिरोका कारण धादिङका विभिन्न खानेपानी आयोजनाहरूमा ठूलो क्षति पुगेको थियो। बाढ़ी प्रभावितहरूको अल्पकालीन व्यवस्थापनका लागि गलौदी र रातमाटीमा होल्डिङ सेन्टरहरू निर्माण गरी खानेपानी सेवा पुनः सञ्चालनमा ल्याइएपछि पानीको गुणस्तरबारे परीक्षण गरिएको हो। कार्यालय प्रमुख केसीका अनुसार खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनको पहलमा आवश्यक परीक्षण उपकरण तथा सामग्री सहितको अत्याधुनिक मोबाइल वाटर क्वालिटी टेस्टिङ भ्यान धादिङमा परिचालन गरिएको थियो। उक्त मोबाइल प्रयोगशाला टोलीले होल्डिङ सेन्टर र नयाँ सञ्चालन आयोजनाहरूबाट नमूना संकलन गरी विस्तृत परीक्षण गरेको थियो। प्रयोगशाला परीक्षणमा पानीको गुणस्तर मापदण्ड अनुरूप नै पाइएकाले खानेपानीको सुरक्षालाई लिएर अनावश्यक भ्रममा नपर्न उहाँले अनुरोध गर्नुभएको छ। तथापि विपदपछिको समयमा खानेपानी तथा सुरक्षित बनाउन शुद्धिकरणका उपाय अपनाउन आवश्यक मानिन्छ। गजरी गाउँपालिकामा भदौ 10 गते आएको बाढ़ीबाट प्रभावित 300 परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था केआरआईएनको सहयोगमा एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालको सहजीकरणमा राहत वितरण गरिएको हो। बाढ़ीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा घरायसी सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको हो। प्रभावित प्रत्येक परिवारलाई 25 केजी चामल, नुन, तेल, दाल, चिनी र मसला लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको छ। त्यस्तै गरी 100 बेड आइटमका सम्पूर्ण सामग्री, आपतकालीन प्रयोगका लागि लाइट तथा लामखुट्टे नियन्त्रण गर्ने इलेक्ट्रिक ब्याट समेत वितरण गरिएको आयोजकले जनाएको छ। राहत वितरण कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, केआरआईएन तथा एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालका अध्यक्ष गोपाल लम्सालले विपदको समयमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी सहयोग पुर्याउनु संस्थाको कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। उहाँले भन्नुभयो, विपद कहिले र कहाँ आउँछ भन्ने पूर्वानुमान गर्न सकिँदैन, तर विपद आएपछि प्रभावित समुदायको साथमा उभिन सकिन्छ। एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालले यही मान्यताका साथ विगतदेखि नै विपद तथा आपतकालीन अवस्थामा प्रभावित समुदायलाई सहयोग गर्दै आएको छ। गजुरीमा पनि केआरआईएनको सहयोगलाई प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्याउन हामीले सहजीकरण गरेका हौं। राहत केवल सामग्री वितरणमा सीमित नरही प्रभावित परिवारको आवश्यकता र अवस्था अनुसार सहयोगलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो धारणा हो, उहाँले भन्नुभयो। अध्यक्ष लम्सालले विपदपछि प्रभावित परिवारको पुनर्स्थापना तथा दीर्घकालीन आवश्यकताका लागि स्थानीय तह, सहयोगी संस्था र समुदायबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो। राहत वितरणबाट बाढ़ीका कारण खाद्यान्न तथा घरायसी सामग्रीमा क्षति बेहोरेका परिवारलाई तत्कालीन दैनिक आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त हुनुभएको छ। पार्टीको सचिवालयको पूर्ण बैठकले उहाँलाई यो जिम्मेवारी दिएको हो। अर्याललाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौँमा आयोजित एक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराउनु भएको हो। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर 4 ढोला निवासी अर्याल राजनीति शास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। उहाँले लामो समयदेखि युवा नेतृत्व, विकास, सामाजिक अभियान र नीति निर्माणको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आउनु भएको छ। उहाँले 2068 सालमा युथ पार्लियामेन्ट नेपाल र पछि ग्लोबल युथ पार्लियामेन्ट स्थापना गरी नेपालसहित 86 भन्दा बढ़ी देशमा युवा अभियान सञ्चालन गर्नुभएको थियो। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रै चलेको देखिन्छ नि।
4: किन नहस्त काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनु शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक संविधान बमोजिम प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभा नियमावली 2083 जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा कांग्रेस, एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लंघन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो। अन्तरिम आदेशमा भनिएको छ संवैधानिक प्रावधान तथा संविधानको धारा 83 बमोजिम अवलम्बन गरिएको द्वेषधनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 को नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 को नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 269 को व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहेको भन्ने प्रथम दृष्टिमा देखिएको छ। नियमावलीको लिखित व्यवस्था कार्यान्वयन भए संवैधानिक प्रावधानमा अपूरणीय क्षति पुग्न जाने एवं रिट निवेदकका पक्षमा सुविधा सन्तुलनको स्थिति समेत देखिँदा प्रतिनिधि सभाद्वारा 17 जेठमा पारित प्रतिनिधि सभा नियमावली 2083 को नियम 140(11) र नियम 259 हाल कार्यान्वयन नगर्न अन्तरिम आदेशमा भनिएको छ। संविधानको धारा 1 बमोजिम नेपालको संविधान नेपालको मूल कानून हुने भई संविधानसँग बाजिने कानून बाजिएको हालसम्म अमान्य हुने साथै यो संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुने व्यवस्था रहेको पनि सर्वोच्चले अन्तरिम आदेशका क्रममा स्मरण गराएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्रमान साख्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जल विद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटिएपछि मन्त्रालयले कारण खोज्न समिति गठन गरेको हो। समितिले हिमाली भू जोखिम श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन तथा सैटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। ती चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिइएको छ। प्रतिवेदनका आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिने मन्त्रालयले जनाएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। दार्जीलिङको कृष्णभीरमा द्वितर्फी गाड़ी सञ्चालन जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन प्रशासनको अनुरोध। धादिङको गलौडी र रातमाटी होल्डिङ सेन्टरको खानेपानी प्रयोगशाला परीक्षणमा सुरक्षित देखियो। गजरीका बाढ़ी प्रभावित आईसीडीसी नेपालको खाद्यान्न सहयोग र संविधान संशोधन बारेको नयाँ नियम कार्यान्वयनमा सर्वोच्चको रोक। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्जर पेंट
2: रेडियो धादिङ समय संकेत
3: अहिले बिहानको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता, आजको कविता।
3: कविता हो अक्षर, पसौ अक्षरको मेलो, खनौ अक्षरकै गरा, कुलो अक्षरको जोडी, पारौं खेत हराभरा, रोपौं अक्षरकै बीज, छरी अक्षर उर्वरा, झाङ्गियोस् बरको वृक्ष, हाली अक्षरकै जरा, देखौं अक्षरका ताती, लेखौं अक्षरकै कुरा, मातौं अक्षर खाएर, पिए झैं लठ भैसुरा, पढौं अक्षरका भाषा, भोगौं अक्षर जीवनी, पाई अक्षरकै साथ रमाओस् लेखनी पनि, दर्कोस् अक्षरकै वर्षा, चलोस् अक्षरकै भल, उर्लोस् अक्षरकै बाढी, बगाई चित्तको मल, भन्छन् अक्षर हुन् ब्रह्म, परमात्मा र ईश्वर, गरे अक्षरकै ध्यान, पाइन्छन् जगदीश्वर, ज्ञान गोष्ठी चलुन् धेरै, गरी अक्षर आरती, धानी अक्षरकै धन्दा, लेखिउन् कविता कृति, हिँडौं अक्षर टेकेर, उडौं अक्षर यानमा, लागौं अक्षरकै खेती, सपार्ने अभियानमा, शुभौं अक्षरको मीठो बासना।

0: अजरामर अक्षर जरा जीर्ण हुँदै हुन्न अजरामर अक्षर। धन्यवाद।
1: आजको कविता।
2: आजको कविता।

0: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण चिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
6: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
5: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
6: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
5: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
6: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
5: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
7: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
8: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
7: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
8: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
9: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
10: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
9: फोन नम्बर 01052363, मोबाइल नम्बर 98146।
11: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ओए सुन न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैर ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813807।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
0: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
0: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
6: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222660।
7: रंग बहार रंग बहार
8: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
8: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
7: वर्ष पेन्स

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: कको वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनसारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ नि?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
2: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: रंग बहार रंग बहार
7: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
6: वर्ष पेंट
8: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
9: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
8: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
9: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
8: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
9: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
8: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन। यो सन्तुलित हुनुपर्छ।
10: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ए भान्जा अब काठमाडौँ गइदैन निधार यता ल्याउ त टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
1: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
0: उता हेर त भान्जा
1: हेरिरहेको छु त मामा
0: के देखौ त भान्जा
1: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
0: मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ साठमाडौँ गइँदैन धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर
4: 010-5509-97 97-5107-78
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडिसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: रंग बहार
7: वर्ज संगे उपहार उपहार बंपर मा यामाहा रेजियार
6: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: वर्ज पेंट

0: Extreme energy drink.
1: Secretary Saman.
2: Adhikari Sabat.
1: Bojo Friends.
2: Adhikari Sabat.
1: Dhara Fitting.
2: Adhikari Sabat.
1: Style Marble.
2: Adhikari Sabat.
3: ए दाई के को नारा बाजी हो दाई
4: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
3: के हो लौ न त हामीलाई नि भन्दिनु न
4: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
3: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लागे
4: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्याम्प पाइप पनि पाइन्छ है
5: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
6: होइन ए बाबु अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्री चलेको देखिन्छ नि
7: किन नमस्ते काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ
6: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
8: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
9: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
9: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
4: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
10: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
11: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी बीज बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34
4: के तपाईँलाई दिशा गर्दा रगत जाने समस्या छ
12: के तपाईँको मलद्वारमा मासु पलाएको छ
4: अथवा दुख्ने पोल्ने चिलाउने पिप बग्ने घाउ खटिएर आउने कब्जियत हुने बारम्बार दिशा लाग्ने आदि भएको छ
12: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
4: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
12: हाम्रा विशेषताहरू
4: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
12: ग्यास्ट्रिक कब्जियत जन्डिस हाड जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाबको इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
4: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
12: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
4: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका तीन धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843338398 13 83 71 00
13: रंग बहार रंग बहार
14: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
13: बर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
14: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
13: बर्जर पेन
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेचीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
1: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
0: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
2: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
3: रंगबहार रंगबहार
4: वर्ष संगे उपहार उपहार बंपर में यामाहा रेजियार
3: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनु होस्।
4: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ खुशी बढाओ उपहार जित्ने अवसर पाओ
3: वर्ष पेन।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिरहेको छु त मामा।
5: के देखौ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97510-97778।
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदै भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0125236063, मोबाइल नम्बर 9841226383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: रङ बहार रङ बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
8: बर्जर पेन्टले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ,
8: बर्जर पेन्ट।
10: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
11: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
12: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
13: सम्पर्क मोबाइल 9741031439।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ।
3: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
2: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
3: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
4: सेनेटरी सामान
5: अधिकारी सप्लायर्स,
4: बोजो पेन्ट
5: अधिकारी सप्लायर्स,
4: धारा फिटिङ
5: अधिकारी सप्लायर्स,
4: टाइल मार्बल
5: अधिकारी सप्लायर्स।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भएमा पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुथार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-438, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: किने पैसा दिनु त तिमलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किमल सिन्हा
4: सम्पर्क मोबाइल 9741031429
5: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु यसले त छिट्टै फल दिन्छ बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त
6: हाइब्रिडले फल त छिट्टै दिन्छ होला तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ कोदो फापर चिनो कागुनो उवा जौ मकै सिमी तरुल पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रा पहिचान हुन् त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ
5: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा
6: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ खडेरी तुसारो पनि सहन्छ कम लगानीमै राम्रो उब्जनी हुन्छ पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी
5: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो अब म पनि रैथाने बाली नै लगाउँछु
6: रैथाने बाली जोगाऊ जैविक खेती अपनाऊ आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ
5: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
7: घरि घरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
8: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
7: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
8: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
9: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
10: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ स्थित धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
9: फोन नम्बर 0105236068 मोबाइल नम्बर 9841263383
11: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छ नि।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छ नि।
0: या आफूलाई समस्या परिरहेको छ, ऊ मजाक गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ बेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222660।
8: रङ बहार रङ बहार,
9: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर।
8: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
9: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुसी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
8: बर्जर पेन्स।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
3: सुन जस्तो चिज जा पाए त्यही बनाउने कुरा पनि भएन। खै र भर पर्दो सुनचारी पसल भेटिएको
2: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
3: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
4: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
5: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
6: रंग बहार रंग बहार
7: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
6: बर्जर पेंट।
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
8: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
8: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
8: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन। यो सन्तुलित हुनुपर्छ।
9: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र सीद्वारा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भन्छ अब काठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भन्छ, हेरिरहेको छु त मामा, के देखेउ त भन्छ, प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भन्छ त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
2: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-5107-78।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार रंग बहार
6: बर्जर संगे उपहार उपहार बंपर यामाहा रेजियार
5: बर्जर पेंट से घर रंगाउनुहोस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बंपर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: बर्जर पेंट

0: extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सेनेटरी सामान
1: अधिकारी सदस
0: बजो फ्रेंड्स
1: अधिकारी सदस
0: धारा फिटिंग
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौन त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 9840-39-46-56
5: अस्ति सम्म त यो पसल सुनसान देखिन्थ्यो हिजो आज त राम्रो चलेको देखिन्छ नि किन नअवस्था काका यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ त्यसो भए म पहिला हिजो गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु
6: हजुर तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिलै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस् यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ
2: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
3: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै
2: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
3: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
7: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
8: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815-9237-34
3: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ
2: के तपाईँको मलद्वारमा मासु पलाएको छ
3: अथवा दुख्ने पोल्ने चिलाउने पिप बग्ने घाउ खटिरा आउने कब्जियत हुने बारम्बार दिसा लाग्ने आदि भएको छ
2: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्
3: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ
2: हाम्रा विशेषताहरू
3: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा
2: ग्यास्ट्रिक कब्जियत जन्डिस हार जोड्नी नसा बाथ युरिक एसिड प्यारालाइसिस छाती दम रुगा खोकी पिनास माइग्रेन पोस्ट्रेट पिसाकु इन्फेक्सन स्त्री रोग बाँझोपन महिनावरी गडबडी पुरुषहरू यौन दुर्बलता छाला सम्बन्धी डिप्रेसन अनिन्द्रा स्मरण शक्तिमा कमी मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा
3: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
2: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ
3: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक बिट अगाडि मोबाइल नम्बर 9843333898 9813-8371-00
9: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंस दे घर रंग लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस्
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्ष पेंस
2: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ
3: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने रगत आउने दुखाई हुने मलद्वार सुनिने पोल्ने पीप निस्कने मलद्वारबाट तरल पदार्थ निस्कने बारम्बार दिशा लाग्ने कब्जियत हुने मलद्वारको बाहिर पीरो आउने यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ यदि यस्तो समस्या छ
3: भने सोलुसन आयुर्वेदा पाइल्स फिसुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ
2: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा

0: आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुशन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङमेची शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नया तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङबेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0-5-21-248, मोबाइल नम्बर 98-41-14-94-84। शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
0: 24 घण्टा, इमर्जेन्सी र फार्मेसी सेवा,
1: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
0: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हाड जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
1: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
0: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठा गुठीहरूको स्क्यान र थाइरोइड स्क्यान,
1: भिडियो एक्सरे सेवा,
0: इको सेवा हरेक दिन बिहान र बेलुका,
1: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङबेचीद्वारा जनहितमा जारी सन्देश।
2: अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा, हेरिरहेको त मामा, के देखेउ त भान्जा?
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
6: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0-10-52-0-9-17, 97-5-10-97-7-78।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
2: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
1: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
2: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
3: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोपराइटर नवीन कुमार श्रेष्ठ।
3: फोन नम्बर 0105236, मोबाइल नम्बर 9841426383।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिङ अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी, पुछार बजार।
5: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
9: रंग बहार, रंग बहार,
10: वर्ज संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
9: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
9: वर्ज पेंट।
11: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
12: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
11: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
12: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
11: किन नि बाबा?
12: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
11: हस् बाबा।
13: कृष्ण सप्लायर्स, धादिङ श्री पुछार बजार, प्रोपराइटर कृष्ण तिमल सिन्हा।
14: सम्पर्क मोबाइल 9741031439।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्थ मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा।
3: हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
4: सेनेटरी सामान
5: अधिकारी सजग,
4: बोझो फ्रेन्स
5: अधिकारी सजग,
4: धारा फिटिङ
5: अधिकारी सजग,
4: टाइल मार्बल
5: अधिकारी सजग।
6: ए दाई, के को नारा बाजी हो दाई?
0: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
0: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
0: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-7038, मोबाइल नम्बर 98-40-39-46-56।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ समय संकेत
1: अहिले दिउँसोको एक बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: चुलीबाट नातेदारहरूले फोन गरेर हाम्रो परिवारको लास यही घरभित्र छ, हामीलाई तुरुन्तै उत्खनन गरिदिनु पर्यो हाम्रो घर भन्ने मागहरू धेरै आएको छ। यो सन्दर्भमा म केही कुराहरू राख्न चाहन्छु। अहिले सर्च एन्ड रेस्क्यूका कामहरू निरन्तर गएको छ तर घटेको छ। अब हामीले अलिकति हाम्रो मोड चेन्ज गर्नुपर्ने छ सर्च एन्ड रेस्क्यूको। यसमा हामीले निजी घरहरूको उत्खनन गर्नुपर्ने, सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, पालिकाका भवनहरू उत्खनन गर्नुपर्ने, पुरातात्विक भवनहरूको, मठ मन्दिरहरूको, धार्मिक स्थलहरूको उत्खनन गर्नुपर्ने, अर्को चाहिँ वित्तीय संस्थाहरूको उत्खनन गर्नुपर्ने अवस्था देखिन्छ। त्यसैले यो काम गर्नका लागि गृह मन्त्रालय अथवा एनडीआरआरएमबाट अलगै एउटा कम्प्रिहेन्सिभ प्लान बनाएर यो सबै क्षेत्रको उत्खनन सबै जिल्लाहरूमा एकैचोटि सञ्चालन गर्नको लागि म माग गर्दछु। त्यसका निमित्त हामीलाई क्षेत्रगत प्रतिनिधित्व पनि त्यहाँ चाहिन्छ, अनुमति पनि चाहिन्छ, वित्तीय संस्थाका भवनहरू उत्खनन गर्दा वित्तीय संस्थाका प्रतिनिधिहरू चाहिन्छ। यसको आधारमा अलगै टिमहरू बनाउने, केन्द्रले डीडीएमसीहरूलाई, जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन गर्ने, सहजीकरण गर्ने, र त्यसको आधारमा हामीलाई हेभी इक्विपमेन्टहरू चाहिने हुनाले निजी क्षेत्रसँग सहकार्य गर्ने र इक्विपमेन्टहरू माग्ने र सकेसम्म म्यासिभ रूपमा एकैचोटि सबै ठाउँहरूमा उत्खननको अभियानहरूकै रूपमा अगाडि चलाउनुपर्छ। सर्च एन्ड रेस्क्यूलाई जति लामो बनायो त्यति नै प्रभावित व्यक्तिहरू चाहिँ पेनिक हुन्छन्, ट्रमामा जान्छ, यो कुरालाई हामीले बुझ्नुपर्ने हुन्छ। त्यसैले विपद व्यवस्थापनमा एउटा काम सकेर अर्को गर्ने प्रक्रियाबाट भन्दा यसलाई अभियानको रूपमा अवधि तोकेर सबै निकायहरूलाई परिचालन गर्ने, कम्युनिटी इन्गेजमेन्ट, समुदायको सहभागिता पनि गराउने र यो हिसाबले काम गर्नको लागि म सरकारसँग विशेष गृह
1: मान्य सदस्य गंगा देवी श्रेष्ठ।
2: सम्माननीय सभामुख महोदय, बाढी आएको आज 32 दिन भयो। हजारौं बेपत्ता हुने नागरिकको अझै पत्ता लाग्न बाँकी छ। बाँच्न सफल भएका नागरिकको पनि बिजोगको अवस्थामा छ। बाढीबाट बाँच्ने नागरिक र क्षतिग्रस्त बस्तीको विषयमा ध्यान आकर्षण गर्न चाहन्छु। तत्काल जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानान्तरण गरियोस्। बालबालिका, वृद्ध अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलालाई प्राथमिकता दियोस्। घर पुरिएका पूर्ण क्षति भएका परिवारको यथार्थ क्षति विवरण निकालियोस्। वास्तविक पीड़ित छुट्ने र गैर पीड़ित समावेश हुने अवस्था नहोस्। घरबार विहीन परिवारलाई अस्थायी आवास, पाल वा केही दिनको रात मात्र होइन, सुरक्षित अस्थायी आवास व्यवस्था गरियोस्। दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनस्थापना र घर पुनर्निर्माण व्यवस्थापन गरियोस्। कटान नियन्त्रण र बस्ती संरक्षण, नदी खोलाको कटान रोक्न तत्काल तटबन्धन, ग्याबिन र ढुङ्गा जाली तथा आवश्यक संरचना निर्माण गरियोस्। जोखिमयुक्त ठाउँमा घर निर्माण गर्न रोक लगाइयोस्। दीर्घकालीन नदी व्यवस्थापनको योजना बनाइयोस्। खण्डहर बस्तीको पुनस्थापना स्थानीय प्रदेश र संघीय सरकारबीच जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँड गरियोस्। धादिङमा 13 झोलुङ्गे पुल र 6 पक्की पुल ध्वस्त भएको छ। तीमध्ये मलेखु फुर्के खोलाको पक्की पुल तत्काल निर्माणको लागि व्यवस्थापन गरियोस् र 23 झोलुङ्गे पुल निर्माण तथा वैकल्पिक व्यवस्था तत्काल व्यवस्थापन गर्न सभामुख मार्फत सरकारको ध्यान आकर्षण गर्दछु। धन्यवाद।
1: मान्य सदस्य यज्ञमणि न्यौपाने।
3: सम्माननीय सभामुख महोदय, रस्वा विपदको सन्दर्भमा विदेशी दात्री निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्। म भर्खरै त्यहाँबाट आउँदैछु। म यो फोटो पनि सरकारको ध्यान आकर्षण गराउँछु। यी सामग्रीहरू त्रिभुवन विमानस्थलको कार्गोमा राखिएका सामग्रीहरू हुन्, अलपत्र अवस्थामा छन्। मैले सोधे यो अवस्था के हो, त्यहाँका कर्मचारीले जवाब दिए कोरोनाका बेलाको 20 कन्टेनर सामान खेर गयो विदेशीहरूले दिएको। हाल पनि यसरी नै विदेशीहरूले दिएका सामानहरू, लत्ता कपड़ा लगायतका, अर्थात आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ, जीटुजी आएका सामानहरूको सन्दर्भमा थन्क्याएर राखिएको छ भने विभिन्न संस्थाहरूबाट आएका सामग्रीहरू बुझ्न आउँदा भन्सार लाग्छ भनेपछि कोही फिर्केर आउँदैन भन्ने कुरा सुनिन आएको छ र त्यहाँका कर्मचारीहरूले भन्दै हुनुहुन्छ। र ती सामानहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने आवाज छ। म सरकारको ध्यान आकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए ती सामग्रीहरू त्यसरी खेर नजाउन्। माग छ कि छैन सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस्, माग छैन भने ती सामग्रीहरूको व्यवस्थापन गरियोस्। विदेशीहरूले दिएका सामानहरू यत्र तत्र रूपमा चाहिँ एयरपोर्टमा अलपत्र रूपमा छाड्ने हो भने त्यसले राम्रो गर्दैन, अरू विपदहरूका लागि पनि ती सामग्रीहरू आवश्यकता पर्छन्। र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरू तत्काल पुर्याइयोस्। यो विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। एयरपोर्टमा अलपत्र सामान छाडेर नागरिकहरूलाई पीड़ित भएका ठाउँमा मलमपट्टी गर्ने सामान नभएको समाचार सुन्नु नपरोस्, म यति भनेर बिदा हुन्छु।
1: मान्य सदस्य यशुदा कुमारी बराल।
4: सम्माननीय सभा महोदय, कति दिन राम्रो नराम्रो भन्दै जाने हो, सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले। के हिटलर्सले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो, बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो, निरङ्कुशता शैली हो। मान्छेहरू ग्यास नपाएर किन आएन, ग्यास बजारमा किन महँगी भयो, किन जनताहरू भोकमा छन् भन्ने कुराहरू किन सरकारले जवाबदेही हुँदैन, यो कुरा कहिले सुन्छ सरकार? जेएनजीको रगतमा टेकेर सिंहदरबार चलेको खडारीमा घुँडा टेकेको हो सरकारले? किन हिजोको सरकारको नैतिकता नैतिकता नैतिकता भन्नुहुन्थ्यो, के हो नैतिकता भने? जनता मर्नु पर्ने समस्या छैन, जनताहरू जानुहोस्, ग्यास छैन। म सम्मानित सभामुख मार्फत सम्मानित सभामुखज्यूले तपाईँलाई दिएका दुई तिहाई बहुमतको कदर गर्दै सम्मानित सभामुखज्यूले एक हप्ताभित्र सरकारलाई के समस्या हो, किन समस्या हो बजारमा, जनताहरू किन भोकमरीमा छन्, किन समस्यामा छन् भनेर निर्देश दिनको लागि म सभामुखज्यूलाई सम्मानित सदनलाई निर्देश गरिदिन माग गर्दछु। जनता दिनका दिन रोइरहेका छन्। ग्यास छैन दिदी, हामीलाई एउटा ग्यास मिलाइदिनुहोस् न भन्छ। अर्को लजास्पद कुरा, बजारमा एमाले ग्यास लुकाएर हामी ग्यास बजारमा अलपत्र भयौं, हामीले पाएनौ भनेर लेख्ने मिडिया या लेखाउने सरकार सम्बन्धित यहाँका मान्यज्यू को हो? कि त एमाले लुकाएको हो भने त्यो एमालेलाई कारवाही होस्, होइन भने यहाँका कसले लेखायो त्यो मिडिया र सम्बन्धित निकायलाई कारवाही हुन म माग गर्दछु। यो सरकारले मलाई भन्ने मन छैन, अहिले पनि जिउ काँपिरहेछ, किन भन्दा जनता भोकमर्न लागिसके। सरकार ग्यास चेम्बरमा होइन भोकमरीमा नपार, म फेरि पनि भन्दैछु बालेन्द्र शाहज्यूलाई। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य टुका भद्रा हमाल, तीन मिनट भित्र आफ्नो भनाइ राख्नुहोस्।

0: सम्माननीय सभामुख महोदय, म आज यो सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। केही दिन अघि म रसुवा पुगेर फर्किएको छु। मैले त्यहाँ कागजमा लेखिएको समस्या होइन, नागरिकको घरभित्रै भोगिरहेको संकट आफ्नै आँखाले देखेर आएको छु। आज प्रश्न केवल एउटा ग्यास सिलिण्डरको छैन, प्रश्न नागरिकको चुलो बल्छ कि बल्दैन भन्ने हो। प्रश्न बिरामीले औषधि खानका लागि पानी तताउन पाउँछ कि पाउँदैन भन्ने हो। प्रश्न बालबालिकाले विद्यालय जान पाउँछ कि पाउँदैन भन्ने हो। प्रश्न होटल व्यवसायीले आफ्नो व्यवसाय चलाएर परिवार पाल्न सक्छ कि सक्दैन भन्ने हो। सभामुख महोदय, रसुवाका धेरै नागरिकले खाना पकाउने ग्यास पाएका छैनन्। अझ पीड़ादायी कुरा, दीर्घ रोगीहरूले औषधि खान आवश्यक पर्ने पानी समेत तताएर खान नपाउने अवस्था सिर्जना भएको छ। मैले प्रत्यक्ष देखेर आएको छु। घरको चुलो निभेको छ, तर समस्या घरको चुलोमा मात्र सीमित छैन। होटलमा भान्सा बन्द छ, रेस्टुरेन्ट बन्द हुने अवस्थामा छन्। पर्यटन व्यवसाय संकटमा छ। रसुवा जस्तो पर्यटनको महत्वपूर्ण जिल्लामा पर्यटन आउँछन्, तर व्यवसायीले पर्यटकलाई खाना पकाउन आवश्यक ग्यास र आवश्यक खाद्यान्न पाएका छैनन् भने हामीले पर्यटनबाट समृद्धिको कुरा कसरी गर्ने? होटल व्यवसायी महासंघले समेत रसुवा नुवाकोटको धादिङ लगायतका बाढ़ी पहिरो प्रभावित क्षेत्रमा होटल तथा रेस्टुरेन्ट व्यवसायको संरचना खाद्यान्न उपकरणमा क्षति पुगेको र पुगेको तथा व्यवसाय सञ्चालन ठप्प हुँदा व्यवसायीहरू आर्थिक संकटमा परेका छन्। सबैभन्दा संवेदनशील विषय बालबालिकाको हो। बाढ़ी पहिरोपछि रसुवामा विभिन्न स्थानीय तहमा विद्यालय लामो समय बन्द भएको र स्थानीय तह तथा शिक्षकहरू समेत सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएका छन्। पछिल्लो विवरणमा पनि रसुवामा सयौं विद्यार्थी सम्पर्कमा नआएको र अनेकौं विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको उल्लेख छ। एउटा बच्चाको विद्यालय बन्द हुनु भनेको केवल एउटा दिनको कक्षा छुट्नु होइन, उसको सिकाई छुट्नु, उसको भविष्य प्रभावित हुन्छ, उसको मनोविज्ञान प्रभावित हुन्छ। त्यसैले म सरकारलाई सोध्न चाहन्छु, यी बालबालिकाको पढ़ाई कहिले शुरू हुन्छ? क्षतिग्रस्त विद्यालय कहिले पुनर्निर्माण हुन्छन्? विद्यालय खुल्लासम्म वैकल्पिक सिकाइले व्यवस्था के छ? बाढ़ी र विपदमा का कारण अभिभावक गुमाएका ती सम्पर्कविहीन भएका बालबालिकाको संरक्षण कसले गर्छ? सरकारले विपदलाई केवल उद्धार र राहतको विषय नठानोस्। विपद सकिएपछि शुरू हुने संकट झन गम्भीर हुन्छ। खाना चाहिन्छ, ग्यास चाहिन्छ, औषधि चाहिन्छ, विद्यालय चाहिन्छ, सड़क चाहिन्छ, व्यवसाय पुनः सञ्चालन गर्ने वातावरण चाहिन्छ। आज काठमाडौँमै समेत ग्यास अभावका कारण होटल तथा रेस्टुरेन्टहरू बन्द हुने अवस्थामा पुगेका समाचार आएका छन्। आपूर्ति अवरुद्ध
1: अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समय बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि एक मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य ललिता कुमारी।
2: सम्माननीय सभामुख महोदय, कमला नदीमा पानी बढ़िरहेको भन्दै एलर्ट आएको छ। पानी कति बढ्छ कसलाई थाहा छैन, तर नदीको किनारामा बस्ने परिवारको लागि यो केवल बाढ़ी आउने होइन, आज राति आफ्नो घर, आफ्नो परिवार र आफ्नो ज्यान जोगाउने चिन्ता हो। त्यसले सरकारसँग मेरो आग्रह छ, एलर्ट जारी गरेर मात्रै नबसौं। खतरा बढ्दैछ भने उद्धार टोली, सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई तयार अवस्थामा राखौं। केही दिन अघि गोल बजार 12 चापाकल सुकेको, खाने पानीको हाहाकारको समाचार आयो। मधेसमा एकतर्फ बाढ़ी, अर्कोतर्फ सुक्खा, यो कस्तो विडम्बना हो? के यो केवल प्राकृतिक प्रकोप हो? होइन, यो हाम्रो जलवायु र वातावरणीय परिवर्तनको प्रभाव पनि हो। सभामुख महोदय, आज मानिसको ज्यान पनि बचाउनु पर्छ र प्राकृतिक पनि हामीले नै जोगाउनु पर्छ। धन्यवाद।
1: माननीय सदस्य लक्ष्मी प्रसाद पोखरेल।
3: सम्माननीय सभामुख महोदय, सिंहदरबार सहित सरकारी, व्यावसायिक, निजी र राजनीतिक दलका कार्यालय समेतमा आगजनी गर्दा तालिम प्राप्त समूहको संलग्नता र रासायनिक पदार्थ सोडियम म्याग्नेसियम प्रयोग भएको विषय यसअघि नै द न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरिसकेको छ। भदौ 23 र 24 का घटनाक्रम बारे अन्तर्राष्ट्रिय संचार माध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उप कसले जवाब दिने? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दावी द ग्रे जोनले गरेको छ। सभामुख महोदय, यसको जवाब चाहिन्छ। जवाबबाट कोही पनि भाग्न पाउँदैन। सरकारले जवाब दिनुपर्छ। नाम जोडिएकाहरूले जवाब दिनुपर्छ। धन्यवाद।
1: मान्य सदस्य डाक्टर लेखसङ थापा।
4: सम्माननीय सभामुख महोदय, भोटेको कृषिको आकस्मिक बाढीले मानव जीवनसँग सम्बन्धित अनेकौं पक्षमा धेरै प्रश्नहरू उठाएको छ। हामीले देख्ने क्षतिबारे धेरै चर्चा गर्ने गरेका छौं, तर नदेख्ने क्षति जति पनि स्वास्थ्य जोखिम के छ, यो प्रश्न अहिलेको बेला एकदम पेचिलो र अझ महत्वपूर्ण बनिरहेको छ। डायरिया फिभर र रिपोर्टका केसहरू धेरै देखिन थालेका छन्। सिचुएसन रिपोर्ट 22 ले स्वास्थ्य अवस्था लगायत महत्वपूर्ण जानकारी दिएको अवस्थामा अहिले चाहिँ भल्नेबल ग्रुप लगभग 400 जनाको अवस्था कस्तो व्यवस्थापन भइरहेको छ भन्ने स्पष्ट रूपमा देखिँदैन। अहिले यो एचई रेम्स 2025 को रिपोर्ट अनुसार यस्तो अवस्थामा लेक अफ ट्रेन्ड प्रोफेसनल्स नै मेजर बेरियर इम्पिडिङ सर्भिस डेलिभरीको कुरा आएको छ। त्यसैले गर्दा यो प्रश्न गर्न चाहन्छु कि कतिजना हाम्रो यो रेस्क्यू टिममा ट्रेन्ड हेल्थ प्रोफेसनल्सहरू हुनुहुन्छ भन्ने, यदि हुनुहुँदैन भने यी सबैलाई हामीले चाहिँ त्यो टिममा मिसाउन एकदम जरूरी देखिन्छ। अब रेजिलियन्ट डिजास्टर हेल्थ टिम निर्माण गरौं भन्ने सम्बन्धित निकायसँग आग्रह गर्दै हिन्दूकुश हिमालय रिजनमा चाहिँ लगभग
1: मान्य सदस्य विक्रम खनाल।

0: सम्माननीय सभामुख महोदय, पश्चिम नवलपरासी लगायत तराईका सीमावर्ती जिल्लाहरूमा आज लागू औषधको कालो छाया तीव्र रूपमा मडाइरहेको छ। चेतनाको उज्यालो फैलाउने उमेरका युवाहरू आज कुलतमा अध्ययारो सुरुङभित्र भाँसिँदैछन्। युवामा द्रुत गतिमा फैलिएको दुर्व्यसनले केवल एउटा सुन्दर जीवनको मात्र अन्त्य गरेको छैन, सिंगो राष्ट्रको भविष्यमा वज्रपात परेको छ। कुलतमा परेका युवाहरूका लागि सरकारी स्तरमै निशुल्क पुनस्थापना केन्द्र, उद्यमशीलता कार्यक्रम, विद्यालय स्तरदेखि नै चेतनामूलक अभियान गर्न जरूरी छ। सीमापारीबाट अवैध रूपमा रोक्न नेपाल भारत दुवैतर्फका सुरक्षा निकाय बीच निरन्तर समन्वयको आवश्यकता छ। हाम्रा छोराछोरीको भविष्य जोगाउनु हाम्रो पहिलो कर्तव्य हो। दुवै देशका सुरक्षा संयन्त्र मिलेर उच्च सतर्कता, कड़ा जाँचबुझ, एकीकृत सुरक्षा रणनीति अपनाउन जरूरी छ। यस विकराल समस्यालाई जरदेखि उखेल्न सरकारले अविलम्ब विशेष कार्ययोजना लागू गरोस्। धन्यवाद।
1: माननीय सदस्य विक्रम थापा,

0: सम्माननीय सभाप्रमुख महोदय, मुलुक महाविपत्तिमा छ। सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकार उद्धार राहत र पुनर्स्थानमा जुटेको छ। सर्वदलीय पार्टी सभापति रविन्द्रनाथ छाने सर्वदलीय समन्वयको पहलको लागि सशस्त्र रूपमा लाग्नु भएको छ। हाम्रो आर्थिक धरातल हामी सबैलाई थाहा छ, सानो सहयोगको लागि दक्षिण उत्तर र समुद्र पारी हात फैलाउनु पर्ने स्थिति छ। यसको विषम परिस्थितिमा पनि सरकार अहरहत उद्धारमा खटेको कुरा सम्माननीय सभामा निवेदन गर्न चाहन्छु। तर एउटा गम्भीर विषय, सरकार विरूद्ध यति धेरै भ्रम र अविश्वास फैलाउने गतिविधि किन भइरहेको छ? महाविपत्तिमा बाह्य आन्तरिक चलखेल कतै हाइब्रिड र प्रोक्सी कन्स्पिरेसीको खतरनाक रूप त होइन? सम्माननीय सभामा महोदय, हेक्का रहोस्, देशको सार्वजनिक सामरिक विषय र महाविपत्तिमा प्रोक्सी गर्ने खेल छुट कसैला छैन। यस्तो गतिविधिलाई भावी सन्तति, दिवंगत आत्मा र मातृभूमिले माफी पनि दिने छैन। सम्माननीय सभामा महोदय,
1: मान्य सदस्य विपिन कुमार आचार्य,
2: म तिम्रो कुरासँग असहमत हुन सक्छु, तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सांससम्म लडिरहनेछु। भोल्टायरको यो भनाइले अभिव्यक्तिको स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड रहेको कुरालाई औल्याउँछ। नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ, तर फरक विचार राखेकै कारण सांसदहरू विरूद्ध खुल्लम खुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मचाउने जस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्र हुन सक्छु तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम सांससम्म लडिरहनेछु। भोल्टायरको यो भनाइले अभिव्यक्तिको स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको सर्वोच्च मापदण्ड रहेको कुरालाई

0: श्रीज्यू र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको छु। सम्मानित सभामुख महोदय, म चाहन्छु यस सम्मानित संसदले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस दियोस् र भनोस् बोल्न नडराउनु, हामी तिमीसँगै छौ। धन्यवाद।
1: माननीय सदस्य विष्णु माया विक।
2: सम्माननीय सभामुख महोदय, हिजो मात्र चिलिमे हाइड्रो पावरको सुरुङबाट चारजनाको शव निकालिएको समाचार आएको छ। उहाँहरूको मृत्यु कति कहाली लाग्दो भयो होला कल्पनासम्म पनि गर्न सकिँदैन। सुरुङमा फँसेका नागरिकहरूको सकुशल उद्धारमा सरकारको गैर जिम्मेवार भूमिका प्रति घोर आपत्ति जनाउन चाहन्छु। बाढ़ी आए लगत्तै छिमेकी देशहरूबाट दक्ष जनशक्ति र प्रविधिको सहयोग लिन सरकार किन हिचकिचायो? तत्काल सर्वदलीय बैठक डाकेर राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा खटाउनुको सट्टा एकद्वार प्रणालीको रटान रटेर सरकार उद्धार कार्यमा स्टन्ट गर्यो। म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु कि यो तपाईँको निजी मामला होइन, सिङ्गो देश र तमाम जनताको सवाल हो। राष्ट्रिय विपत्तिमा सबै दलहरूको साथ र सहयोगमा अगाडि बढ्नुभयो भने तपाईँ सफल हुनुहुनेछ, नत्र भने तपाईँ मात्रै होइन देश नै असफल हुनेछ। सभामुख महोदय, आज सब चिनिने अवस्थामा छ, मेरो सब देऊ भन्दा आफन्तले सब बुझ्न पाएका छैनन्। चिनिने सबको लागि किन दिए?
1: माननीय सदस्य शम्भु प्रसाद ढकाल।
3: सम्माननीय सभामुख महोदय, झापा सुरुङ्गामा तीन पाङ्रे सवारी साधनले सूर्यबहादुर दर्जीलाई ठक्कर दिन्छ। घाइतेको टाउकोमा रगत जम्छ। शल्यक्रिया गर्न झापाको सरकारी अस्पतालमा निहुरो सेवा छैन। निजी अस्पतालमा खर्च लाग्छ 3 लाख भनेपछि उपचार नगरी घर फर्काइन्छ। अर्को दिन सोही ठाउँमा केदार बजगाई यस्तै दुर्घटना पर्छन्। चालक फरार हुन्छ। घाइतेलाई बिर्तामोडको निजी अस्पताल लगिन्छ, तर उपचारपछि अस्पतालमा तिर्न रकम नभएर डिस्चार्जमा समस्या आउँछ। सभामुख महोदय, अरू धेरै काम थाँतिराखेर भए पनि बीमाको थैली बढाउँ र सबैका लागि बीमा अनिवार्य गरौं। बीमा विकृति रोक्न बलियो संयन्त्र बनाऊ र निजी अस्पतालबाट पनि बीमा सेवा उपलब्ध गराउ। सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाऊ। कुनै पनि अवस्थाबाट घाइते वा बिरामीले उपचार अभावमा मर्नु नपरोस्। झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई समेत लक्षित गरी झापामा एउटा ट्रमा सेन्टर स्थापना गरौं, जसले संविधानको धारा 35 को 1 र 3 लाई सार्थक तुल्याउँछ। धन्यवाद।
1: माननीय सदस्य शोभा खनाल।
4: सम्माननीय सभामुख महोदय, भोटेकोशीको विनाशकारी विपद गएको पनि निकै दिन भइसकेको छ। आफन्त गुमाएका र अझै बेपत्ता रहेका परिवारको भावनात्मक पीड़ा त छँदैछ, तर राहत पुनर्स्थापना र काज क्रियाका लागि आवश्यक कानूनी प्रक्रियाले उनीहरूको पीड़ा झन बढ़ाएको छ। आज कि भोलि भन्दै सासकी लासको प्रतीक्षामा रहेका परिवारलाई कानूनले अझै 12 वर्ष कुर्नुपर्ने अवस्था सिर्जनाउनु अत्यन्त संवेदनशील विषय हो। मुलुकी देवानी संहिता 2074 को दफा 40 ले लगातार 12 वर्षसम्म कुनै सूचना नभएको व्यक्तिलाई मृत्यु भएको मान्न सकिने व्यवस्था गरेको छ। तर विपद जस्तो असाधारण परिस्थितिमा कानूनी व्यवस्थाले पीड़ित परिवारलाई तत्काल राज्यबाट पाउनुपर्ने राहत र संरक्षणमा बाधा सिर्जना हुनु दुःखद विषय हो। त्यसैले मुलुकी देवानी संहिताको सम्बन्धित दफा नै संशोधन गरी विपद पीड़ित परिवारलाई थप कानूनी अडचनमा नराखी तत्काल राहत, संरक्षण र न्याय पाउने विशेष व्यवस्था मिलाउन सम्माननीय सभामुख मार्फत सम्बन्धित मन्त्रालयको ध्यान।
1: मान्य सदस्य श्रीधर पोखरेल।
5: सम्माननीय सभामुख महोदय, भोटेकोशी प्रणालीमा आएको प्रलयकारी विपदमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पीड़ित शोक सन्तप्त परिवारमा गहिरो संवेदना व्यक्त गर्दछु। यो महाविपत्तिले केवल नदी वरिपरि बस्ने बासिन्दालाई मात्र छैन, यसले भूगोलको हिसाबले निकै टाढा भए पनि बर्दियाका 76 घर परिवारलाई शोकाकुल बनाएको छ। भर्खरै मात्र म मेरो क्षेत्रका बेपत्ता परिवारलाई भेटेर आएको छु। मेरो क्षेत्रमा मात्रै 46 घर परिवारको चुलो निभेको छ। दुईवटा परिवारमा त आमा बुवा दुवै बेपत्ता हुँदा कैयौं नाबालकहरू अनाथ बनेका छन्। सभामुख महोदय, उनीहरूको पीड़ा यहाँ शब्दमा वर्णन गर्न सकिँदैन। घटनास्थल यति टाढा हुँदा पनि कुन कम्पनीमा उनीहरूले काम गरेका थिए, बीमा छ या छैन, कहाँ खोज्ने, कसलाई भेट्ने, यी यावत पीड़ाहरूमा छटपटिरहेका छन्। सरकारको ध्यान बाढ़ीग्रस्त क्षेत्रको वरिपरि मात्र सीमित नरहोस्, टाढा अनि सहयोगको अपेक्षामा पर्खिरहेका बर्दियाका पीड़ित परिवारमा पनि सरकारले यथोचित सहयोग र सरकारको उपस्थिति रहोस् भनी सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। हस्, धन्यवाद।
1: मान्य सदस्य श्री राम नेउपाने।

0: सम्माननीय सभामुख महोदय, सांसद र जनता बीचको दूरी घटाउने उद्देश्यले मैले निर्वाचन अघि प्रत्येक तीन तीन महिनामा जनसंवाद गर्ने वाचा गरे अनुसार हालसम्म 68 वटा संवाद मार्फत 1250 भन्दा बढ़ी गहकिला समस्या संकलन गरी केही सम्बोधन भएका छन् भने बाँकी समाधानको लागि पहल गरिरहेको छु। जनसंवादमा उठेका केही महत्वपूर्ण सवालहरूमा श्रृंगपथ, कृष्णमार्ग, दुलेगौड़ा हर्कपुर सड़क लगायत 12 महिना चल्ने सड़क, पक्की पुल, स्वच्छ खानेपानी, सुक्खा टारहरूमा सिंचाई र भरपर्दो विद्युत सेवा, बाँदरको आतंक, ग्यास, मल, स्वास्थ्य बीमा, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधान, पासपोर्ट, राष्ट्रिय परिचय पत्र, मालपोतको सेवा, सर्भर समस्या र बढ्दो राजमार्ग दुर्घटना न्यूनीकरण जस्ता साझा सवालहरूमा सरकारको स्पष्ट जवाफ र ठोस पहलको अपेक्षा गर्दछु।
1: मान्य सदस्य समीना मिया।
2: सम्माननीय सभामुख महोदय, नेपालको संविधानले महिलाको समानता, सुरक्षित मातृत्व र रोजगारीको अधिकार सुनिश्चित गरेको छ, तर 98 दिनको प्रसूति विदा धेरै आमाका लागि पर्याप्त छैन। त्यसैले प्रसूति विदा कम्तीमा 6 महिना पुर्याई सरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई समान रूपमा लागू गर्न माग गर्दछु। कार्यस्थलमा ब्रेस्ट फिडिङ रूम, चाइल्ड केयर सेन्टरको व्यवस्था, प्रसूति विदाका कारण हुने डिस्क्रिमिनेशन अन्त्य तथा सामाजिक सुरक्षा कोष मार्फत मातृत्व सुरक्षालाई प्रभावकारी बनाउन आवश्यक छ। साथै पेटर्निटी तथा प्यारेन्टल लिभलाई पनि व्यवस्थित गरिनुपर्दछ। सभामुख महोदय, सन्तान प्राप्त गर्न चाहने तर इन्फर्टिलिटी समस्याबाट पीड़ित दम्पतिका लागि आवश्यक परीक्षण, उपचार र सहायक प्रजनन सेवाहरू सरल, सहज, पहुँचयुक्त र आर्थिक रूपमा धान्न सक्ने बनाउनुपर्छ। आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्दछ। त्यसैले सुरक्षित आमा, स्वस्थ शिशु, सम्मानित श्रम र निसन्तानपनको सहज उपचार सुनिश्चित हुने गरी आवश्यक कानूनी तथा नीतिगत सुधार तत्काल अघि बढ़ाउन नेपाल सरकारसँग
1: मान्य सदस्य समीक्षा बासकोटा।
3: सम्माननीय सभामुख महोदय, विपद बाजा बजाएर आउँदैन, तर विपद व्यवस्थापन र भविष्यको योजना बाजा बजाएर गर्न सकिन्छ। शहरी विकास तथा संरक्षण योजना 2045 सालमा आएको थियो, त्यसलाई लागू गर्न नसक्नु तत्कालीन नेताहरूको अदूरदर्शिताको कारणले हो भन्ने लाग्छ। नदी खोला किनार र नदी तटीय क्षेत्रमा 50-50 मिटरको सेटब्याक र नदीको बहाव हेरिकन 100 मिटर वा आवश्यकता अनुसार कति राख्नुपर्ने हो, यसरी हामीले बस्ती बसाल्ने कानून निर्माण गर्नुपर्ने देखिन्छ र भएका बस्तीलाई पनि जोखिम नभएको स्थानमा स्थानान्तरण गर्नुपर्ने आजको आवश्यकता देखिन्छ। भोलिको पुस्तालाई हामीले हाम्रो कुन दूरदर्शितामा नयाँ नियम र कानून बनायौं भन्ने कुरा पनि देखाउनुपर्ने हुन्छ। भोलिको पुस्तालाई व्यवस्थित बस्ती र शहर हस्तान्तरण गर्नु हाम्रो प्रमुख दायित्व र जिम्मेवारी पनि हो। धन्यवाद।
1: मान्य सदस्य सरस्वती लामा।
4: सम्माननीय सभामुख महोदय, भदौ 10 को महाविनाशकारी बाढ़ीको कारण धादिङको कृष्णभीरमा बाटो धसिएको र चितवन मुगलिन काठमाडौँ सड़क सम्पर्क विच्छेद भएकोले वैकल्पिक सड़कको रूपमा हेटौडासँग सम्पर्क स्थापित गर्ने कान्ति राजपथ, दक्षिणकाली हेटौडा सड़क राजमार्ग र त्रिभुवन राजपथलाई प्रयोग गरिएको छ। त्रिभुवन राजपथमा ठूलो संख्यामा सवारी साधनको आवाजावतले ट्राफिक जाम भई यातायात पूर्णत अस्तव्यस्त बनेको छ। यसले गर्दा सुत्केरी बिरामी बोकेको एम्बुलेन्स समेत जाममा पर्ने गरेको र यसबाट नागरिकलाई ठूलो कठिनाई भएको अवस्था छ। साथै ठूलो भार सहितको सवारी साधन सञ्चालनको कारण बाटो धसिने, पीचमा खाल्टो बढ्ने जस्ता समस्याहरू देखिन थालेका छन्। यति मात्र होइन, त्रिभुवन राजपथ अन्तर्गतका सुंगुरे अचलेर सोप्याङको पुल साँगुरो भएकोले ठूला सवारी साधन आरपार हुन गाह्रो पर्दा सड़क जाम हुने र सवारी साधन सड़क किनारको खाल्टोमा पर्ने भइरहेको छ। यद्यपि आजदेखि पृथ्वी राजमार्ग सुचारू हुने भनिएको छ, तथापि उक्त वैकल्पिक बाटो र पुलहरूको मरमत र स्तरोन्नति गरी उचित व्यवस्थापन गर्न म सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
5: धन्यवाद। सम्मान्य सभामुख महोदय, अस्सलाम वालेकुम। स्वर्गदारी गुठी पीड़ित संघर्ष समितिले जे लेख्नु भएको छ म सुनाउन चाहन्छु। धन्यवाद माननीय ज्यू, राज्यलाई सोधिदिनुहोस् के किसानले माइती घरमा आएर आत्मदाह गरेपछि मात्र किसानलाई पीड़ा भएको छ, बाँच्नै गाह्रो भएको छ भन्ने बुझ्ने हो? स्वर्गद्वारी गुठीका मोही किसानलाई आजसम्म पनि रति बनाई राखिएको छ। आज एउटा गरीबले राज्यसँग आफ्नो मौलिक हक खोजेको छ। सम्माननीय सभामुख महोदय, 1952 स्थापित स्वर्गद्वारी गुठीको 1050 बिघा जमिन मध्ये 753 बिघामा 2021 को नापी अनुसार 299 जना मोही किसान कायम भई प्रमाण पत्र पाएका थिए। आज ती परिवार बढेर करिब 3500 घरधुरी 15,000 भन्दा बढी जनसंख्या पुगेको छ। 2062 चैत 14 गते सर्वोच्च अदालतले स्वर्गद्वारी गुठीलाई विशेष प्राकृतिकको निजी गुठी भनी आदेश दियो, तर गुठी संस्थान
1: मान्य सदस्य सिर्जना श्रेष्ठ
2: सम्माननीय सभामुख महोदय, आज असोज 1 गते राष्ट्रिय विज्ञान दिवस। यस वर्षको मूल नारा विज्ञान तथा प्रविधि विकास र उत्पादन वृद्धि, तर यो दिवस मनाइरहँदा हामीले आफूलाई एउटा प्रश्न सोध्नै पर्छ कि हामीले विज्ञानलाई देशको विकास र निर्णय प्रक्रियाको मुख्य आधार बनाउन सकेका छौं त? कृषि स्वास्थ्य ऊर्जादेखि विपद व्यवस्थापनसम्मका चुनौतीहरूको दिगो समाधान अनुसन्धान र प्रविधिमै निहित छ, तर विडम्बना नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा कुल ग्राहक उत्पादनको करिब 0.35% मात्र लगानी रहिरहेको छ, जसका कारण ग्लोबल इनोभेशन इण्डेक्स 2025 हामी 107 स्थानमा छौं। पर्याप्त लगानी र अवसरको अभावमा हाम्रा दक्ष युवा वैज्ञानिकहरू दिनहुँ विदेशी बाध्य छन्। तसर्थ विज्ञानलाई केवल विद्यालयको पाठ्यक्रम वा वैज्ञानिकहरूको क्षेत्रमा मात्र सीमित नराखी राष्ट्रिय उत्पादन, रोजगारी र आत्मनिर्भरताको मूल आधार बनाइनु पर्दछ। अनुसन्धानमा दीर्घकालीन लगानी बढ़ाउँदै विश्वविद्यालय, निजी क्षेत्र र सरकारको सहकार्यलाई संस्थागत गर्न तथा युवा वैज्ञानिकहरूका नवीन सोच र आविष्कारलाई उत्पादनमा रूपान्तरण गर्ने वातावरण सृजना गर्न म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
1: मान्य सदस्य सुनिता कुमारी चौधरी।
6: आज हामी देश बाढी पहिरोको पीडामा रहेको अवस्थामा यस सदनमा उपस्थित भएको छौ। यस विपदमा ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। सभामुख महोदय, भोटे कोशी र त्रिशुली नदी क्षेत्रमा आएको बाढ़ीले ठूलो जनधनको क्षति गरेको छ। प्राप्त जानकारी अनुसार उक्त बाढ़ीमा पर्सा जिल्लाको 48 जना बेपत्ता भएकोमा 6 जना मात्र सम्पर्क भएको र बाँकी अझै सम्पर्क विहीन रहेको विवरण अत्यन्तै पीडादायी छ। यो विपद एउटा क्षेत्रको मात्र समस्या होइन, यसको असर पहाड़देखि तराईसम्म पुगेको छ। त्यसैले उद्धार, खोजी, राहत र विपदको पहिचान तथा परिवारसँग सूचना पुर्याउनको लागि काम लागि सरकारले अझ तीव्र बनाउनु पर्छ। धन्यवाद।
1: मान्य सदस्य सुनिल केसी।
7: सम्माननीय सभामुख महोदय, काठमाडौँ क्षेत्र नम्बर 2 शंकरापुर नगरपालिका वडा नम्बर 9 अस्पताल स्थापना गर्ने भनी हेल्पिङ ह्यान्ड नामक गैर सरकारी संस्थाले सरकारसँग 51 रोपनी सरकारी जग्गा भोकतेकार लिएको र उक्त जग्गा विभिन्न संस्थाका नाममा भागभण्डा गरी दुरूपयोग गरिएको विषयमा गम्भीर रूपमा उठेको छ। उक्त संस्थासँग जोडिएको यस गम्भीर विषयका सम्बन्धमा संसदको सार्वजनिक लेखा उपसमितिबाट 6 मान्य सदस्यसहित शंकरापुर नगरपालिकाका मेयर, वडा अध्यक्ष तथा सदस्यहरू समेतको सहभागितामा मिति 2083 भदौ 29 गते उक्त क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो। तर उक्त निरीक्षणको मूल विषयलाई विस्तान्तरण गर्ने गरी सामाजिक सञ्जालको दुरूपयोग गर्दै राज्यको जिम्मेवार व्यक्तिहरूको मानमर्दन गर्ने उद्देश्यले गलत तथा भ्रामक प्रचार गर्नेमाथि आवश्यक छानबिन गरी कानून बमोजिम कार्यवाही गर्न यसै संसद मार्फत माग गर्दछु। गरीब जनताको करबाट उठेको रकम दुरूपयोग भएको यस संवेदनशील विषयमा सरकारको यथाशीघ्र छानबिनको शुरू गरोस् भनी संसदसँग पूर्ण जोरदार माग गर्दछु। साथै यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य सुरेश कुमार चौधरी।
8: सम्माननीय सभामुख महोदय, अत्यन्तै खुशीको कुरा, भूमिहीन सुकुमासीहरूलाई जग्गा प्रदान गर्ने काम बर्दियाबाट शुरू भयो। हामीले सोचेका थियौं अब यो काम देशैभरि 77 जिल्लाबाट शुरू हुन्छ भनेर। सम्माननीय सभामुख महोदय, मेरो जिल्ला बाँकेमा हजारौंको संख्यामा सुकुम्बासी, अव्यवस्थित बसोबासी, बाढ़ी पीड़ित लगायत मुक्त कमैया, कमलरी र होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको समस्या अस्तव्यस्त छ। यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। समयमा सबैलाई समान ढंगबाट लाल पूर्जा वितरण गर्नका लागि देशैभरि यो अभियान छिटो भन्दा छिटो चाल्नका लागि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हस्त धन्यवाद।
1: माननीय सदस्य सुलभ खरेल।
9: सम्माननीय सभामुख महोदय, 2072 सालको भूकम्प दिउँसो पख गयो, भोटेकसीको विपद बिहान पख आयो, तर विपदको यथार्थले समय चाहिँ हेर्दैन। एउटा डरले पिरोल्छ, यदि मध्यराति 2 बजे सिद्धबाबा क्षेत्रमा ठूलो पहिरो गएर तिनाउ नदी थुनियो भने जनताको उद्धार चाहिँ कसरी हुन्छ? मध्यरातमा मानिसहरू सुतिरहेका हुन्छन्, पहिरो हटाउन नेपाली सेना र प्रशासन पुग्न कति समय लाग्छ भन्ने त छँदैछ, तर त्यसअघि नै राज्यले राति नदी थुनिएछ भन्ने थाहा पाउन कति समय लाग्ला? सिङ्गो बुटोलका नदी आसपास बस्तीमा मस्त सुतिरहेका जनतालाई विपदको खबर गर्न कति समय लाग्ला र उनीहरूलाई घरबाट सुरक्षित स्थानमा लैजान कति समय लाग्ला? त्यसैले म सरकारलाई भन्न चाहन्छु कि हामीलाई बाढ़ी आएपछि उद्धार गर्ने राज्य मात्रै होइन, बाढ़ी आउनु अघि नै मान्छेको जीव ज्यान र सम्पत्ति बचाउने र जोगाउने सरकार र राज्य चाहिन्छ। धन्यवाद।
1: मान्य सदस्य सुशील खड्का।
10: सम्माननीय सभामुख महोदय, आजदेखि कृष्णभीरमा दोहोरो सवारी सञ्चालनमा आयो, 11 दिनमै काम सम्पन्न गरेकोमा सरकारलाई विशेष धन्यवाद। विकास निर्माणका काम यसरी नै लाइटनिङ स्पीडमा सम्पन्न गर्नुपर्छ। रसुवा बाढ़ीको कारणसँग जोड़िएको विषयमा मेरो ध्यानकर्षण भएको छ। सभामुख महोदय, हामी स्पष्ट हुनुपर्छ, यो महाप्रलय क्लाइमेट इन्ड्युस डिजास्टर हो, कज बाई ह्युमन्स, नट बाई नेपाली पिपल बट बाई द रेस्ट अफ द वर्ल्ड। बुझ्दै नबुझी हो, बुझेर हो वा धेरै बुझेर हो, यसलाई नेचर इन्ड्युस डिजास्टर पनि हो भन्ने सुनिएको छ, जुन तथ्यपरक छैन। यस सम्मानित सदनका मार्फत सरकारले म आग्रह गर्दछु कि यो महाप्रलय क्लाइमेट डिजास्टर हो भन्ने नेशनल न्यारेटिभ बनाऊ, एभिडेन्स कलेक्ट गर्नमा सबैलाई परिचालित गरौं, क्लाइमेट जस्टिसको विषयलाई डाइल्युट गर्नेसँग हामी बेलैमै सजग बनाऊ। धन्यवाद।
1: मान्य सदस्य सुशीला ढकाल आचार्य।
11: सम्मान्य सभामुख महोदय, लागू औषध नियन्त्रणलाई केवल प्रहरीको विषय मात्र नबनाइयोस्, राष्ट्र प्राथमिकताको विषय बनाउनुपर्छ। विद्यालय, युवा, माझ, रोकथाम तथा जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ। दुर्व्यसनमा परेका व्यक्तिलाई अपराधीको रूपमा मात्र नहेरी उपचार, पुनर्स्थापना र एकीकरणको व्यवस्था गर्नुपर्दछ। रियात्मा सेन्टरको नाममा हुने मनपरी शुक्ल हिंसा, अमान्य व्यवहार, गैर कानूनी गतिविधि तत्काल अनुगमन र नियन्त्रण गर्नुपर्दछ। सबै पुनर्स्थापना केन्द्रको अनिवार्य दर्ता, नियम निरीक्षण, न्यूनतम उपचार मापदण्ड, पारदर्शी अभिलेख प्रणाली गर्नुपर्दछ। सीमावर्ती क्षेत्रमा प्रहरी, भन्सार र सम्बन्धित निकाय बीच समन्वय र निगरानी अझ प्रभावकारी बनाउनु पर्दछ। सरकारले लागो।
1: मान्य सदस्य सुषमा स्वर्णकार।
12: सम्मान्य सभामुख महोदय, रसुवामा आएको विनाशकारी बाढ़ीले देशलाई नै शोकमा डुबाएको छ। यस विपत्तिको पीड़ा बाँके जिल्लाले पनि गहिरोसँग भोगेको छ। बाँकेका धेरै परिवारले आफ्ना सदस्य गुमाएका छन्। अझै कतिपय घरमा आमा बुवा, दाजुभाइ, श्रीमान वा छोराछोरी फर्केर आउलान् कि भनेर पाटो हेरेर बसिरहेका छन्। सभामुख महोदय, यो केवल मृत्यु र बेपत्ताको तथ्याङ्क होइन, यी परिवारहरूको आश्रय, आमदानी, भविष्यको आधारहरू गुमेका छन्। कतिपय परिवारहरूमा छोराछोरीको विद्यालयको शुल्क तिर्ने बुवा छैनन्, घर चलाउने दाजुभाइ छैनन्। त्यसैले म सरकारसँग गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। उद्धार र राहतसँगै प्रभावित परिवारको दीर्घकालीन जीवनयापन, शिक्षा, रोजगारी र आर्थिक पुनर्स्थापनाको विशेष प्याकेज तत्काल ल्याइयोस्, बेपत्ताको खोजीलाई अन्तिम निष्कर्षसम्म पुर्याइयोस् र पीड़ित परिवारलाई राज्यले तपाईँहरू पनि एक्लै हुनुहुन्न भन्ने अनुभूति दिलाओस्। धन्यवाद।
1: माननीय सदस्य सोम शर्मा।
13: सम्माननीय सभामुख महोदय, द ग्रे जोनको बायस न्यारेटिभ रिपोर्टलाई हवला दिँदै केही दिनदेखि नेपालको जेएनजी आन्दोलन र अहिलेको नेतृत्वलाई विदेशी योजनासँग जोड्ने प्रयास गरी बहस सृजना गरिएको छ। के युवाको आक्रोश नेपाली नागरिकले चुनावमा हालेको मत कुनै विदेशी डलरले किनेको हो? के भ्रष्टाचार विरुद्ध सडकमा उत्रेका ती हजारौं युवालाई कुनै कसैले डलर बाँडेको थियो? शहीदकी आमा यही छिन्। के त्यो छोरो विदेशी डलर पाएर मर्न गएका थिए? भ्रष्टाचारले दुखेको नेपालीको मन, रोजगार नपाएर विदेशी परेको युवाको पीड़ा र सड़कमा गोली लाग्दा बगेको नेपाली रगतलाई र आक्रोशको भावना अनि जनमतलाई पनि विदेशी डलरले किनिएको हो भन्ने जुन भाष्य बनाएर खोज्दैछ त्यो नितान्त खेदजनक छ। र अन्त्यमा नेपाली नागरिकको चेतनालाई विदेशी फण्डेड भनेर भ्रमित पार्ने दुस्साहस जस जसले गरिरहेको छ, सायद तपाईँहरूले यही न्यारेटिभ फैलाउन चाहिँ राम्रै विदेशी लगानी आएको रहेछ भन्दा हामीले बुझेका छौ। धन्यवाद।
1: मान्य सदस्य स्मृति सेन्चुरी।
14: सम्माननीय सभामुख महोदय, जेएनजी आन्दोलनको एक वर्ष बितिरहँदा आज आफ्नै आँखा अगाडि ढलेका ती साथीहरूलाई सम्झिरहेको छु। भदौ 23 गते सड़कमा प्रश्न बोकेर उभिएको जेएनजी र 24 गते संरचना जलाउने समूहलाई एउटै नजरले हेरिनु न्यायचित होइन। आज प्रतिपक्षका माननीय जीवहरूले जलेको भवन देखाउँदै प्रश्न गर्नुहुन्छ। भवन जलेको छ त्यसले हाम्रो पनि मन दुखेको छ, तर स्मरण रहोस् त्यो भवन जेएनजीले जलाएका होइनन्। सभामुख महोदय, प्रतिपक्षको माननीय ज्यूहरूलाई म एउटा कुरा पनि स्मरण गराउन चाहन्छु। हाम्रा शासकहरूले वर्षौंदेखि यो देश र यो जनतालाई लुटेको प्रतिफल हो त्यो भवन। त्यसैले म सरकारलाई पनि अनुरोध गर्दछु, अझै पनि हाम्रा जेएनजी साथीहरू अनुहार देखिएको भरमा नै थुनामा छन्, उनीहरूलाई तत्कालै निकालियोस् र घरमा आमा बुवा कुरेर छोराछोरी आउँछन् भनेर बसिरहेका छन्, तिनीहरूको पीड़ा पनि हामीले बुझ्नुपर्छ। धन्यवाद।
1: मान्य सदस्य हरिमोहन भण्डारी।
15: सभामुख महोदय, मेरो बैतडी जिल्ला मेलौली नगरपालिकामा इबी गाड़ी दुर्घटना भए 20 घाइते मध्ये 13 उद्धार भई 3 अवस्था नाजुक अवस्थामा छ। त्यस्तै गरी पुर्चुनी नगरपालिकाको वडा नम्बर 5 भूखल्लाको पहिरोले 2 घर पूर्ण रूपमा ध्वस्त र लामानी चिमडाको एउटा घर पूर्ण रूपमा ध्वस्त र बस्तीहरू जोखिममा छन्। र म अहिले आफ्नो भाषामा बोल्न चाहनौ, बैतडीवासीलाई साह्रै पीड़ा छ। एकातिर भोटेवासीको पीड़ा छ, अर्कीतिर ग्यास नपाएको हाकार छ, र यो प्रकृतिले पनि साथ नदिएको अवस्था छ, र यो सरकारलाई फेल खुवाउने एउटा दलालहरूको पनि यहाँ प्रशस्त बिगबिगी छ। यसैले गर्दाखेरि समस्याको समाधान दरौँ बालीबेरले काट्या भयो भन्नौ म केही गर्न सक्दैन, त्यसका लागि म क्षमा चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य हरिप्रसाद भूषाल।
16: सम्माननीय सभामुख महोदय, कोही विदेश जाने सपनामा ठगिएका छन्, कोही विदेश पुगेर ठगिएर फर्किएका छन्, कोही विदेश गएका श्रमिकहरू भने जस्तो काम नपाएर फर्कनु परेका छन् भने कतिपय विदेशमै अलपत्र परेका छन्। यस्ता पीड़ितको अन्तिम आशाको ठाउँ हो वैदेशिक रोजगार विभाग। अन्यायमा परेपछि न्याय खोज्दै विभागको ढोकासम्म पुगेका श्रमिकहरूले त्यहीँबाटै अर्को पीड़ा भोगिरहेका छन्। ठगिएकाहरूको भन्दा ठगहरूको बढी सुनवाई हुने कार्यालय बनेको छ वैदेशिक रोजगार विभाग। पीड़ितहरू न्याय खोज्दै विभागको ढोकामा पुगेपछि उजुरी लिन, नसक्नेहरूलाई लेख्न, आवश्यक कागजात जुटाउन र क्षतिपूर्ति भराउन विभागले सहजीकरण गर्नुपर्नेमा ढोकामा पुगेका श्रमिकहरू विभागमै अलपत्र पर्नु हुँदैन। मसँग विभिन्न पीड़ितहरूबाट पटक पटक गुनासो आएपछि विभागको वेबसाइटमा राखिएका नम्बरमा मैले पटक पटक फोन गरे, एउटै फोन उठ्दैन। सरकारले आग्रह छ वैदेशिक रोजगार विभागलाई श्रमिकहरूको गुनासो सुन्ने मात्र होइन, न्याय दिलाउने परोपकारी संयन्त्र बनाइयोस्। विभागबाट सम्भव छैन भने पीड़ितको न्यायको लागि वैकल्पिक संयन्त्र निर्माण गरियोस्। धन्यवाद।
1: मान्य सदस्य क्षितिज थेबे।
17: सम्माननीय सभामुख महोदय, ताप्लेजुङ डायरी 7। ताप्लेजुङ जिल्लामा 60% कृषक रहेको छ र ती कृषकहरूको गाई भैँसी र चौरीको दूध मार्फत करिब वर्षको 4.5 लाख केजी छुर्पी उत्पादन हुन्छ। एकातर्फ छुर्पीको प्याटर्न राइट लिन नसकेर उचित मूल्य नपाएको समस्या छ भने अर्कोतर्फ कोविड पछाडि चौरीहरू चाइनामा निकासी गर्न नसकेर अर्को समस्यामा छन्। खोप नलागेको गाई भैँसीको टेस्ट गर्दा पनि खरेद रोग नलागेको कारणले खरेद रोग मुक्त क्षेत्र घोषणाको निम्ति सरकारलाई आह्वान गर्न चाहन्छु। सँगै प्याटर्न राइटको निम्ति खरेद रोग निषेधित क्षेत्र चाहिएको छ र छुर्पीको प्याटर्न राइट लिएर चाँडोभन्दा चाँडो सहज वातावरण बनाइदिन र चाइनामा के कारणले चौरी निकासी रोकिएको कुटनीतिक पहल गरी खुलाइदिन पनि सरकारसँग अनुरोध गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य ज्ञानु पौड्याल।
18: सम्मान्य सभामुख महोदय, कर्णाली प्रदेश कालीकोट अस्पताल म्यानमामा हाड चोर्नी तथा नशा रोग विशेषज्ञको अभाव हुँदा उपचारका लागि नागरिकले सुर्खेत नेपालगंज धाउनु परेको छ। म स्वयं कालीकोट अस्पताल पुगेको बेला पनि मेसु तथा सरोकारवालासँग छलफल गर्दा दुर्घटना भीड़बाट लड्ने तथा हाड चोर्नी बिरामीहरू धेरै आउने गरेका छन्। सेवा नपाउँदा गरीब तथा विपन्न नागरिकमाथि ठूलो आर्थिक र मानसिक बोझ थपिएको छ। यसले गर्दा स्वास्थ्य सेवाबाट वञ्चित पनि हुनु परेको छ। त्यसैले अस्पतालमा तत्काल विशेषज्ञ सेवाको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्दछु। त्यसै गरी खाडाचक्र नगरपालिकामा करोड़ौं रूपियाँको लगानीमा निर्माण भएको बस पार्क 5 वर्षदेखि सञ्चालन आउन सकेको छैन। यात्रु सड़कमा बस्नुपर्ने, दुर्घटनाको जोखिम बढ़ने र राज्यको लगानीमा बनेको संरचना जीर्ण हुँदै गएको अवस्था अन्त्य गरिनुपर्छ। अन्त्यमा अब नागरिकलाई आश्वासन होइन परिणाम चाहिएको।
1: मान्य सदस्यहरू, शून्य समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यको नाम प्राप्त भएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य लिमा अधिकारी आचार्य, समय 5 मिनट, त्यसपछि मान्य सदस्य सीता थपलिया।
19: सम्मान्य सभामुख महोदय, आज यस सम्मानित सदनमा एक गम्भीर प्रश्नबाट आफ्नो विचार राख्न चाहन्छु। नेपालमा धेरै राजनीतिक परिवर्तन भए, व्यवस्था परिवर्तन भयो, संविधानहरू परिवर्तन भए, नेतृत्व परिवर्तन भए, सरकारहरू धेरै परिवर्तन भए, तर आम नेपाली जनताको जीवनमा वास्तविक आर्थिक परिवर्तन कहिले आउँछ? यो हरेक नेपालीको प्रश्न छ। जनताले हरेक राजनीतिक परिवर्तनमा आफ्नो मत, विश्वास र आशा दिएका छन्। लाखौं नेपाली युवाहरू रोजगारीका लागि विदेशीन बाध्य छन्। किसान आफ्नो उत्पादनको उचित मूल्य खोजिरहेका छन्। उद्योगी व्यवसायीहरू नीतिगत अनिश्चितता र प्रशासनिक झन्झटसँग हरेक दिन जुधिरहेका छन् र आम नेपाली परिवार सीमित आमदानी र बढ्दो खर्चको दबावमा छन्। त्यसैले आजको मूल प्रश्न शिथिल अर्थतन्त्रलाई कसरी तंग्र्याउने र कसरी चलायमान बनाउने। सभामुख महोदय, हामीले एउटा कठोर सत्य स्वीकार्नै पर्छ। भोको पेटलाई कुनै पनि वादले लामो समयसम्म निर्देशित गर्न सक्दैन। बेरोजगार हातलाई सिद्धान्तले मात्रै सधैँ आश्वस्त बनाउन सक्दैन र खाली खल्तीलाई राजनीतिक नाराले मात्र समृद्ध बनाउन सक्दैन। विचार, सिद्धान्त, राजनीतिक दर्शन आवश्यक छ र लोकतन्त्र अपरिहार्य छ, तर यी सबैको अन्तिम परीक्षा नागरिकको जीवनको आर्थिक समृद्धिबाट सुरु हुन्छ। किसानले आफ्नो श्रमको उचित मूल्य पाए कि पाएनन्, युवाले आफ्नै देशमा सम्मानजनक रोजगारी पाए कि पाएनन्, उद्यमी व्यवसायले नेपालमै उद्यम व्यवसाय विस्तार गर्न सके कि सकेनन्, परिवारले आफ्नो सन्तानको भविष्य नेपालमै सुरक्षित देख्न सके कि सकेनन्। राज्यको सफलता मापन हुने वास्तविक आधार यिनै हुन्। त्यसैले अब राजनीतिक उपलब्धिलाई आर्थिक उपलब्धिमा र राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा देखिने आर्थिक रूपान्तरणमा बदल्नै पर्छ। सभामुख महोदय, हामी सबै फरक फरक राजनीतिक दलबाट आएका छौं। हाम्रो विचार फरक हुन सक्छ, सिद्धान्त फरक हुन सक्छ, राजनीतिक दृष्टिकोण फरक हुन सक्छ, तर केही विषय यस्ता छन् जुन कुनै दल विशेषको मात्र एजेण्डा हुन सक्दैनन्। राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा, नेपाली जनताको आर्थिक भविष्य, राष्ट्रिय अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, नेपालको कूटनीतिक हित, कुनै दल विशेषको निजी एजेण्डा हुन सक्दैन। सभामुख महोदय, विगत केही वर्षदेखि नेपालको शिथिल अर्थतन्त्रलाई भोटेको सीमा आएको विनाशकारी बाढीले थप आघात पुर्याएको छ। यसले हाम्रो भूगोलमा मात्रै छेदविछेद पारेको छैन, सिङ्गो राष्ट्रको छातीमा नमेटिने घाउ छोडेको छ। ठूलो जनधनको क्षति भयो। सबै रणनीतिक सड़कहरू, धेरै रणनीतिक सड़कहरू र उत्तरी नाकाहरू अवरुद्ध हुँदा आपूर्ति श्रृंखला प्रभावित भएको छ। अर्थतन्त्रको कमजोर जगमाथि थप दबाव पारेको छ। तर इतिहास साँच्ची छ सभामुख महोदय, मानव सभ्यताका ठूला पुनर्जागरणहरू विध्वंस र संकटकै भग्न अवशेषबाट जन्मिएका छन्। विपत्तिले हाम्रो संरचना भत्काउन सक्छ, तर हाम्रो राष्ट्रिय आत्मबल, दूरदृष्टि र भविष्य निर्माण गर्ने संकल्प भत्काउन सक्दैन। विपत्तिलाई आर्थिक रूपान्तरणको प्रस्थान बिन्दु बनाउने अवसर पनि हो। यसलाई अवसरको रूपमा लिनुको विकल्प छैन। सभामुख महोदय, 2072 सालको भूकम्प पछिको पुनर्निर्माणमा 3 वर्षको आर्थिक वृद्धि दर औसत 7.7% भएको तथ्य हामीसँग छ। सरकारले भोटे कोशी बाढ़ी पीड़ित व्यवसायहरूका लागि व्यवसाय पुनरुत्थानको पहिलो चरणको प्याकेज घोषणा गरेको छ। पुँजी बजारलाई चलायमान बनाउन पुँजी बजार सुदृढीकरण तथा कार्ययोजना 2083 ल्याएको छ। यसको म स्वागत गर्न चाहन्छु। सभामुख महोदय, शास्त्रमा भनिएको छ, आफ्नो कुलदेउतालाई असन्तुष्ट राखेर गरिएका तीर्थाटनले कहिले पनि फल दिँदैन। हाम्रो अर्थतन्त्रको कुलदेउता भनेकै यही माटोमा जोखिम मोल्ने, यही माटोमा पसिना चुहाउने उद्यमी व्यवसाय किसानहरू हुन्। जबसम्म आफ्नै देशका व्यवसायीहरू ढुक्क हुँदैनन्, जबसम्म आफ्नै देशका किसानहरूको आत्मबल कमजोर हुन्छ, तबसम्म आन्तरिक अर्थतन्त्र चलायमान हुँदैन, न पुँजी बजार चल्छ, न विदेशी लगानी नै आउँछ। त्यसैले यो संकटलाई शक्तिमा बदल्न केही कामहरू गर्नुपर्ने जरुरी मैले देखेको छु। म सरकारले निवेदन गर्न चाहन्छु, आर्थिक पुनर्जागरण र पुननिर्माणको संकल्प प्रस्ताव यस सदनबाट पारित गरियोस्। निजी क्षेत्रको कमजोर मनोबल उकास्ने वातावरण तत्काल बनाइयोस्। आपूर्ति श्रृंखलालाई बिना अवरोध सुचारू राख्न 24 घण्टा 3 शिफ्टमा काम गरेर भए पनि सड़क पूर्वाधारको अवरोध हटाइयोस्। नीतिगत झन्झट, कानूनी एवं प्रशासनिक ढिला सृष्टि अन्त्य गर्न तत्काल निर्णय दिन सक्ने अधिकार सम्पन्न फास्ट ट्र्याक संयन्त्र बनाइयोस्। क्षतिग्रस्त आयोजनाहरूको हकमा पुनर्निर्माण, द्रुत बीमा फर्चोट, कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण तथा नीतिगत सहजीकरणका लागि विशेष आर्थिक प्याकेज तत्काल कार्यान्वयनमा ल्याइयोस्। पीपीए, जेनेरेसन लाइसेन्स, ईआईए, आईईलाई सरलकृत र द्रुत गतिमा सहजीकरण गरियोस्। पावर हाउस डिजिटल प्रणाली
1: मान्य सदस्य सीता थपलिया, समय 6 मिनट, त्यसपछि मान्य सदस्य चन्द्रेश्वर मण्डल।
20: सम्माननीय सभामुख महोदय, बाढ़ीमा आफ्नो अमूल्य जीवन गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। भोटेपछि बाढ़ीका कारण त्रिशुली नदीमा रहेको फुर्के खोलाको पुल बगेको आज 23 दिन भइसकेको छ। मैले यसअघि पनि बारम्बार यही सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै जनताको आवत जावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेलीब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिए, तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ। सरकारको यस्तो ढिलासुसी देख्दा लाग्छ कि नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो। धादिङका नागरिकहरूले आफैलाई प्रश्न गर्न थालिसकेका छन्। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु, हिन्तु परन्तु होइन, धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ। बाढ़ीका कारणले प्रभावित ठाउँहरू धादिङ, रसुवा, नुवागढ़का व्यवसायी तथा आम नागरिकले बैंकबाट लिएको ऋणको ब्याज तथा विद्युतको महसुल पुनर्स्थापना नहुन्जेलसम्म सरकारले मिना गर्नुपर्छ। पीड़ितको आधारभूत आवश्यकता सरकारले ग्यारेन्टी गर्नुपर्छ। सभामुख महोदय, पृथ्वी राजमार्गको कृष्णवीरको समस्यातर्फ पनि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कृष्णवीरमा पहिरो गएको आज 19 दिनमा बल्ल सड़क सुचारू भयो, तर कृष्णवीरको समस्या आजको मात्र समस्या होइन, यस क्षेत्रमा पटक पटक पहिरो जाने, सड़क अवरूद्ध हुने गर्दछ। सरकारलाई मेरो अनुरोध छ, हामीले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक मार्ग तयार गर्नुपर्छ। यसका लागि मलेको ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सड़कका रूपमा विकास गर्न सकिन्छ। सभामुख महोदय, घेउटी आमा प्रसव पीड़ामा सड़कमा बच्चा जन्माउन बाध्य हुनु विडम्बना हो। यसमा राजनीति हुँदैन, राजनीतिमा विचार फरक हुन सक्छ, सरकार र प्रतिपक्ष बीच आरोप प्रत्यारोप पनि हुन सक्छ, तर एउटी आमाको प्रसव पीड़ालाई पनि राजनीतिक षड्यन्त्र देख्न थाल्यो भने हामी कस्तो राजनीति गरिरहेका छौ, आफैले आफैलाई प्रश्न गर्ने बेला आएको छ। नागरिक अस्पताल पुग्दा अस्पतालले पहिला पैसा खोज्छ कि उपचार? मेरो प्रश्न छ प्रधानमन्त्रीज्यूलाई, मेरो प्रश्न छ स्वास्थ्य मन्त्रीज्यूलाई, अस्पताललाई कडा कारवाही हुन्छ कि हुँदैन? पीड़ित परिवारले न्याय पाउँछन् कि पाउँदैनन्? हो भने यस्ता घटना नदोहोरिन सरकार कस्तो कदम छाल्छ? एउटा मधेसको छोरो प्रधानमन्त्री हुँदा मधेसको छोरा छोरी बुहारीको यस्तो हालत? सभामुख महोदय, फेरि पनि प्रधानमन्त्रीज्यूलाई स्मरण गराउन चाहन्छु, तपाईँले गर्नुभएको 100 बुधे संकल्प कहाँ पुग्यो? आज नागरिकले दिनमा 100 पटक यो सरकारको विकल्प खोज्न थालिसकेका छन्। त्यसैले सरकारलाई मेरो प्रश्न छ, 100 दिन बितिसक्दा कति घोषणा भयो भन्ने होइन, 100 दिन बितिसक्दा नागरिकले जीवनमा कति परिवर्तन आयो भन्ने हो। सभामुख महोदय, मन्त्रीज्यूहरूको कुरा सुन्दा पनि कहिलेकाहीँ अचम्म लाग्छ। कोही मन्त्रीज्यू खुट्टा भाँच्ने कुरा गर्नुहुन्छ, कोही मन्त्री पाता फर्काउने कुरा गर्नुहुन्छ, तर नागरिकले अहिले पनि रित्तो सिलिन्डर बोकेर काँधमा बोकेर ग्यासको लाइनमा उभिन दौड़िरहेका छन्। अझ बाढ़ी प्रभावित भएको जिल्लाहरूको अवस्था बुझ्नुहुन्छ भने अझ दयनीय छ। त्यसैले म भन्न चाहन्छु, न सरकारले नागरिकलाई ग्यास दिन सक्यो, न सरकारले बजारको महँगी नियन्त्रण गर्न सक्यो। सभामुख महोदय, 2083 साल वैशाख 13 गते राजधानीका नदी किनारमा बस्दै आएका सुकुम्बासी बस्तीमा डोजर चलाइयो, घर भत्काएपछि कतिपय परिवारलाई होल्डिङ सेन्टरमा राखियो, विस्थापित पछि विभिन्न कारणले मृत्यु भएका घटना समेत सार्वजनिक भयो। सुकुम्बासी मोर्चाले 10 जनाको मृत्यु भएको दावी पछि गरेको छ, तर सरकारले आजसम्म यस सम्बन्धी आधिकारिक तथ्याङ्क दिन सकेको छैन। हामी जान्न चाहन्छौ, कति परिवारको पहिचान भयो, कति परिवारलाई स्थायी आवास दियो र बाँकीलाई कहिले दिइन्छ? डोजर चलाएर टडा हटाउनु समाधान होइन, वास्तविक सुकुम्बासीलाई सम्मानपूर्वक स्थायी आवास र अधिकार दिनु समाधान हो। घर भत्काउन 1 दिन लाग्न सक्छ, तर एउटा परिवारको जीवन पुनस्थापना गर्न वर्षौं लाग्न सक्छ। सभामुख महोदय, पुराना दलमा दलका कमी कमजोरीमाथि प्रश्न उठाउनु पाउनुपर्छ, उठाउनुहोस्, हामी सुन्न तयार छौं। तर पुरानो दललाई गाली मात्र गरेर नयाँ राजनीतिक स्थापित मान्यता स्थापित हुँदैन। यस्ता पुराना दललाई गाली मात्र गरेर देश बन्छ भने गाली मात्रै गर्नुहोस्, हामी सुन्न तयार छौं, तर यो देश बन्नुपर्छ। अरूलाई प्रश्न गर्दा बडो आनन्द मान्नुहुन्छ, तर तपाईँहरूलाई प्रश्न गर्दा प्रतिशोध हुने? तपाईँहरू कस्तो राजनीति संस्कार विकास गर्न खोज्दै हुनुहुन्छ? सभामुख महोदय, प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्रको महासभामा सहभागी हुन जाँदै हुनुहुन्छ, यहाँको यो भ्रमण फलदायी बनोस्, हाम्रो दल नेपाली काँग्रेसको तर्फबाट शुभकामना छ। प्रधानमन्त्रीज्यूले विश्व सामु जलवायु परिवर्तन, जलवायु न्यायको विषय बलियोसँग उठाउनुहुन्छ भन्नेमा म ढुक्क छु। हामी संकट सिर्जना गर्ने ठूलो दान गरिरहेका छैनौं, तर संकटको मूल्य हामीले चुकाइरहेका छौं। त्यसैले नेपालको माग केवल आर्थिक सहयोगको मात्र होइन, जलवायु न्यायको पनि हो। सभामुख महोदय, आज जनताको प्रश्न छ सरकारलाई, अस्पतालमा उपचार पाइयो कि पाइएन, भूमिहीनले अधिकार पाए कि पाएनन्, युवाले अवसर पाए कि पाएनन्, सरकारले आफ्नै आएको प्रतिवेदन सार्वजनिक गर्यो कि गरेन, हाम्रो हिमालका आवाज विश्वले सुने कि सुनेन? त्यसैले अब पुरानालाई गाली गरेर नयाँ बन्ने होइन, काम गरेर देखाउने समय हो। अब मन्त्री फेरिने होइन, प्रणाली सुधार्ने समय हो। अब आश्वासन होइन, परिणाम दिने समय हो। र अन्त्यमा, जनताले सरकारको अनुहार सम्झेर इतिहास लेख्ने छैनन्, आफ्नो जीवनमा आएको परिवर्तन सम्झेर इतिहास लेख्नेछन्। अब प्रश्न सरकारमा कुन दल छ भन्ने होइन, प्रश्न सरकारले जनताको जीवनमा के बदल्यो। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य चन्द्रेश्वर मण्डल, समय 5 मिनट, त्यसपछि मान्य सदस्य महेन्द्र बहादुर साई।
0: सम्मानीय सभामुख महोदय, सभामुखको अनुमतिले म आफ्नो धारणा राख्न चाहन्छु। भाद्र 10 गतेको भोटेको सुगो बारीमा ज्यान गुमाउनुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, आमा बुवा सम्पूर्णमा जन्ममा भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु। घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। पीड़ित परिवारहरूलाई पुनर्वास, पुनर्स्थापना, समयमा राहत वितरण, शिक्षा, स्वास्थ्य, सड़क सञ्चालन, विद्युत आपूर्ति, पुल निर्माण जस्ता कार्यमा यथाशीघ्र सञ्चालन गर्न सरकारसँग जोरदार माग गर्न चाहन्छु। मिति 83/5/31 गते मध्य प्रदेशका सभासद माननीय जैनुद खातुनको असामयिक निधन भएकोमा श्रद्धासुमन अर्पण गर्न चाहन्छु। परिवारजनमा हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यस्तो महाविपदको घड़ीमा नेपाल सरकारले समयमा राहत उद्धारको लागि विदेश प्रविधिको सहयोग लिएको भए धनजनको क्षतिलाई न्यूनीकरण गर्न सकिन्थ्यो, यसमा सरकार चुकेको छ। सम्मान्य सभामुख महोदय, विपदको घड़ीमा राष्ट्रपा सभापति माननीय रवि लामिछानेजीले सर्वदलीय बैठक गरी अघि बढ़नु भएको छ, सराहनीय कदम हो। सम्मान्य सभामुख महोदय, नेपाल कम्युनिष्ट पार्टी एमाले देश र जनताको हितमा सदैव काम गर्ने पार्टी हो, जस अनुरूप हाम्रा नेता कार्यकर्ता युवा पंक्ति अहिले पनि उद्धार कार्यमा जुटिरहेका छन्। जिल्ला जिल्लाबाट राहत सामग्रीहरू सम्बन्धित ठाउँमा पुर्याएका छन्, पुर्याउने क्रम जारी पनि छ। सम्मानीय सभामुख महोदय, पुनर्स्थापना एवं पुनर्निर्माणको कार्यलाई गति दिन यथाशीघ्र संसदीय समिति गठन गर्न अघि बढ्न सरकारलाई सँग माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौंदेखि मिलेर बसेको समाज हो, तर देवानगंज र सिराहाको गोल बजारको घटनाले दुई समाज बीच एकता तोडेको छ। छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्न माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, देशमा मगी आकाशिएको छ। खाना पकाउने ग्यास, आलु, प्याज, चिनी, खाने तेल जस्ता दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ। चार पर्वको मुखमा जनसमुदाय कष्टकर जीवन यापन गर्न बाध्य हुन सक्छन्। घण्टौं घण्टा लाइनमा बस्दा पनि ग्यास पाउँदैन, यसलाई सहज आपूर्तिको व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, हालै भारतमा सम्पन्न भएको ब्रिक्स सम्मेलनमा नेपालको अनुपस्थिति नहुनु दुखद कुरा हो। विगतको सम्मेलनमा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डजीको उपस्थिति देखिन्छ, तर हालै सम्पन्न सम्मेलनमा नेपालको उपस्थिति नहुनुमा परराष्ट्र नीतिमा समस्या उत्पन्न भएको छ कि छ भन्ने तत्काल समाधान गरी छिमेकी संघको सुमधुर सम्बन्ध कायम गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, मध्य प्रदेशका 8 जिल्लामा लगभग 80,000 युवाहरू लागू औषधको शिकार बनेको छ। मधेसका अधिकांश भूभाग भारतको सीमासँग जोडिएका छन्। सीमा पारी जाँदा कडा सुरक्षा जाँच बढ़ाउनु पर्छ एवं मधेसमा सुधारगिरीको व्यवस्थापन गर्न सरकारसँग माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, मधेसको लाइफलाइन हुलाकी राजमार्गमा पर्ने कमला पुलको निर्माण कार्यमा तीव्रताको लागि सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। साथै सिराहा जिल्लाको जमदल लग्दी गदियानी सड़क दुई वर्षको सम्झौता भएपछि 6 वर्ष पुग्दा पनि सम्पन्न भएको छैन। हाल निर्माण कार्य बन्द भएको छ। उक्त योजना सञ्चालनको लागि सरकारसँग माग गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, चुडे पहाड़ तराईको लाइफलाइन भनेर बुझिन्छ। कुनै बेला वन तथा वातावरण मन्त्रालयले शाखा बनाएर चुरे संरक्षणको कार्य अगाडि बढ़ाएको थियो, तर प्रभावकारी हुन सकेन। नसकेको कारण पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवजीले समिति मार्फत चुरे संरक्षणको अभियान थाल्नुभयो, तर वर्तमान सरकारले समिति खारेज गरी वन मन्त्रालयतिर फर्काएर मधेस प्रदेशमा ठूलो दैविक प्रकोप हुने देखिन्छ। तसर्थ चुरे संरक्षणको लागि विज्ञ सहितको समिति निर्माण गरी अभियानको रूपमा सञ्चालन गर्न सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अन्तमा प्रतिनिधि सभा संसद नियमावलीलाई
3: मान्य सदस्य महेन्द्र बहादुर साई, समय 9 मिनट, त्यसपछि मान्य आर्य राई।
21: सम्माननीय सभामुख महोदय, आज म सरकारको ध्यान देश र जनतासँग प्रत्यक्ष जोडिएका केही गम्भीर विषयतर्फ आकर्षित गर्न चाहन्छु। भाद्र 10 गते भोटेकोशी नदीमा आएको बाढीले नेपाल र नेपाललाई गहिरो पीड़ा दिएको छ। विपदले नारीका घर बगाएको छ, बस्ती बगाएको छ, सड़क पुलहरू बगाएको छ, विद्यालय, स्वास्थ्य संस्था र जलविद आयोजनाका संरचनाहरू बगाएको छ। सयौं परिवारले आफ्नो आफन्त गुमाएका छन्। हजारौं मानिस अझै बेपत्ता छन्। प्राकृतिक विपदले अपूर्णीय क्षति मात्रै पुर्याएको छैन, हाम्रो राज्यको पूर्व सूचना प्रणाली पूर्व तयारी र हाम्रो विकासको मर्मका बारेमा गम्भीर प्रश्न सिर्जना गरेको छ। यति मात्रै होइन सभामुख महोदय, वर्तमान सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय र सहकार्यको अवस्था पनि उजागर भएको छ। विपद परेका बेला उद्धार राहत पुनर्स्थापनामा सरकारको उपस्थिति सबैभन्दा पहिले र सबैभन्दा बलियो देखिनुपर्ने हो, तर कतिपय ठाउँमा नागरिक राज्यलाई खोज्नुपर्ने अवस्था आउनु दुःखद कुरा हो। उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, वाइसएल लगायतका युवा विद्यार्थी संगठन, स्वयंसेवक तथा अन्य उद्धारकर्मीप्रति उच्च सम्मान प्रकट गर्दछु। हामी सरकारले दोष लगाएर बस्ने पक्ष मात्र छैनौं, उद्धार राहत र पोस्ट डिजास्टरका काममा हाम्रो पार्टी पंक्ति सक्रिय रूपमा लागेको छ। हाम्रो पार्टीका संयोजक कमरेड प्रचण्ड आफै प्रभावित क्षेत्रमा पुगेर फर्किनु भएको छ। वाइसिएल र अखिल क्रान्तिकारी टिम फिल्डमा खटिरहेको छ। नेपाल भूकम्पीय र जलवायु परिवर्तनबाट हुने विपत्तिको उच्च जोखिममा भएकोले क्षति न्यूनीकरण गर्न गुरुजना बनाई कार्यान्वयन गरी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्दछ। अझै महत्वपूर्ण कुरा, अब पुननिर्माण गर्दा पुरानै जोखिम दोहोर्याउने कि सुरक्षित र दिगो पूर्वाधार बनाउने, अब निर्माण हुने प्रत्येक पूर्वाधार आयोजनाको डिजाइनमा जलवायु जोखिम अनिवार्य रूपमा सम्बोधन गरिनुपर्छ। सम्भावित विपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि आधुनिक पूर्व सूचना प्रणाली व्यवस्था गर्न जरूरी छ। नेपालको जलवायु परिवर्तनबाट नगर्ने योगदान गरेको छ, तर जलवायु परिवर्तनको मूल्य नेपालले चुकाइरहेको छ। यसैले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जलवायु न्यायको आवाज अझ बलियो रूपमा उठाउनु पर्दछ। सभाग महोदय, हामी अहिले चाडपर्वको मुखमा छौं। नेपाली जनताको घर आँगनमा खुशी भेटघाट उत्सवको वातावरण हुनुपर्ने हो, तर यही समयमा विपदको पीड़ा, ग्यासको अभाव, बजार बढ्दो महँगी, अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहजता र कृत्रिम अभावको त्रासले आम नागरिकलाई चिन्तित बनाएको छ। चाडपर्वको समयमा हुने महँगी र कालोबजारी नियन्त्रण गर्न, नागरिकको यात्रा सुरक्षित बनाउन, दैनिक उपभोग्य सामानहरूको सहज उपलब्ध हुने व्यवस्था मिलाउनका लागि म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। नेपालमा मासिक 45-50,000 मेट्रिक टन एलपी ग्यासको माग छ, तर पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा 20-25,000 मेट्रिक टन ग्यास मात्र आयात भएको देखिन्छ। ग्यास अभावमा उद्योगीलाई देखाएर सरकार आफ्नो अक्षमता ढाकचोक गर्न खोजिरहेको छ। सरकारको कूटनीतिक पहल नपुगेकै कारणले गर्दा नेपालमा आवश्यक मात्रामा ग्यास आपूर्ति हुन सकिरहेको छैन। माग र आपूर्तिको असन्तुलन बढ्दै जाँदा ग्यासको अभाव झन भयावह बन्ने खतरा छ। त्यसैले आवश्यक ग्यास आपूर्तिका लागि सरकारले परिपक्व कूटनीतिक पहल गरोस्। सभाग महोदय, सरकारको कूटनीतिक असक्षमता ग्यास आपूर्तिमा मात्रै सीमित छैन। 1900-2016 अक्टोबरमा भारतको गोवामा सम्पन्न भएको ब्रिक्स शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री तथा हाम्रो पार्टीको संयोजक कमरेड प्रचण्ड सहभागी हुनुभएको थियो। त्यहाँ नेपालको प्रतिनिधित्व मात्रै भएन, विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूसँग नेपालको उच्च स्तरीय संवाद समेत भएको थियो। तत्कालीन प्रधानमन्त्री प्रचण्डले सिनियर राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेट गरेर नेपाली राष्ट्रिय हितका विषयमा कूटनीतिक पहल गर्नुभएको थियो। गत हप्ता पनि भारतको राजधानी नयाँ दिल्लीमा चाहिँ ब्रिक्सको शिखर सम्मेलन भयो, तर नेपालको उपस्थिति देखिएन। सायद कूटनीतिक चासो र बहुराष्ट्रिय बहुआयामिक पहलको दिनको भ्यू नपाएका कारण ब्रिक्सको निम्तो आएन। सभाग महोदय, त्यो व्यक्तिको प्रश्न होइन, यो प्रचण्ड र बालिनको तुलना पनि होइन, यो नेपालको कूटनीतिक हैसियतको प्रश्न हो। सरकार जुनसुकै पार्टीको होस्, प्रधानमन्त्री जुनसुकै हुन्, नेपालले आफ्नो राष्ट्रिय हित अनुकूल विश्वका सबै महत्वपूर्ण मञ्चमा आफ्नो सक्रिय उपस्थिति देखाउनु पर्दछ। अब विश्व हिजोको जस्तो एक ध्रुवीय रहेन, आजको विश्व बहुध्रुवीय दिशातर्फ अघि बढ़िरहेको छ। यही परिवेशमा ब्रिक्स जस्ता बहुपक्षीय मञ्चहरूको प्रभाव र महत्व बढ्दै गएको छ। नेपालको हित कहाँ छ, नेपालको अर्थतन्त्रलाई लाभ कहाँबाट हुन्छ भन्ने तर्फ हामीले ध्यान दिनै पर्दछ। नेपाल विश्व राजनीतिमा दर्शक भएर बस्ने मात्र होइन, नेपालको आफ्नो आवाज सुनाउनु पर्दछ, आफ्नो हित खोज्नुपर्छ र आफ्नो स्थान बढ़ाउनु पर्दछ। सभाग महोदय, राज्यले कर्णालीलाई सधैँ हेपाहा र दयाभावको दृष्टिले हेर्यो। कर्णालीमा अथाह सम्भावनालाई सधैँ व्यवस्था गर्यो। राराताल, सेपुखुण्डो, त्रिवेणी पाटन जस्ता प्राकृतिक सौन्दर्य क्षेत्रलाई पर्यटकीय हब बनाउने, खनिज जड़ीबुटी कृषिलाई व्यवसायीकरण गर्ने विषय कहिले राज्यको प्राथमिकता परेनन्। दैलेखमा रहेको प्राकृतिक ग्यास उत्खनन गरेर पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउने तर्फ राज्यको पर्याप्त ध्यान पुग्न सकेको छैन। दैलेखको जलजला क्षेत्रमा 80 बिलियन घनमिटर भन्दा बढ़ी ग्यास भण्डारण भएको प्रारम्भिक अध्ययनले देखाएको छ, जसले नेपालको 50-60% माग पूरा गर्न सक्ने क्षमता अनुमान गरिएको छ। तर ग्यास उत्खनन परियोजना वर्षौंदेखि वेलटीएसमै अड्किएको छ ग्यासको व्यवसायिक उत्पादन शुरू हुन किन ढिलाइ भइरहेको छ दैलेख ग्यास उत्पादन कर्णालीको मात्र विषय होइन यसलाई राष्ट्रिय प्राथमिकता राखेर अगाडि बढाउनका लागि सरकारको विशेष म ध्यानकर्षण गराउन चाहन्छु कर्णाली जुम्ला हुम्ला मुगु डोल्पा लगायतका जिल्ला जोड्ने सड़कहरू भर पर्दा छैनन् चाड पर्वको बेला शहरबाट गाउँ फर्किने विद्यार्थीहरू मजदूरहरू आवत जावत गर्ने खाद्यान्न औषधि तथा अन्य अत्यावश्यक सामग्री आपूर्तिको बाटो त्यही कारणले गर्दा प्रभावित हुने गरेको छ यस विषयमा सरकारको आवश्यक पूर्व तयारी चाहिँ होस् भन्ने कुरा भन्न चाहन्छु सभाग महोदय कर्मचारी तन्त्र हरेक मुलुकको स्थायी संयन्त्र हो जसको समग्र काम कार्यवाही र गतिविधिले राज्यको अनुहार प्रतिबिम्बित झल्किन्छ वर्तमान सरकारले कर्मचारी तन्त्रमाथि व्यापक प्रहार गरिरहेको छ सरकारले कर्मचारीमाथि अनावश्यक दबाव सिर्जना गर्ने र आकेन्द्रित पार्ने काम गरेको गुनासो कर्मचारीबाटै आइरहेको छ सरकार कर्मचारी तन्त्रमाथि अस्वाभाविक नियन्त्रण कायम गर्न लागि परेको चाहिँ देखिन्छ स्वाभाविक महोदय सर्वोच्च अदालतमा भाद्र 17 र 31 गते पुनः आगलागी भएको छ सर्वोच्च अदालतमा बारम्बार आगलागी किन र कसरी भइरहेको छ यति मात्रै होइन आगजनीबाट बचेका मुद्दाको मिसिल रहस्यमय ढंगले काठमाडौँ जिल्ला अदालतबाट चोरी भएका छन् यस विषयमा आवश्यक छानबिन गरियोस् अर्कोतिर चार दिनका लागि न्यायाधीश नियुक्ति गर्ने न्यायिक जगतमै अनौठो प्रचलनको थालनी पनि गरिएको छ सभाग मध्ये संविधान संशोधनको सम्बन्धमा प्रतिनिधि सभा नियमावलीमा राखिएका प्रावधान बारे हाम्रो पार्टीले सुरुमै विरोध जनाएको छ थियो सत्ता पक्षले अल्पमतको आवाज सुनिन र संख्याको बहुमतको आधारमा नियमावली पारित गरे तर सम्मानित सर्वोच्च अदालतले संविधानलाई बाजिएका नियम तत्काल पारित गर्ने बाजिएका नियमहरू तत्काल कार्य नगर्न अन्तरिम आदेश जारी गरेको छ यस प्रकारका अपरिपक्व कार्यले संसदको गरिमालाई नै प्रश्न उठाएको चाहिँ छ र प्रतिपक्ष सरकार असफल बनाउन चाहदैन बरू सरकारलाई जनताप्रति उत्तरदायी र परिणाममुखी बनाउन चाहन्छ सरकारको प्राथमिकता भाषण र स्थानमा होइन र व्यवहारमा देखिनुपर्छ त्यो देखिएन दुई तिहाई जनमतको जगमा उभिएको सरकार दुर्घटना हुनबाट जोगियोस् भन्ने हाम्रो शुभेच्छा हो र सरकारले गल्ती गर्ने छैन र यी सबै कमजोरीहरू जे छन् सरकारले सच्याएर सरकार साँच्चीकै जनताको सरकार चाहिँ बनोस् यही हामी चाहन्छौ यदि त्यो बाटो सरकार हिँड्यो भने आफै पतनको बाटो सरकारका लागि धेरै टाढा रहने छैन धन्यवाद
3: मान्य सदस्य आर्यन राई समय 6 मिनट त्यसपछि मान्य ताहिर अली भाट
4: सम्माननीय सभामुख महोदय सबैभन्दा पहिला यस सम्मानित सदनमा यो आर्थिक वर्ष 83-84 बजेटमा विनियोजन भएको लोक कल्याणकारी विज्ञापनको रकमलाई भाद्रौ 5 गते सूचना तथा संचार मन्त्रालयबाट जारी गरिएको कार्यविधि मार्फत घटाउने र नियन्त्रण गर्ने कार्य संसदको अधिकार र सार्वभौमिकता प्रति अपमान हो कहिले प्रधानमन्त्रीको फेसबुकबाट कहिले मन्त्रीको निर्णयबाट संसदबाट पारित बजेटमाथि छेडखानी गर्ने कार्य कति विधिसंगत छ सरकारलाई म प्रश्न गर्न चाहन्छु लोकतन्त्र प्रेस स्वतन्त्र र नागरिकहरूको सूचनाको हकका लागि अतुलनीय भूमिका खेलिरहेका संचार माध्यमलाई प्रोत्साहन गर्नुको सट्टा सामाजिक सञ्जाललाई नै अन्तिम सत्य ठान्ने प्रविधिलाई लोकतन्त्रको लागि संघर्ष गरेका ऐतिहासिक नेपाली छापा तथा संचार माध्यमहरूको इतिहास र महत्व थाहा छैन भने एकपटक इतिहास अध्ययन गर्न म वर्तमान सरकारलाई आग्रह गर्न चाहन्छु त्यसैले लोक कल्याणकारी विज्ञापनलाई कटौती गर्ने संशोधित कार्यविधि तत्काल खारिज गरियोस् रकम घटाउने होइन समय अनुकूल वृद्धि गरियोस् निजी संचार माध्यमलाई सरकारी विज्ञापनबाट निषेध गर्ने सरकारी निर्णय सम्मानित सर्वोच्च अदालतले खारिज गरिसकेको सन्दर्भमा सरकारी विज्ञापन वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी र सम्मान ढंगले चाहिँ अगाडि बढाउन भन्न चाहन्छु र अर्को विषय यो द ग्रेट जोनको विषयमा सनसनीपूर्ण थुप्रै आज सोसियल मिडियामा चर्चा परिचर्चा छ सम्माननीय सभामुख महोदय
2: प्रश्न उठ्ने आफ्नो विरुद्धमा प्रश्न उठ्ने बित्तिकै चाहिँ बेठिक हुने अनि आफ्नो पक्षमा लेख्ने बित्तिकै ठिक ठिक हुने हाम्रो राजनीतिक परिपाटी जुन चाहिँ यसलाई अन्त्य हुनुपर्छ। भर्खरै मात्रै सत्तापक्ष केही सांसदहरूले भन्नुभयो सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षको पार्टी सभापतिज्यू र गृहमन्त्रीज्यू र उहाँहरूको माथि प्रश्न उठ्ने बित्तिकै जेएनजी आन्दोलनको चाहिँ अथवा तपाईँको जेएनजी आन्दोलनको अथवा जेएनजी आन्दोलनसँग चाहिँ उहाँले तपाईँको कम्पेयर गर्नु मिल्दैन। किन भन्दाखेरि जेएनजी आन्दोलन कुनै पार्टी कुनै व्यक्ति विशेष त्यो थिएन। जेएनजी आन्दोलन वास्तवमा एउटा उमेर समूहले गरेको हो जस्तै यो देशमा शान्ति समृद्धि र भ्रष्टाचारको अन्त्य गर्न चाहन्थे। आज मलाई सत्तापक्षका केही सांसदहरूले बोल्दाखेरि के चाहिँ महसुस भयो भने 2063 तपाईँको त्यो 64 सालतिर 10 वर्ष जनभित्र पछाडि जनआन्दोलन पछाडि केही समस्या भयो भने त्यति बेला ओआइसीएलको नाम लिन्थे हो। त्यति बेला 10 वर्ष जनभित्र उहाँको नेतृत्वमा गराएको थिए त्यतिर नाम लिनु पनि उहाँलाई स्वाभाविक थियो। तर अहिलेको आन्दोलन त्यसो भए के अहिलेको सत्तापक्षले गरे हो सत्तापक्षको त मान्नेहरूले गरे हो त्यसको जिम्मेवारी त्यस्तै यति सत्तापक्षले त्यो जेएनजी आन्दोलनसँग चाहिँ तपाईँको चाहिँ अथवा आफ्नो कुनै आफूमाथि प्रश्न उठ्ने बित्तिकै जेएनजी आन्दोलनलाई चाहिँ देखाएर ढापछोप गर्न खोज्ने विषय अन्तर गर्न खोजिया हो भने यदि कुनै कसैले आन्दोलनको नेतृत्व मैले गरेको हो भन्ने लाग्छ भने 23 र 24 दुईटै आन्दोलनको चाहिँ घटनाको चाहिँ तपाईँको जिम्मेवारी त्यति बेलाको सत्तापक्ष र अहिले तपाईँ अहिले हामीले गरेको भन्ने आन्दोलन कर्मीले लिनुपर्ने हुन्छ सम्माननीय सभामुख महोदय। त्यसो यदि त्यस्तो होइन भने जताभावी जे पाए त्यो बोल्ने कसैलाई यो सम्माननीय सदनमा चाहिँ छुट छैन भन्न चाहन्छु। त्यसै कारणले यो द ग्रेट जोन बारे सरकारले आफ्नो धारणाहरू चाँडो मैले प्रश्न सरकारलाई म राख्न चाहन्छु। द ग्रेट जोनमा प्रकाशित रिपोर्ट र सार्वजनिक गरिएको कागजातले नेपालमा विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्वको विकास कार्यक्रम बारे गम्भीर प्रश्न उठाएका छन्। कसैको नाम कागजमा हुनु मात्र विदेशी हस्तक्षेपको प्रमाण होइन तर यस्तो प्रश्नको जवाब नदी सरकार मौन बस्नु पनि मिल्दैन। त्यसैले सरकारसँग मेरो चारवटा प्रश्नहरू छ। पहिलो, नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनैतिक नेतृत्व विकास युवा परिचालन सम्बन्धी सबै कार्यक्रमको विवरण बजेट र उद्देश्य सार्वजनिक गरियोस्। दोस्रो, ती कार्यक्रमबाट कुन संस्था कुन वा व्यक्ति वा राजनीतिक समूहले के कस्तो तालिम आर्थिक वा अन्य सहयोग प्राप्त गरे त्यसको सम्पूर्ण विवरण यस संसदमा पेश गरियोस्। तेस्रो, कुनै विदेशी सहयोग राजनीतिक दल निर्वाचन नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रभाव पारेर प्रयोग भएको हो कि होइन त्यसबारे स्वतन्त्र निष्पक्ष छानबिन गरियोस्। कानून उल्लङ्घन भएको प्रमाणित भए कार्यवाही गरियोस्। चौथो, भविष्यमा नेपालको राजनीतिक प्रक्रिया र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानूनी मापदण्ड पारदर्शी र संसदीय निगरानीको व्यवस्था गरियोस्। हामी कुनै मित्र राष्ट्रहरूसँग सम्पूर्ण राष्ट्रहरू हाम्रो लागि चाहिँ सम्मानजनक छ सबैसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्छ। तर सम्माननीय सभामुख महोदय हाम्रो प्रश्न स्पष्ट छ, नेपालको राजनीतिक भविष्यको निर्णय नेपाली जनताले गर्ने कि विदेशी प्रभावले? नेपालको नेपाल सरकार नेपाली जनताको मात्र नेपालको संविधानबाट चाहिँ नेपालको भविष्य सुन्दर भविष्य गरेको हुनुपर्छ भन्न चाहन्छु। हस्, धन्यवाद।
5: माननीय सदस्य ताहिर अली भाट समय 3 मिनट, त्यसपछि माननीय सदस्य तारा विश्वकर्मा।
22: सम्माननीय सभामुख महोदय, राज्य पूरै अस्पतालतिर ढल्किराखेको छ, काम गर्न सकेन सरकार, जनतालाई सुशासन दिन सकेन सरकार, मन्त्रीको सल्लाहकार र स्वाकीय फौज जस्तै भर्ना हुन लागेको छ। त्यसकारण पहिलाको सरकार र अहिलेको सरकारमा कुनै फर्क मैले देखिराखेको छैन सभामुख महोदय। एउटा हिन्दीमा मलाई एउटा शायर याद आयो, कुर्ते ने कहा पैजामे से हम तुम बने एक धागे से, हम में तुम में इतना फर्क, तुम्हें पहनता पीछे से हमें पहनता आगे से, बस त्यति फर्क छ, केही गर्न सकेन सरकार। त्यसकारण युवा बेरोजगार व्याप्त छ, 500 युवालाई रोजगारी दिन सकेन सरकार। शैक्षिक जगत तमाम असन्तुष्टि छ शैक्षिक क्षेत्रमा, कहीं पनि राम्रो काम गर्न सकिन सरकार स्वास्थ्यमा तपाईहरुले सुन्दै हुनुहुन्छ सुत्केरी महिला अस्पतालमा जान्छिन् 500 रुपैया 600 रुपैया नपुगेर सुत्केरीलाई त्यहाँ भगाइन्छ र बाहिर बच्चा जन्माउन आमा बाध्य हुन्छन् यस्तो कहीं पनि छैन सभामुख महोदय यसकारण कृषिमा अझ पनि यो साल पनि कृषिमा 5 किलो 7 किलो 10 किलोको लागि लाइन बस्यो किसानहरूले तर दिन सकेन सरकार मल दिन सकेन सरकार र 2 करोड रुपैया कृषि माफियाको लागि अनुदान छुट्यायो र 1 लाख 2 लाख 4 लाख 5 लाख काम गर्ने कृषक गरीब कृषकको लागि 1 रुपैया पनि अनुदान छुट्याएन त्यसकारण बीमामा यो बीमाको लागि अस्पतालमा अझ पनि यो साल पनि कृषिमा 5 किलो 7 किलो 10 किलोको लागि लाइन बस्यो किसानहरूले तर दिन सकेन सरकार मल दिन सकेन

0: दिन। यसकारण मलाई लागेको छ सरकार हरेक ठाउँ असफल भइराखेको छ र अन्तमा बेपत्ता नागरिक अब करिब करिब महिना दिन पुग्न लाग्यो र बेपत्ता नागरिकलाई अब मृत्यु घोषणा गर्न बाहेक अर्को विकल्प मैले देखेन। त्यसकारण मृत घोषणा गरेर उनीहरूले पाउने सुविधा सरकारले कायम गरोस्। धन्यवाद सभामुख।
1: मान्य सदस्य तारा विश्वकर्मा, समय 4 मिनट, त्यसपछि मान्य सदस्य विष्णु बहादुर खड्का।
2: सम्मान्य सभामुख महोदय, आज बिहानै मलाई एउटा फोन आयो। फोनको आवाज सुन्दा आक्रोश थियो, आक्रोशसँगै निराशा अनि आफ्नो परिवारप्रतिको चिन्ता। त्यो फोन ललितपुर गोदावरी नगरपालिका ओडा नम्बर 2 चापखर्का निवासी स्थानीय बासिन्दाको थियो। उहाँको प्रश्न थियो, गोदावरी कुण्डदेखि चापखर्का त्रिवेणीसम्मको करिब 7 किलोमिटर सड़क कहिले बन्छ। उहाँको आवाज मलिन थियो, हाम्रो आवाज कतै सुनिएन। हामीले दैनिक जीवनमा भोगेको समस्या कसैले देखेन। स्थानीय सरकार हाम्रो समस्या सुन्नु र हेर्नुपर्छ भनेर मौन छ। छोराछोरी विद्यालय जाने बाटो छैन, बिरामी परे एम्बुलेन्स आउने सड़क अवरूद्ध छ। वैकल्पिक बाटो प्रयोग गर्दा 15 मिनटमा पुगिने बाटो झण्डै घण्टौ लाग्छ। हप्ता दिन अघि मात्रै वैकल्पिक बाटो प्रयोग गर्दा छिमेकी दुर्घटनामा परि अस्पताल आईसीयूमा उपचार भइरहेको छ। त्यो समस्या धेरै टाढाको होइन, ललितपुर गोदावरीबाट करिब 17 किलोमिटर जति दूरीमा पर्ने ओडाको हो, जहाँका स्थानीय बासिन्दा दैनिक जनजीवन कष्टकर बन्न पुगेको छ। सामान्य सभामुख महोदय, यो एउटा ओडा मात्र नभई गोदावरी नगरपालिकाको अधिकांश ओडाको समस्या हो। यही समस्याको कारण गोदावरी नगरपालिकाभित्रका अधिकांश ठाउँहरूमा यातायात साधन सुचारू हुन सकेका छैनन्, जसले गर्दा स्थानीय बासिन्दाको दैनिक जनजीवन निकै कष्टकर बनेको छ। राज्यले यस्ता स्थानीय नागरिकको दैनिक जीवनमा जोडिएको अति आवश्यक पर्ने समस्याको समाधानतिर जोड़ दिन आवश्यक छ। शहरी विकास मन्त्रालयले दुलो रहित ललितपुर भन्ने अवधारणा ल्याउँदै गर्दा यस्ता अति आवश्यक पर्ने स्थानलाई प्राथमिकतामा राखी संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित निकायलाई आपसी समन्वय गरी तत्काल स्थलगत अनुगमन गर्न, आवश्यक बजेट तथा योजना सुनिश्चित गर्न र त्यहाँका नागरिकले भोग्दै आएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, ललितपुर क्षेत्र नम्बर 1 को दक्षिण भेकमा महाकाल, कञ्जोसम र बागमती गाउँपालिकाको सड़कको अवस्था त्यस्तै नाजुक छ। वर्षै नै बिग्रेको र पहिरोले अवरूद्ध भएका सड़कहरूको समस्या समाधान कहिले हुन्छ भने त्यहाँका नागरिकहरू कुरिरहेको अवस्था छ। 2081 सालकै बाढ़ीका कारण भत्किएका पुलहरू, खेतीयोग्य जमीन, धार्मिक तथा धार्मिक संरचनाहरूको अवस्था जस्ताको त्यस्तै छ। विशेष गरी दलचोकी, थोस्ने खोला, गिम्दी, आश्राङ, पिउटार, भारदेउ, चौगरे, गोटीखेल, मानीखेल, बुखेल, कालेश्वर, ठूला दुलुङ, घुसेल र बागमती आसपासका सड़कहरू वर्षै नै अवरूद्ध हुने गर्दछन्। बाढ़ीकै कारण दक्षिण ललितपुरमा चिनाउने धार्मिक तथा पर्यटकीय स्थल बैतरणी धाम बगरमा परिणत भएको छ। बैतरणी धाम धार्मिक स्थल मात्र नभई गोटीखेलको पहिचान, पर्यटक सम्भावना र आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र बन्ने क्षेत्र हो। त्यसैले बैतरणी धामलाई धार्मिक पर्यटकको गन्तव्य रूपमा विकास गर्न स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार र सम्बन्धित निकायबीच समन्वय गरी योजना तयार पार्न म सरकार समक्ष आग्रह गर्दछु। धन्यवाद।
1: मान्य सदस्य विष्णु बहादुर खड्का, समय 5 मिनट, त्यसपछि मान्य सदस्य कुल भक्त साक्य।
3: सम्माननीय सभापति महोदय, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण सुर्खेत, कर्णाली प्रदेश सहित देशका विभिन्न जिल्लाका नागरिकहरूको मृत्यु तथा बेपत्ता हुनुभएको छ। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दछु र घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। साथै बाढ़ीमा परेर बेपत्ता हुनुभएका नागरिकहरूको खोजी तथा उद्धारका लागि यस गरिमा सदन मार्फत नेपाल सरकारको ज्ञान गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। उक्त बाधिक

0: बारीका कारण सुर्खेत जिल्लाका गुरुबाको नगरपालिका चारका नेपाली सेनामा कार्यरत भूपेन्द्र खड्का, गुरुबाको नगरपालिका दशका नेपाली सेनामा कार्यरत मनोज गिरी, भेरीगंगा नगरपालिका तेह्रका नेपाली सेनामा कार्यरत विक्रम चन्द, हाँकुबेसी हाइड्रो पावरमा कार्यरत मेघबहादुर घर्ती, त्रिशुली तीन एमा ए जलविद्युत आयोजनामा कार्यरत सिमता गाउँपालिका नौ चोल्पाका गोपाल चन्द, लेकबेसी नगरपालिका तीनका मानसिंह एडी सहित कर्णाली प्रदेशका 114 जना नागरिकहरू अझै पनि बेपत्ता हुनुहुन्छ। सभापक महोदय, म सभापति मार्फत नेपाल सरकारसँग जोरदार माग गर्न चाहन्छु। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ, तर कुनै पनि ढिलाइ नगरी उच्च प्राथमिकताका साथ थप प्रभावकारी रूपमा अगाडि बढ़ाइयोस्। आवश्यक आधुनिक प्रविधि, सुरक्षाकर्मी, उद्धार टोली तथा उपलब्ध सम्पूर्ण स्रोत साधनको अधिकतम परिचालन गरी सुरुङभित्र सुरुङ बाहिर खोजी कार्यलाई तीव्रता दिइयोस्। उद्धार कार्यमा आवश्यक पर्ने प्राविधिक जनशक्ति, उपकरण, विशेषज्ञ टोली तत्काल परीक्षण गरी बेपत्ता नागरिकहरूको खोजीलाई अझ प्रभावकारी बनाइयोस्। साथै बेपत्ता नागरिकका परिवारलाई खोजी तथा उद्धार कार्यको प्रगति अवस्थाबारे नियमित रूपमा सूचना उपलब्ध गराउने तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, उद्धार कार्यमा खटिनुभएका नेपाली सेना सशस्त्र परि नेपाल प्रहरी विभिन्न दात्री निकाय सहयोगी देशहरूको विपदमा गर्नुभएको सहयोगप्रति म नेपालीका स्तरबाट हार्दिक आभार व्यक्त गर्दछु, साथै थप सहयोगको अपील गर्दछु। बेपत्ता तथा बाढीबाट प्रभावित परिवार अहिले अत्यन्त पीड़ा र दुःखमा हुनुहुन्छ। यस्तो संवेदनशील अवस्थामा प्रभावित परिवारलाई तत्काल उचित आर्थिक राहत सहायता तथा आवश्यक मानवीय सहयोग उपलब्ध गराउन सरकारसँग विशेष आग्रह गर्दछु। त्यसै गरी दीर्घकालीन रूपमा प्रभावित परिवारको पुनर्स्थापना, रोजगारी, जीविकोपार्जनको सुनिश्चितका लागि आवश्यक विशेष कार्यक्रम सञ्चालन गर्न पनि सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। अन्तमा बाढीमा परि बेपत्ता हुनुभएका सम्पूर्ण नागरिकहरूको सकुशल उद्धारको कामना गर्दछु। खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्रलाई थप प्रभावकारी प्रयासन गर्दै पीड़ित परिवारलाई आवश्यक सूचना राहत सहयोग उपलब्ध गराउन नेपाल सरकारसँग पुनः जोरदार माग गर्दछु। सभापति महोदय, मैले मेरै क्षेत्रको सुर्खेतको क्षेत्र नम्बर एकमा मेलकुनामा जिल्ला अस्पतालको 50 बेडको अस्पतालको भवन 2074 साल 9/25 गते करिब 21.5 करोड़को लागतमा टेन्डर भएर 2077/3/25 गते सम्पन्न गर्ने गरी ठेक्का आवानुभयो। एकजना ठेकेदारले ठेक्का हाल्नुभयो। त्यसको म्याद 77/3/25 मै समाप्त हुनु थियो, सम्पन्न गर्नु थियो, तर अहिलेसम्म सम्पन्न भएको छैन। त्यो भवन 7 पटकसम्म म्याद थप भयो। अहिले 77/2083/5/15 गते उक्त ठेक्काको म्याद समाप्त भइसकेको छ। त्यो भवनको अहिलेसम्म 85% भौतिक प्रविधि भएको छ, तर अझसम्म पनि भवन सम्पन्न हुने सम्भावना देखिरहेको छैन। सम्बन्धित कार्यालयसँग सम्पर्क गर्दाखेरि, पूर्वाधार कार्यालय शहरी विकाससँग सम्पर्क गर्दाखेरि लगभग पुष महिनाभित्रमा सम्पन्न गर्ने भन्ने ठेकदारले वाचा गरेका छन् भनेका छन्, तर सम्पन्न हुने अवस्था छैन। तत्काल सम्बन्धित कार्यालयबाट, सम्बन्धित मन्त्रालयबाट त्यसलाई चासो देखाइयोस्। तत्काल चाहिँ सम्पन्न गर्नका लागि जोरदार म माग गर्दछु। सँगसँगै त्यस अस्पताल सम्पन्न भइसकेपछि त्यहाँ आवश्यक उपकरणहरू, आवश्यक चिकित्सकहरू, स्वास्थ्यकर्मीहरू उपलब्ध गराउनु पर्ने अवस्था छ। त्यसैले त्यसको लागि अहिले कुनै व्यवस्था भएको छैन। सम्पन्न भएपछि तत्काल उक्त व्यवस्था हस्पिटललाई 50 बेडको रूपमा पूर्ण रूपमा सञ्चालन गर्ने गरी आवश्यक बजेटको व्यवस्था होस् भन्ने माग गर्दछु। धन्यवाद। जय नेपाल।
1: मान्य सदस्य कुलभक्त साक्य, समय 4 मिनट, त्यसपछि मान्य सदस्य भरत गिरी।
2: सम्माननीय सभामुख महोदय, भर्खरै सार्वजनिक भएको अन्तर्राष्ट्रिय खोजमूलक रिपोर्ट द ग्रे जोन को गम्भीर खुलासाहरूप्रति यस प्रतिनिधि सभाको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अमेरिकी खोज पत्रकारिता वेबसाइट द ग्रे जोनले नेपालको नयाँ राजनैतिक नेतृत्व, देशको प्रधानमन्त्री, गृहमन्त्री र सत्ताधारी दलका सभापति लगायतलाई अमेरिकी सरकारको गोप्य सत्ता परिवर्तन रिजिम चेन्ज परियोजनाबाट प्रशिक्षित र उत्प्रेरित नागरिक अगुवा भएको कुरा उल्लेख गरेको छ। यस विषयमा म सदन मार्फत सरकारको स्पष्ट धारणा माग राख्दछु। विदेशी प्रतिवेदन र कागजातहरूमा हाम्रा संस्था वा नेतृत्वको नाम जोडिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छविमाथि आघात पुग्दा सरकार मौन बस्न मिल्दैन। हामीले कुनै पनि प्रकारको भूराजनैतिक क्रियास्थल नेपाललाई बन्न दिनुहुन्न भन्नेमा हामी स्पष्ट छौं। यस विषयमा सरकार गम्भीर बनोस्। सभामुख महोदय, म अस्ति मात्र भगवान बुद्धको जन्मस्थल लुम्बिनी र उहाँले आफ्नो जीवनकालको 29 वर्ष बिताउनु भएको कपिल वस्तुको तिलौरा कोटबाट फर्केको हुँ। ती दुवै हाम्रा देश नेपालको अति नै महत्वपूर्ण पुरातात्विक स्थल भए तापनि राज्यको ध्यान नपुगेको र उपेक्षित रहेको पाए। लुम्बिनी विकास कोषमा सबै पदाधिकारीहरू रिक्त रहेको र कर्मचारीबाट निमित्त अनि अधिकारविहीन स्थितिमा कार्य सञ्चालन भइरहेको स्थिति छ। त्यसैले यथाशीघ्र पदाधिकारीहरूको नियुक्ति गरी पूर्णता दिन सरकार समक्ष सम्माननीय सभामुख मार्फत ध्यान आकर्षण गर्न चाहन्छु। मास्टर प्लान अनुसार लुम्बिनीको फर्स्ट फेजको निर्माण कार्य सन् 1995 सम्पन्न हुनुपर्ने थियो। अहिले 30 वर्ष पछिसम्म पनि झण्डै 60-70% मात्र काम सम्पन्न भएको छ। लुम्बिनी विकास कोष एन 2042 समयानुकूल संशोधन गरी सम्बन्धित प्रदेश तथा स्थानीय सरकारको संस्थागत सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। यसबाट क्षेत्रको समन्वित विकास, स्थानीय स्वामित्व र प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्नेछ। लुम्बिनीको विकासको लागि संयुक्त राष्ट्रसंघको पहलमा गठित इन्टरनेशनल कमिटी फर द डेभलपमेन्ट अफ लुम्बिनीलाई पुनर्जीवित गरी सक्रिय बनाउनु पहल गर्नुपर्छ। यसले अन्तर्राष्ट्रिय सहकार्य, विशेषज्ञता, स्रोत परिचालन तथा लुम्बिनीको विश्वव्यापी प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ। लुम्बिनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वलाई दृष्टिगत गर्दै नेपाल सरकारले कोषलाई पर्याप्त तथा नियमित बजेट उपलब्ध गराउनुपर्छ। बृहत्तर लुम्बिनी क्षेत्रको प्रभावकारी र दिगो विकासको लागि कानूनी सुधार, संस्थागत सुदृढीकरण, दक्ष जनशक्ति, अन्तर्राष्ट्रिय सहकार्य, उच्च स्तरीय विकास र पर्याप्त बजेट आवश्यक छ। यी सुधारहरू कार्यान्वयन भएमा लुम्बिनीको विश्वव्यापी प्रतिष्ठा थप अभिवृद्धि गर्दै यसलाई शान्ति, आध्यात्मिकता, बौद्ध सम्पदा र विश्व बन्धुत्वको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण आधार तयार हुनेछ। लुम्बिनीमा तथ्याङ्क अनुसार अहिले सबैभन्दा धेरै सन् 2019 15 लाखले भ्रमण गरेको रहेको छ। आउने दिनमा आवश्यक र आकर्षक साइट प्रेजेन्टेशन।
1: मान्य सदस्य भरत गिरी, समय 3 मिनट, त्यसपछि मान्य सदस्य अरविन्द शाह।

0: सम्माननीय सभामुख महोदय, भोटेकोसि विनाशकारी बाढीले जनधन आर्थिक ठूलो क्षति भएको छ। पहिरोले देशको मुख्य जीवनरेखा मानिएको पृथ्वी राजमार्ग छेदविच्छेद बनायो। राजमार्ग अवरोध हुँदाखेरि काठमाडौँ उपत्यका ग्यास र दैनिक उपभोग्य वस्तु हाहाकार मचिएको छ। यसैबीच नजिकिँदै गरेका चाडपर्वको मौका छोपेर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, सोझा साझा उपभोक्तामाथि अत्याधिक मूल्य वृद्धि थोपर्ने, कालोबजारी गर्ने प्रवृत्ति झनै मौलाएको छ। यातायात ठप्प भएको बहाना बनाई दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। यस्तो कठिन घड़ीमा आम नागरिकले भोगिरहेको शास्ति र पीड़ा शब्दमा बयान गर्न सकिँदैन। तर हामी यो विपत्तिमा हार मानेर बस्ने होइन, यसबाट पाठ सिकेर अघि बढ्नु छ। भविष्यमा आउने यस्ता प्राकृतिक प्रकोप र आपूर्ति व्यवस्थाको जोखिमबाट सबैका लागि मुक्ति पाउन काठमाण्डुलाई तराईसँग जोड्ने मुख्य वैकल्पिक निजगढ फास्ट ट्र्याकको निर्माण अब हाम्रो पहिलो र अनिवार्य प्राथमिकता हुनुपर्दछ। उपत्यकाको आपूर्ति व्यवस्थालाई सुरक्षित र दिगो र निरन्तर राख्न यो द्रुत मार्गको निर्माण यथाशीघ्र सम्पन्न गर्नुको अब अर्को विकल्प छैन। साथै संकटको बेला जनतालाई लुट्ने कालोबजारीमाथि कड़ा कारवाही गर्न, बजार अनुगमन र प्रभावकारी बनाउन सरकारले गम्भीरतापूर्वक यसमा लाग्नुपर्ने आवश्यकता छ। त्यसै हुनाले यी समस्त कुराहरूको बारेमा अहिले हेर्दै जाँदाखेरि, अहिले आएर हेर्दाखेरि अति अहिले भयभीत अवस्था फेरि भोलि पनि पर्न सक्ने हुनाले अहिले आएर फास्ट ट्र्याक निजगढको फास्ट ट्र्याकलाई सरकारले पहिलो प्राथमिकता दिएर अगाडि बढ़ाओस् भन्ने ध्यान आकर्षण गर्दै आफ्ना कुरा यहीँ अन्त्य गर्छु। धन्यवाद।
1: माननीय सदस्य अरविन्द शाह, समय 4 मिनट, त्यसपछि माननीय सदस्य गीता गुरुङ।
2: सम्माननीय सभामुख महोदय, ग्यास सिलिण्डर तथा चिनीको मूल्य वृद्धि बारे धेरै विषयहरू बाहिर पनि आइराख्दाखेरि म यसको लागि चाहिँ एनओसी, एसटीसी र एफएमटीसीसँग कुरो बुझ्दा, हिजो मात्र 134 बुलेटहरू ग्यासको आएको छ भने चिनीको मूल्य पनि सोसियल मीडियामा हेर्दा भाटबटेनी या अरू विभिन्न मार्टहरूले 110 रुपियाँमा चिनी बिक्री गर्न थालेको भनेर जानकारी पाए। यसको लागि चाहिँ वाणिज्य विभाग तथा उद्योग मन्त्रालयलाई एकदमै धन्यवाद। साथै यो नेपाल सरकार र विशेष गरी माननीय शिक्षा मन्त्रीज्यूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। एउटा इन्जिनियर, पुलचोक क्याम्पसको पूर्व विद्यार्थी र मधेसको जनप्रतिनिधिको नाताले मैले यही सदनबाट उठाउँदै आएको एउटा महत्वपूर्ण माग पूरा भएको छ। मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक इन्जिनियरिङ कलेज आईओई स्थापना गर्ने ऐतिहासिक निर्णय, यसको लागि म सरकारप्रति आभार छु। 12 जिल्लाको कलैया सदरमुकाम, तर विकासको अवस्था हेर्दा रुन मन लाग्छ। सदरमुकामको विकासको लागि सरकारी संरचना थप्नुको साटो भएको संरचना पनि विगतमा अन्यत्र सारिएको छ। यसको सदरमुकामको अवस्था ओझेलमा पड़ेको छ। त्यसैले इन्जिनियरिङ आईओई अथवा आरजेयू अन्तर्गतका कलेज स्थापनाको लागि कलैयामा माग पनि गर्दछु। शिक्षाको कुरो गर्दाखेरि मधेसमा आज पनि झण्डै 14% नागरिक स्कूलको ढोकासम्म पुग्न सकेको छैन। कक्षा 8 सम्म जसो तसो पुगेका विद्यार्थी कक्षा 9 र 10 पुग्दा विद्यालयबाट बाहिरिन्छ। अझ कक्षा 11 र 12 पुग्दा करिब 20% विद्यार्थी मात्र टेक्न सकेको छ। यो केवल तथ्याङ्क होइन, हाम्रो लाखौं भविष्यसँग जोड़िएको प्रश्न पनि हो। सभामुख महोदय, समस्या विद्यार्थीमा मात्र छैन, विद्यालयको क्षमता र राज्यको लगानीमा पनि छ। गण्डकी प्रदेशमा कक्षा 1 देखि 5 9 जना विद्यार्थी बराबर 1 जना शिक्षक हुनुहुन्छ। 6 देखि 8 20 जना विद्यार्थी बराबर 1 जना शिक्षक र कक्षा 11 देखि 12 33 विद्यार्थी बराबर 1 जना शिक्षक हुनुहुन्छ। तर मधेसमा एभरेजमा, औसतमा तपाईँको 90 विद्यार्थी बराबर 1 जना शिक्षक हुँदाखेरि त्यहाँको शिक्षा स्तर कसरी सुधार गर्न सकिन्छ? यो गहन प्रश्न हामीसँग छ। साथै मधेसको विद्यालयमा कम्प्युटर छैन र पुस्तकालय त परको कुरो नै छ। त्यसैले मेरो प्रश्न अन्य प्रदेशमा उपलब्ध र अतिरिक्त रहेका शिक्षकलाई किन मधेसमा पठाउन सकिँदैन? यो त नर्मल कुरो हो होइन, यसमा चाहिँ किन सरकारले कसले रोकेको छ र होइन? त्यसैले तुरन्त निर्णय गरेर मधेसमा जुन शिक्षाको शिक्षकको दरबन्दी छ त्यो आन्तरिक स्तरबाट नै पूरा गर्न अनुरोध पनि गर्दछु। मधेसमा पहिला छोरीहरू अन्यको घरमा जाने भनेर छोरी शिक्षित भएन र अहिले वैदेशिक रोजगारमा जाने भनेर छोरा पढ्न पाएको छैन। मधेसको अभिभावक आफ्नो छोरा छोरी पढाउन चाहदैन भन्ने कुरा भन्दा पनि शिक्षाको वातावरण विकास गर्नु पर्छ। त्यसैले म सरकारसँग चारवटा स्पष्ट कुराहरू भन्न चाहन्छु। पहिलो, मधेसमा कक्षा 9 र 10 का विद्यार्थीको लागि पढ्दै कमाउँदै अथवा लर्न र एण्ड अर्न कार्यक्रम लागू गरियोस्। दोस्रो, शिक्षाप्रति अभिभावकको विश्वास पुनः स्थापित गर्न मधेसभरि अभिभावक शिक्षा अभियान सञ्चालन गरियोस्। तेस्रो, स्नातक तहमा अध्ययनरत युवालाई सरकारी तथा सार्वजनिक निकायमा पार्ट टाइम अथवा ज्यालादारी कार्य गर्न दिइयोस्। र चौथो, कक्षा 9 विद्यार्थीलाई साङ्ग्रो शिक्षा भन्दा पनि अहिलेको मोडर्न एजुकेशन र जनजीवन विकास गर्ने शिक्षा लागू गरियोस्। धन्यवाद।
1: मान्य सदस्य गीता गुरुङ, त्यसपछि समय 4 मिनट, त्यसपछि मान्य सदस्य रिंगला यादव।
3: सम्माननीय सभामुख महोदय, नेपालका उच्च हिमाली तथा हिमाली तटीय क्षेत्रहरू अहिले जलवायु परिवर्तनको तीव्र मारमा परेका छन्। उत्तरी भेगमा रहेका हाम्रा असंख्य हिमनदी, हिमताल र हिउँका टाकुराहरू संकटको डीलमा उभिएका छन्। सन् 1990 देखि 2020 सम्मको अवधिमा जलवायु परिवर्तनसँगै कर्णाली बेसिनमा 25.4%, गण्डकीमा 18.5% र कोशी बेसिनमा 21.4%ले हिमनदीको क्षेत्रफल घटेको इसिमोरको पछिल्लो अध्ययनले देखाएको छ। नेपालका प्रमुख नदी अरूण, तामाकोशी, भोटेकोशी, त्रिशुली, बुढ़ी गण्डकी र हुम्ला कर्णालीको उद्गम स्थल चीन हो। विशेष गरी यी नदीहरूमा तिब्बत तर्फबाट आउने आकस्मिक बाढ़ीको प्रत्यक्ष प्रभाव परी नेपालले ठूलो नोक्सान झेल्नु परेको छ। पछिल्लो घटनाले सीमापार नदी प्रणालीमा नेपालको पूर्व सूचना पूर्व तयारी बारे गम्भीर प्रश्न उठाएको छ र त्यस्ता नदीको तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय कति सुरक्षित छन् भन्ने चिन्ताको विषय बनेको छ। जोखिममा रहेका बस्तीलाई समयमा सुरक्षित स्थानमा सार्न पर्याप्त स्थानीय तयारी छ कि छैन, नदीको जलस्तर मापन गर्ने उपकरण, साइरन, मोबाइल अलर्ट, सुरक्षित आश्रय स्थल र उद्धार संयन्त्र कति प्रभावकारी छन् सोच्न बाध्य हुनुपर्ने अवस्था आएको छ। सभामुख महोदय, नेपालमा मात्र 2300 बढ़ी हिमतालहरू रहेको तथ्याङ्क देखिन्छ। जलवायु परिवर्तनसँगै हिमनदी पग्लिने क्रम तीव्र हुँदा नेपालमा हिमतालको संख्या र आकार दुवै बढ़िरहेका छन्। हिमताल फुटेर आउने बाढ़ीको जोखिम समेत बढ़दै गएको वैज्ञानिक अध्ययनले देखाएको छ। सोलुखुम्बुको थामे बाढ़ी, 2025 मुस्ताङ र हुम्ला बाढ़ी, अहिलेको त्रिशुली भोटेकोशी बाढ़ीको मार हामीले खेपिसकेका छौं। 50 वैज्ञानिक अध्ययनहरूले देखाएको छ कि हिमाली जिल्लाका दायाँ बायाँ 50 मिटर नदी तटीय क्षेत्रहरूमा करिब 5-6 लाख घरहरू छन् जुन उच्च जोखिममा पर्छन्। ती सम्भावित जोखिममा पर्ने ठाउँबारे सरकार के सोच्दैछ? अब यसबारे सोच्न विलम्ब नगरियोस्, विपदपछि सोच्ने भन्दा त्यसअघि नै आवश्यक सतर्कता र पूर्व तयारी अघि बढ़ाइयोस्। सभामुख महोदय, रसुवामा आएको बाढ़ीले हामीलाई स्पष्ट सन्देश दिएको छ। प्राकृतिक प्रकोपलाई 100% रोक्न नसके पनि सही योजना, प्रविधि र व्यवस्थापनबाट विपद र त्यसले गर्ने जनधनको क्षति भने अवश्य रोक्न सकिन्छ। सभामुख महोदय मार्फत आगामी दिनमा हुन सक्ने सम्भावित क्षति रोक्न सरकार समक्ष निम्न विषय राख्न चाहन्छु। 1. पूर्व सूचना प्रणाली जडान गर्ने। सम्भावित जोखिमयुक्त ठाउँमा पूर्व सूचना प्रणाली जडान गरियोस्। रसुवा जस्ता सीमावर्ती क्षेत्रमा आउने बाढ़ी प्राय अन्तर्देशीय हुने भएकाले चीनमा रहेका पूर्व सूचना प्रणालीसँग प्रत्यक्ष समन्वय गरी सूचना आदान प्रदान र विस्तार गरियोस्। 2. सूचना प्रणाली जडान गरेर मात्र पुग्दैन, सूचना प्रवाह भरपर्दो, नियमित र प्रभावकारी बनाइयोस्। 3. जोखिममा आधारित भू उपयोग नीति। जोखिमयुक्त तटीय क्षेत्रमा नयाँ बस्ती बसाल्न रोक लगाइयोस् र जोखिममा रहेका पुराना बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियोस्। 4. उद्धार तथा निकास योजना। बाढ़ी आइहालेमा स्थानीय बासिन्दा कहाँ जाने र के गर्ने भन्ने बारे स्पष्ट निकास योजना र नियमित पूर्व तयारी कार्य सञ्चालन गरियोस्। 5. स्थानीय सरकारको सबलीकरण र अनुसन्धान। तटीय क्षेत्रका स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्दै सीमावर्ती क्षेत्रमा विश्वविद्यालयसँगको सहकार्यमा गहन अध्ययन अनुसन्धान अगाडि बढ़ाइयोस्। 6. द्विपक्षीय G2G सम्झौता। विपदको रोकथाम तयारी प्रति कार्य र पुनः लाभका लागि मित्र राष्ट्रहरूसँग द्विपक्षीय सरकारी सम्झौता गरी ठोस सहयोग जुटाइयोस्। सभामुख महोदय, प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र संघको महासभामा जाँदै हुनुहुन्छ। जलवायु परिवर्तनमा नेपालको योगदान नगर्ने भए पनि हामीले कठोर सजाय पाइरहेका छौं। रसुवा विपदपछि सिंगै विश्वको ध्यान हामीतर्फ तानिएको बेला महासभामा नेपालका लागि जलवायु न्याय माग्ने उपयुक्त अवसर हो। सशक्त र प्रभावकारी ढंगबाट विश्वव्यापी रूपमा भएका जलवायु सम्झौताका प्रतिबद्धता र अन्तर्राष्ट्रिय कानून बमोजिम प्रधानमन्त्रीज्यूले क्षतिपूर्तिको माग गर्नुहुनेछ भन्ने विश्वास छ तर सभामुख महोदय के हामीले सोचे जस्तो जलवायुजन्य क्षतिपूर्ति प्राप्त गर्न सहज छ त पक्कै पनि छैन लस एण्ड ड्यामेज फण्डमा धेरै देशले जलवायुजन्य क्षतिको दावी गरे पनि पैसा पाएको देखिँदैन हामी आफूले नगरेको दोषको सजाय बापतको क्षतिपूर्ति माग गर्ने निर्णयको स्वागत गर्दछौ तर सँगैमा सोध्न चाहन्छौ हामीले गरेको दावी प्रमाणित गर्न आवश्यक प्रमाणहरू कति जुटाएका छौं त्यसमा कुनै कमी नहोस् महासभामा जाँदै गर्नुभएका प्रधानमन्त्रीज्यू सहितको टोलीको गम्भीर ध्यान आकर्षण गराउँदछु धन्यवाद जय नेपाल
1: मान्य सदस्य रिंगला यादव समय तीन मिनट त्यसपछि मान्य सदस्य कृष्ण हरि बुढाथोकी
4: सम्माननीय सभामुखज्यू देश विपत्तिबाट गुज्रिरहेको छ भोटे कोशी बाढ़ीले हजारौं नागरिकको ज्यान लिएको छ धेरै परिवार विस्थापित भएका छन् पूर्वधारमा ठूलो क्षति पुगेको छ यस्तो अवस्थामा आज म सरकारलाई जनताको आवाज सुनाउन यो सदनमा उभिएकी छु यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो म सरकारसँग माग गर्न चाहन्छु राहत कोषमा जम्मा भएको रकम खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस् सरकारले राहत दिएको छ भने कहाँ कहाँ पुग्यो पीड़ितको वास्तविक संख्या कति हो उनीहरूको पुनस्थापना कहिले हुन्छ सरकारले यो सम्मानित सदनमा यसको जवाब दिनुपर्छ सभामुख महोदय सरकार जनताबाट निर्वाचित संसदप्रति जवाबदेही हुनुपर्ने हो कि होइन प्रधानमन्त्रीज्यू संसद सरकारलाई बाधा पुर्याउने ठाउँ होइन सरकारलाई जनताप्रति जवाबदेही बनाउने संवैधानिक सर्वोच्च थलो हो संसदमा नियमित उपस्थित भएर सांसदका प्रश्नको जवाब तपाईँले दिनै पर्छ प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमलाई निरन्तरता दिन पनि म माग गर्न चाहन्छु सभामुख महोदय यो सरकारमा बस्नेहरूले चुनाव अघि भन्नुहुन्थ्यो हाम्रो सरकार आए भने विदेशीका युवालाई स्वदेश फिर्ता ल्याउँछौ भनेर अहिले सरकार तपाईँकै छ अहिलेसम्म कति युवा फर्काउनु भयो युवाले रोजगारी खोज्दै देश छोड्नु पर्ने अवस्था अन्त्य गर्ने तपाईँहरूको ठोस योजना खै अब स्टन होइन जनताको जीवनमा परिवर्तन देखियोस् किनकि तपाईँहरूबाट परिणाम खोज्न जनताले दुई तिहाई नजिकको मत दिएर पठाएका हुन् त्यसैले सरकारलाई हाम्रो आग्रह छ मगी नियन्त्रण गरियोस् युवालाई रोजगारी दियोस् रोजी रोटी नखोचियोस् किसानलाई सहज मल बिउ र सिंचाईको व्यवस्था गरियोस् सहज र सुलभ रूपमा स्वास्थ्य सेवा र सिपयुक्त शिक्षाको वातावरण बनाइयोस् जनतालाई सुशासन भाषणमा होइन व्यवहारमै अनुभूति हुने वातावरण बनाइयोस् धन्यवाद
1: मान्य सदस्य कृष्ण हरि बुढाथोकी समय पाँच मिनट त्यसपछि मान्य सदस्य अशोक कुमार चौधरी
5: सम्माननीय सहमुख महोदय गत असोज 2082 गोसाईकुण्ड जाने क्रममा खोला तर्दै गर्दा अचानक आएको भेलले चारजनालाई बगाएर बेपत्ता बनाएको घटना मध्ये रामेछापका कृष्ण बहादुर श्रेष्ठको एउटै परिवारका तीनजना छोराछोरी सनिता श्रेष्ठ संस्कृति श्रेष्ठ किशन श्रेष्ठ बेपत्ता हुनुभयो विदेशमा काम गरिरहेकी छोरी घुम्नका लागि घर आउँदा यस्तो अप्रत्याशित घटना दुर्घटना पर्नुभयो सुरक्षाकर्मी लगायत आफन्तबाट करिब 15-20 दिनसम्म खोजी भयो तर भेटिएन छ महिनापछि काज क्रिया गरियो बेलले बगाएको देख्ने प्रत्यक्षदर्शी सहितको मुचुल्का पनि तयार भयो र गृह मन्त्रालयबाट पनि तत्कालीन समयमा केही राहत उपलब्ध भयो तर एक वर्ष बितिसक्दा पनि उहाँ आफ्ना छोराछोरीको मृत्यु दर्ताको लागि एउटा काजका लागि ओडा कार्यालयदेखि नगरपालिका गृह मन्त्रालय र अदालतसम्म धाइरहनु भएको छ सहमुख महोदय आफ्ना छोराछोरी गुमाएर पीड़ामा रहेका एक बुबाले छोराछोरीको मृत्यु दर्ता गरी पाऊ भनेर एक वर्षदेखि राज्यका विभिन्न निकायमा धाइरहनु पर्ने अवस्था छ अदालतको न्यायिक निर्णयबाट समाधान हुन सक्ने कानूनी व्यवस्था भएको थाहा पाउनु भएको उहाँले भक्तपुर जिल्ला अदालतमा समेत न्यायको अपेक्षा सहित निरन्तर धाउनुभयो तर त्यहाँबाट समेत दिन नमिल्ने निर्णय भए पश्चात त उहाँ झन धेरै छटपटीमा हुनुहुन्छ उहाँले मसँग पनि पटक पटक आफ्नो पीड़ा सुनाउनु भएको छ मैले सम्बन्धित गृह मन्त्रालयका अधिकारीहरूसँग पटक पटक समाधानका लागि अनुरोध गर्दै आएको छु तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन सहमुख महोदय आफ्ना सबै सन्तान गुमाइसकेको एउटा परिवारले राज्यसँग मागेको केवल एउटा कागज मृत्यु दर्ताको प्रमाणपत्र पाउन पनि यति ठूलो संघर्ष गर्नुपर्ने अवस्था अत्यन्त दुःखद हो सहमुख महोदय मृत्यु दर्ता प्रमाणपत्र नहुँदा उहाँका छोराछोरीको बीमा रकम रोकिएको छ। विदेशमा काम गर्ने कम्पनीबाट प्राप्त हुने क्षतिपूर्ति तथा सहयोग रकम रोकिएको छ र उहाँहरूका बैंक खातामा रहेको करिब 45 लाख रूपियाँ समेत कानूनी प्रक्रियामा कारण रोकिएको अवस्था छ। कमाउने सन्तान नै साथमा नभएको परिवारले यस्तो अवस्थामा राहत र सहयोग पाउनुपर्ने ठाउँमा आफ्नै सन्तानको मृत्यु पुष्टि गर्ने कागजातका लागि राज्यका निकायमा धाइरहनु पर्ने अत्यन्त पीडादायी र हृदय विदारक छ। मानवीय संवेदना र न्यायको दृष्टिले यस्तो कानूनी जटिलताको तत्काल समाधान गरी आफ्नै सन्तानको मृत्यु दर्ता प्रमाणपत्र तत्काल उपलब्ध गराउन व्यवस्थाका लागू गर्न म सहमुहज्यू मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सहमुह महोदय, भर्खरै भोटेकोशी रसुवा बाढ़ीमा आफ्नो सन्तान तथा आफन्त गुमाएका परिवारसँग पनि मैले भेटघाट गरिरहेको छु। आफन्त गुमाएका पीड़ा त छँदैछ, उहाँहरूले पारिवारिक अभिभावक समेत आर्थिक अभिभावक पनि गुमाउनु भएको छ। अब उहाँहरूको अर्को ठूलो चिन्ता मृत्यु दर्ता कसरी हुन्छ, बीमा कसरी पाइन्छ, बैंक तथा अन्य कानूनी दायित्व कसरी व्यवस्थापन हुन्छ भन्ने भएको छ। बाढ़ी पीड़ित क्षेत्रमा राहत र सहयोग भइरहेको छ, तर रामेछाप लगायत अन्य जिल्लामा विभेदका कारण हराइरहेका नागरिकका परिवार विशेष गरी घरको अभिभावक वा कमाउने व्यक्ति नै गुमाएका परिवारका लागि पनि राज्यले तत्काल विशेष राहत सहयोग र अभिभावकीय भूमिका निर्वाह गर्न म सरकारसँग जोरदार माग गर्दछु। सहमुह महोदय, रसुवा बाढ़ीमा हजारौं सवारी साधनको धनी सहित गाड़ी पुरिएका बगाएका तथा बेपत्ता भएका छन्। बैंकले ऋणको मासिक किस्ताको लागि ताकेता गरिरहेको छ। एकातिर आफन्त सहित सवारी साधन बेपत्ता घर दोस्त, अर्कोतिर बैंकको किस्ताको लागि ताकेता। यो दुर्भाग्यपूर्ण अवस्था छ, अत्यन्त विडम्बनापूर्ण दृश्य देखिएको छ। सहमुह महोदय, सवारी साधनको बीमा दावी र क्षतिपूर्ति भुक्तानी नभएसम्म बैंकको ऋणको किस्ता तथा असुली प्रक्रिया तत्काल रोक्ने वा सहजीकरण गर्ने व्यवस्था गर्न सरकारसँग विशेष ध्यान आकर्षण गराउँदै क्षतिग्रस्त घर तथा सम्पत्तिको बीमा, ऋण र पुनर्निर्माण सम्बन्धी प्रक्रियामा पनि सरकारले विशेष सहजीकरण गर्न विशेष अनुरोध गर्दछु। धन्यवाद।
1: मान्य सदस्य अशोक कुमार चौधरी, समय 5 मिनट, त्यसपछि मान्य सदस्य विश्वराज पोखरेल।
6: सम्मान्य सभामुख महोदय, रसुवाको भोटुकेशी नदीमा आएको विनाशकारी बाढ़ीबाट ज्यान गुमाउनुभएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार जनमा गहिरो संवेदना व्यक्त गर्दछु, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। मेरो सुनसरी जिल्लाका 21 जना नागरिक मध्ये 6 जना सम्पर्कमा आउनुभएको छ भने मेरो निर्वाचन क्षेत्रका सचिन गौतम, सञ्जीव उराव सहित 15 जना अझै सम्पर्कविहीन हुनुहुन्छ। म सामान्य सभामुख महोदय मार्फत बेपत्ता नागरिकहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सामान्य सभामुख महोदय, सर्पले उमेर हेरेर डस्दैन, विषले उमेर हेरेर असर गर्दैन, तर उपचारको ढोका उमेरका आधारमा बन्द हुन्छ भने हामीले त्यसलाई सामान्य रूपमा लिन मिल्दैन। इटर स्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा 13 वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार नहुने व्यवस्था रहेको जानकारी आएको छ। आवश्यक समान उपचार सुविधा उपलब्ध रहेनछ, यो अत्यन्त गम्भीर विषय हो। सुनसरी इटरी 5 कि 8 वर्ष आश्वाना चौहानलाई घरमै खेलिएको बेला गोमन सर्पले डस्यो, इटरी धरान हुँदै ब्याटगर पुर्याउँदा उनको ज्यान बचाउन सकेन। सभामुख महोदय, सर्पले टोकेको बिरामीको लागि शुरूआती समय अत्यन्त महत्वपूर्ण छ, त्यो समय जीवन र मृत्यु बीचको दूरी बन्न सक्छ। त्यसैले सर्पदशको बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पतालमा पठाउँदै समय बिताउने अवस्था अन्त्य हुनुपर्छ। सहयोग महोदय, अर्को गम्भीर विषयतर्फ ध्यान आकर्षण गर्न चाहन्छु। केही दिन अघि धरानको लाङ्खाली चोक नजिकै दुर्घटनामा गम्भीर घाइते भएका राजेन्द्र प्रसाद घिमिरेलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लग्यो, तर त्यहाँ आइसु खाली थिएन। 40 किलोमिटर टाढा ब्याटगर पुग्दा उहाँको मृत्यु भइसकेको थियो। त्यो मृत्यु दुर्घटनाको कारण मात्रै भएन, समयमै आवश्यक उपचार नपाउनुपर्ने मृत्युको कारण बन्यो। सुनसरीमा यही श्रावण 1 गतेदेखि भाद्र 30 गतेसम्म 61 दिनमा 172 वटा सवारी दुर्घटना भएका छन्। 12 जनाको मृत्यु भएको छ भने 202 जना घाइते भएका छन्। तर धरान र इटरीको बीचमा आवश्यक गम्भीर घाइतेको जीवन बचाउन सक्ने पर्याप्त सरकारी आकस्मिक अस्पताल र आयुष सेवा छैनन्। इटरी जस्तो रणनीतिक स्थानमा ट्रमा, आकस्मिक र आयुष सेवा सहितको अस्पताल बनाउन अझ कति नागरिकको मृत्यु पर्खनु पर्ने हो, सड़क दुर्घटनामा घाइते नागरिकले उपचार नपाएर बाटोमा जान गुमाउनु पर्ने अवस्था हामी इटालीवासीले कहिलेसम्म भोग्नु पर्ने हो। म सरामुख महोदय, दुर्घटना रोक्न सक्ने सम्भव नहोला, सर्पदंश पनि सधैँ रोक्न सम्भव नहोला, तर उपचारको अभावमा हुने मृत्यु रोक्न सकिन्छ। त्यसैले सभामुख महोदय मार्फत म सरकारसँग जोरदार माग गर्दछु, इटरी अस्पतालमा तत्काल सर्पदंश उपचार सेवा सञ्चालन गरियोस्। आवश्यक एन्टिभेनम, तालिम प्राप्त जनशक्ति, आकस्मिक उपचार सुविधा, आइसियु तथा विशेष गरी बाल बालिकाको लागि पीआईसीयु र आवश्यक श्वास प्रश्वास सहयोग सहितको बेडको व्यवस्था गरियोस् र आवश्यक जनशक्ति उपकरण र बजेट सुनिश्चित गरी इटरी अस्पताललाई तत्काल स्तर उन्नति गरियोस्। सामान्य सभामुख महोदय, म सार्वजनिक सेवाका समस्यामाथि उठिरहेको प्रश्न बारे केही भन्न चाहन्छु। गजेन्द्र नारायण सिंह अस्पतालको विषय होस्, ग्यास अभावको विषय होस् वा अन्य सार्वजनिक सेवासँग जोडिएको समस्या, यी सरकारका लागि बचाउ गर्ने विषय भन्दा पनि सुधार गर्ने विषय हुन्। यहाँ मान्यजीहरूले प्रश्न उठाइरहँदा एउटा कुरा पनि सम्झाउन जरूरी छ, सरकारको अवधि 5 महिना पूरा भयो तर राज्यको संरचना 5 महिनाको होइनन्। अस्पतालमा आफन्तलाई जागिर, विद्यालयमा मामा भन्जादेखि शाला सालीसम्मलाई शिक्षक शिक्षिका नियुक्ति, सरकारी कार्यालयलाई नाता गोदाको भर्ती केन्द्र, ग्यास लाइसेन्समा पहुँच र डिलर थ्रोटमा आफ्ना मान्छेलाई प्राथमिकता, यी सबै 5 महिनामा आविष्कार भएका नयाँ प्रयोग होइनन्। सभामुख महोदय, वर्षौंदेखि जरा गाडेर बसेका तपाईँहरूको संस्कार र संरचनाको परिणाम आज हाम्रा नागरिकले विभिन्न रूपमा विभिन्न निकायमा पीड़ा भोगिरहेका छन्, दुःख पाइरहेका छन्। सभामुख महोदय, आज ग्यासको सिलिण्डर खाली देखेर प्रश्न गर्नु जायज छ, तर त्यो ग्यासको सिलिण्डर खाली हुने अवस्था सिर्जना गर्ने प्रणाली कसरी बन्यो भन्ने प्रश्न पनि त्यतिकै जायज छ। डिलर कसरी छनौट भए, पहुँच प्रभावले कतै प्रभाव पार्यो, यसको हिसाब पनि इतिहासले खोज्नुपर्छ। विगत कमजोरीलाई वर्तमान सरकारको 5 महिनाको खातामा राखेर हिसाब मिलाउन खोज्यो भने जनताले प्रश्न सोध्नेछन्, हिसाब 5 महिनाको मात्र हो कि दशकको पनि हो। सामान्य सभामुख महोदय, हामी कमजोरी लुकाउन आएका होइनौ, तर पुरानो संरचनाको धुलो देखाउँदै नयाँ सरकारलाई मात्रै ऐना देखाउने हो भने ऐना घुमाएर हेर्दा अनुहारसँगै इतिहास पनि देखिन्छ। तसर्थ म विनम्र अनुरोध गर्न चाहन्छु, हामी 5 महिनामा साह्रै नै चमत्कार भनेर दावी गर्दैनौ, तर वर्षौंदेखि बिरेको प्रणाली सुधार गर्ने काम शुरू भएको छ भन्ने कुरामा हामी स्पष्ट छौ, हामी निर्धक साथ भन्छौ।
1: मान्य सदस्य विश्वराज पोखरेल, समय 5 मिनट, त्यसपछि मान्य सदस्य ठाकुर सिंह थारू।
7: सामान्य सभामुख महोदय, भाद्र 10 गते भोटेकोशी बाढ़ीमा ज्यान गुमाउने हजारौं नारीको परिवार शोकमा डुबेका छन्। बेपत्ता नारीहरू फर्कने आश कमजोर बन्दै जाँदा परिवारका सदस्य निराश बन्दै गएका छन्। अब आफन्तजनहरूको अन्तिम आश डीएनए परीक्षणबाट बेपत्ता आफन्तको पहिचान गरी अन्तिम संस्कार गर्न पाए हुन्थ्यो भन्ने छ। कैयन परिवारले कुशको शव बनाई दाह संस्कार गरिसकेका छन्। अन्तर्राष्ट्रिय अभ्यास, अन्तर्राष्ट्रिय मानव अधिकारका सिद्धान्त, आईसीआरसीको व्यवस्था र हाम्रो मुलुकी देवानी संहिता 2074 दफा 37 प्रावधान समग्रलाई जोडेर हेर्दा स्थापित हुने पीड़ित परिवारको, मृत आफन्तजनको आफ्नो धार्मिक संस्कार बमोजिम अन्तिम विदाई गर्ने मानवीय तथा कानूनी अधिकारलाई सम्मान गर्दै हराएका नागरिकहरूको खोजी गर्ने र मृत फेला परेका तर शनाखत हुन नसकेका नागरिकहरूको डीएनए परीक्षण गरी पहिचान सहित आफन्तजनलाई शव बुझाई उनीहरूको धर्म संस्कार र परम्परा अनुसार अन्तिम संस्कार गर्ने अधिकारको सुनिश्चित गर्नु सरकारको मानवीय तथा कानूनी दायित्व पनि हो। मलाई विश्वास छ सरकारले यो दायित्वलाई राम्रोसँग आत्मसात गर्नेछ। त्यसैले सरकार अहिले बाढ़ी प्रभावितहरूको लागि राहत, पुनर्स्थापना, बेपत्ताहरूको खोजी, शव पहिचानको अन्तिम विकल्प डीएनए परीक्षण वा फिंगरप्रिन्ट परीक्षणको लागि द्रुत गतिमा काम गरिरहेको छ। स्रोत भन्छ आजसम्म झन्नै 1405 भन्दा बढ़ी शव प्राप्त भइसकेका छन्। 103 शवको शनाखतपछि ह्यान्ड ओभर भइसकेको छ। स्रोत अगाडि भन्छ राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा आजसम्म आफन्तबाट डीएनए परीक्षणको लागि 1634 जनाको ब्लड स्याम्पल प्राप्त भएको छ भने 1339 मृतकको डीएनए परीक्षण नमूना प्राप्त भएको छ। त्यसै गरी 344 डेड बडीको फिंगरप्रिन्ट नमूना प्राप्त भएको छ। स्रोतको आधारमा आजसम्मको टोटल संख्या हेर्दा 2973 वटा डीएनए प्रोफाइलिङ र 344 फिंगरप्रिन्टको परीक्षण गर्नुपर्ने छ। स्वामहोदय, डीएनए परीक्षण छिटो र सहज रूपमा हुने प्रक्रिया पनि होइन, तैपनि यस क्रममा 1000 बराबर आफन्तजनको र 325 बराबर डेड बडी समेतको समेत गरी झन्डै 1300 भन्दा बढी डीएनए परीक्षण भइसकेको छ। श्रोतले भन्छ, यति ठूलो संख्यामा रहेको डीएनए तथा फिंगरप्रिन्टको परीक्षण हाम्रो साधन स्रोत जनशक्ति र प्रविधिको हिसाबले त्यति सहज छैन, त्यसैले यो नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाको साधन स्रोत जनशक्ति प्रविधि र सेवा विस्तार गर्न सोच्नुपर्ने उपयुक्त समय पनि हो, किनकि नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मुलुक पनि हो। सभामुख महोदय, हाम्रो क्षमता र सामर्थ्यलाई सरकारले समयमै मनन गरी छिमेकी मुलुक भारत, चीन, दक्षिण कोरिया, सिंगापुर, अमेरिका समेतको सहयोग लिएर डीएनए प्रोफाइलिङको काम द्रुत गतिमा गरिएको छ। यस क्षणमा भारत, चीन, कोरिया तीन मुलुकका 36 जना विज्ञहरू नेपाली विज्ञ टोलीसँग मिलेर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा अहरात काम गरिरहेका छन्। सरकारको यो व्यवस्था अत्यन्तै प्रशंसनीय छ। बाढ़ीमा परेकाहरूको खोज, पीड़ितहरूको लागि राहत, स्वास्थ्य, शिक्षा, पुनस्थापना र संरचना निर्माणमा पनि सरकारले यसरी द्रुत गतिमा काम गरोस् भनेर म अपेक्षा गर्दछु। अन्तमा सभामहोदय, सरकारको अनुरोधमा चीन, भारत, कोरिया लगायतका देशहरूबाट आएको प्रविधि सहितको प्राविधिक टोलीलाई डीएनए परीक्षण सम्पन्न नभएसम्म रहने व्यवस्था गर्नको लागि सरकारको ध्यान आकर्षित गर्दै सम्भव भएसम्म थप अन्य मुलुकबाट समेत सहयोग जुटाई छिटोभन्दा छिटो डीएनए परीक्षण सहित सब व्यवस्थापनको कार्य सम्पन्न गरी हिन्दूहरूको महान चाड विजयदशमीको पूर्व सन्ध्यामा शोकमा रहेका परिवारजनहरूलाई राहत दिन सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य ठाकुर सिंह थारू, समय 3 मिनट, त्यसपछि मान्य सदस्य नीतिमा भण्डारी कार्की।
8: सम्मान्य सभामुख महोदय, रसुवाको प्रलयकारी बाढ़ीले जनधनको जुन अपूर्ण क्षति गर्यो त्योभन्दा कैयौं गुणा बढ़ी पीड़ा बेपत्ता भएको व्यक्तिका परिवारले भोगिरहेका छन्। आफ्ना छोरा छोरी र आफन्तजन फर्कन्छ कि भन्ने झिनो आशामा उनीहरू हरेक सासमा जीवितै मरिरहेका छन्। आजै मात्र बर्दिया बाँसगरी 8 का इलेक्ट्रिकल इन्जिनियर सोमनाथ उपाध्याय, उहाँकी पत्नी तारा, 28 महिनाका जुम्लिया छोराछोरी शिवांश र तिसियाको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ। रसुवाबारीका अन्य धेरै पीड़ित परिवारको अवस्था पनि त्यही छ। परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार त गरियो, तर यसले कानूनी मान्यता पाउन सकेको छैन। बाढ़ीमा परि बर्दियाका 76 जना अझै पनि बेपत्ता हुनुहुन्छ। शव बरामद नहुँदा पोस्टमार्टम रिपोर्ट बन्दैन, जसका कारण स्थानीय निकायले मृत्यु दर्ता गर्दैनन्। फलस्वरूप एकातिर आफन्त गुमाउनुको असह्य मानसिक पीड़ा त छ नै, अर्कोतिर सरकारी क्षतिपूर्ति, बीमा भुक्तानी, बैंकमा रहेको रकम पाउन र हकवालाले अंशभन्ड आपूताली प्राप्त गर्न नसकेर पीड़ितहरू कानूनी अधिकारबाट समेत वञ्चित हुँदै आएका छन्। सभामुख महोदय, म पुनः दोहोर्याउन चाहन्छु, कानून पीड़ितको घाउमा मलहम लगाउने हो, थप पीड़ा दिने होइन। तर बारीमा बेपत्ता भएकाहरूको हकमा हाल प्रचलनमा रहेको मुल्की देवानी संहिताको 2074 को दफा 40 न्यायसंगत देखिएन। उक्त दफाको उपदफा 1 मा बेपत्ता व्यक्तिलाई मृत मान्न 12 वर्ष वा विशेष अवस्थामा 3 देखि 5 वर्ष पर्खिनुपर्ने व्यवस्था छ। उपदफा 4 अनुसार अदालतबाट न्यायिक मृत्यु घोषणा गराउने प्रक्रिया पनि अत्यन्त जटिलो छ। यस्तो विपदको घड़ीमा आफ्ना मान्छे गुमाएका पीड़ितलाई कानून उल्झनमा वर्षौंसम्म अल्झाउनु घोर अन्याय हो। यदि भोलि कोही व्यक्ति जीवित फर्किएमा सोही दफाको उपदफा 5 मा मोजिम न्यायिक मृत्यु घोषणा बदर गरी निजले पूर्णवत अवस्थामा कानूनी हैसियत पुनः प्राप्त गर्न सक्ने स्पष्ट कानूनी बाटो छँदैछ। जब जीवित फर्किँदा कानूनी उपचार सम्भव छ भने विपदमा परेका नागरिकको हकमा पनि त्यो सम्भव छ। त्यसैले विपदमा परेका नागरिकका परिवारलाई राहत र न्याय दिन वर्षौंसम्म कुराउनुको कुनै औचित्य छैन। सभामुख महोदय, तसर्थ रसुवाबारीका पीड़ित परिवारको आँसु पुछ्न र उनीहरूलाई तत्काल कानून न्याय दिलाउनका लागि मुल्की देवानी संहिताको दफा 40 अविलम्ब संशोधन गर्न म सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। अन्तिममा बारीमा परि ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धांजलि, शोकाकुल परिवारप्रति गहिरो संवेदना र घाइते हुनेहरूप्रति घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद।
1: मान्य सदस्य नीतिमा भण्डारी कार्की समय 3 मिनट त्यसपछि मान्य सदस्य राम विनोद यादव
9: सम्मान्य सभामुख महोदय हालै भोटेखुसी क्षेत्रमा आएको विनाशकारी बाढ़ीले फेरि एकपटक हामीलाई जलवायु परिवर्तन र प्राकृतिक विपदको बढ़दो जोखिमको बारे गम्भीर चेतावनी दिएको छ हिमाल पग्रेर नदीमा जलस्तर बढ़नुको साथै पहाड़मा अत्याधिक वर्षा बाढ़ी र पहिरो बढ़दै जाँदा यसको असर तलका भूभाग हुँदै तराई मध्यसम्म पुगिरहेको छ मेरो निर्वाचन क्षेत्र सर्लाही एकमा पनि यस जोखिमबाट सुरक्षित छैन सूर्य क्षेत्रको दोहन र वन विनाशका कारण प्राकृतिक असन्तुलन बिग्रिरहेको छ र अनियमित वर्षा बाढ़ी र अत्याधिक गर्मी र खडेरी किसान सरसाधारणको जीवन थप कठिन बनाइरहेको छ सर्लाही एकमा लखनदै नदीको निरन्तर कटानका कारण लालबन्दी एकको केही भूभाग टापू जस्तै बन्न पुगेको अवस्था छ फूलजोर झिम कालिन्जोर र झरझर लगायतका नदीहरूले पनि निरन्तर खेतीयोग्य जमिन कटान गरिरहेका छन् यसको कारण सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको छ पछिल्लो अवस्थामा हजार हेक्टर भन्दा बढ़ी धान खेत डुबानमा परेको छ सरकारी तथ्याङ्क अनुसार सर्लाहीमा धानको उत्पादकता 3.56 टन प्रति हेक्टर छ त्यसैले यो केवल किसानको समस्या होइन हाम्रो खाद्य सुरक्षासँग सम्म जोडिएको विषय यसमा हामी गम्भीर हुन आवश्यक छ एकातिर बाढ़ीले खेत डुबाउँछ अर्कोतिर नदी कटानले उर्वर जमिन बगाउँछ सुक्खा मौसममा चुरे तथा तराईका पानीका स्रोत सुक्दा खाने पानी र सिंचाईको समस्या बढ्छ अर्थात नागरिकहरू बाढ़ीले डुबाउने खडेरीले सुकाउने दोहोरो जोखिममा छन् सयौं किसानहरू विस्थापित भएको अवस्था छ सर्लाही एकमा विक्रम सम्वत 72-74 लगायत पछिल्ला वर्षहरूमा यस्तो क्षति दोहोरिँदै आएको छ त्यसैले अब यसलाई हरेक वर्षको विपद भनेर स्वीकार गरेर बस्न सकिँदैन यसका लागि सरकारको ध्यान दुई विषयमा तत्काल आकर्षित गराउन चाहन्छु पहिलो बजेट विनियोजित भइसकेका तटबन्धका काम तत्काल अघि बढ़ाउनुपर्छ जोखिमयुक्त नदी तथा किनारको सर्वेक्षण गरी आवश्यक स्थानमा तटबन्ध निर्माण र सुदृढीकरण गरिनुपर्छ दोस्रो भारततर्फ रहेका बाँध तथा संरचनाका कारण नदीको प्राकृतिक बहाव प्रभावित हुँदा सीमावर्ती क्षेत्रमा डुबानको समस्या थप जटिल बन्ने अवस्था छ त्यसैले भारतसँग तत्काल प्रभावकारी समन्वय गरी नदीको बहाव बाढ़ी र डुबान व्यवस्थापनका लागि विषयमा तथ्य र प्राविधिक आधारमा द्विपक्षीय संवाद गरी अगाडि बढ़ाउन आवश्यक छ सम्मान्य सभामुख महोदय आज हामीले गरेको ढिलाइले भोलि थप जमिन थप अन्न थप परिवार गुमाउने अवस्था आउन सक्छ त्यसैले सर्लाही एक लगायत सम्पूर्ण तराईको जनजीवन कृषि भूमि र खाद्य सुरक्षालाई प्राथमिकतामा राखी आवश्यक नदी तथा तटबन्ध व्यवस्थापन काम अब ढिला नगरी कार्यान्वयन गर्न म सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु धन्यवाद
1: मान्य सदस्य राम विनोद यादव समय 3 मिनट त्यसपछि मान्य सदस्य अमृता विक्क
0: सम्मान्य सभामुख महोदय म आज यस सम्मानित सदन मार्फत धम्सा निर्वाचन क्षेत्र नम्बर 2 का साथै देशभरिका सेवाग्राही नेपाली जनताका केही अत्यन्तै गम्भीर संवेदनशील तथा जनजीविकासँग जोड़िएका विषयहरूतर्फ सरकार र सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु हामीले राजनीतिक परिवर्तन नेतृत्व परिवर्तन गर्यो जनताले भ्रष्टाचार व्यतिथि र ढिलासुस्तीको अन्त्य गर्दै सुशासनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई ठूलो विश्वासका साथ संसदमा पठाएका हुन् तर नागरिकको दैनिकी जीवन र राज्यको सेवा प्रवाहमा अझै सुधार आउन सकेको छैन यस सदन मार्फत म सरकार समक्ष मुख्य विषयहरू जोरदार रूपमा राख्न चाहन्छु सरकारका कार्यालयको नागरिक मैत्रिक सुधार र न्यूनतम सेवा मापदण्ड वर्तमान व्यतिथि जनताको करबाट तलब सुविधा लिने कर्मचारीहरू एसी युक्त कक्ष गाड़ीको उपभोग गर्छन् तर तीनै करदाता नागरिक भन्ने चर्को गर्मीमा घण्टौसम्म पसिना काट्दै लाइनमा बस्न बाध्य छन् पिउने सफा पानी सफा शौचालय र व्यवस्थित प्रतीक्षालयको अभावले गर्दा नागरिकले सेवा लिन जाँदा अपमानित महसुस गरेको छ हाम्रो माग सरकारी कार्यालयमा कर्मचारीको सुविधा भन्दा सेवाग्राहीको हितलाई प्राथमिकता दियोस् प्रत्येक कार्यालयमा स्वच्छ खानेपानी सफा शौचालय ज्येष्ठ नागरिक महिला तथा अपङ्गता भएका व्यक्तिका लागि प्राथमिकता डिजिटल टोकन प्रणाली व्यवस्थित प्रतीक्षालय र तोकिएको समयभित्र सेवा दिने बाध्यकारी मापदण्ड तत्काल लागू गरियोस् धम्सा क्षेत्र नम्बर 2 का सीमावर्ती सुरक्षा र अपमान नियन्त्रण गम्भीर चुनौती सीमावर्ती क्षेत्रमा खुला सिमानाका कारण तस्कर लागू औषध कारोबारी र बालबालिका बेपत्ता पार्ने गिरोहहरू बीचको साटघाटले समाज र युवा पुस्ताको भविष्य जोखिममा परेको छ। हाम्रो माग नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच प्रभावकारी समन्वय गरी सीमा क्षेत्रमा निगरानी र गस्ती बढ़ाइयोस्, आपराधिक सञ्जालको निष्पक्ष अनुसन्धान गरी बालबालिका हराउने तथा सीमापार अपराधमा संलग्न गिरोहलाई युद्ध स्तरमा कार्यवाहीको दायरामा ल्याओस्। मिटर ब्याज समस्या, पीड़ित र ऋणदाता दुवैलाई न्याय हुने गरी थाई समाधान। वर्तमान परिस्थिति मिटर ब्याज पीड़ितहरूको आन्दोलनपछि सरकारले गरेका पहलहरू स्वागतयोग्य भए पनि अहिले ऋणदाता साहु मिटर ब्याज पीड़ितहरूको पक्ष पनि करिब एक महिनादेखि आन्दोलनमा छन्। एउटा पक्षको मांग सम्बोधन हुँदा अर्को पक्ष आन्दोलित हुनुले समस्या झन जटिल बनेको छ। हामी कुनै एक पक्षको मात्र नभई न्यायको पक्षमा उभिनुपर्छ। वास्तविक ऋणीले न्याय पाउनुपर्छ भन्ने, रकम दिने धनीले पनि आफ्नो ब्याज रकम फिर्ता पाउने न्याय सुनिश्चित हुनुपर्छ। सामाजिक आर्थिक प्रभाव, ब्याङ्कमा धितो राख्ने, सम्पत्ति नभए।
1: मान्य सदस्य अमृता विक, समय 3 मिनट, त्यसपछि मान्य सदस्य लाल विक्रम थापा।
10: सम्माननीय सभामुख महोदय, नेपालमा वैदेशिक रोजगारी तथा भिजिट भिसाको नाममा विभिन्न एजेन्ट तथा मानव तस्करीमा संलग्न गिरोहहरूले विशेष गरी आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका दलित समुदाय तथा विपन्न महिलाहरूलाई लक्षित गरी गैर कानूनी रूपमा विदेश पठाउने कार्य बढ़दो रूपमा भइरहेको विषयप्रति म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यो सुन्दा सामान्य लाग्ला तर गम्भीर विषय हो। विशेष गरी विश्वकर्म सुनुवार वादी दर्जी आदिवासी जनजाति लगायत दलित समुदायका महिलाहरूलाई राम्रो रोजगारी, आकर्षक तलब तथा सुरक्षित भविष्यका प्रलोभन देखाए भिजिट भिसामा ओमन, दुबई हुँदै कतार, साउदी अरब लगायतका देशहरूमा पुर्याउने गरिएको छ। आरम्भमा पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहहरूको सजिलो निशाना बन्न पुगेका छन्। यस प्रकारको कार्यले नेपालको संविधानले सुनिश्चित गरेको मानव अधिकार, समानता तथा मानव मर्यादामाथि गम्भीर प्रहार गरेको छ। सभामुख महोदय, के यो धरतीमा नारी भएर जन्मिनु अपराध हो भने आमाको काख छोडेर परदेशमै भविष्य सपना किन्नु पर्ने, खोज्नु पर्ने यो कस्तो विडम्बना? त्यसैले अब छोरीको आँसु होइन, आफ्नो देशमा सुरक्षित भविष्य र रोजगारी चाहिन्छ भन्दै म सभामुख मार्फत निम्न विषयहरूमा सम्बोधन गर्न जोरदार माग गर्दछु। पहिलो, भिजिट भिसाको दुरूपयोग गरी महिलाहरूलाई विदेश पठाउने एजेन्ट तथा संगठित गिरोहहरूको छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइयोस्। ओमन, दुबई, कुवेत तथा साउदी अरब लगायतका देशहरूमा दलित समुदायका महिलाहरूलाई गैर कानूनी रूपमा पुर्याउने, सञ्जालमाथि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी कानून अनुसार कार्यवाही गर्न सम्बन्धित निकायलाई निर्देशन तथा समन्वय गरियोस्। पीड़ित महिलाहरूको उद्धार, सुरक्षा तथा पुनर्स्थापनाका लागि सरकार तथा सम्बन्धित निकाय मार्फत आवश्यक पहल गरियोस्। विमानस्थल अध्यागमन ट्राभल एजेन्सी तथा भिजिट भिसा प्रक्रियामाथि प्रभावकारी निगरानी र नियन्त्रण व्यवस्था लागू गरियोस्। विशेष गरी दलित तथा विपन्न समुदायका महिलाहरूलाई लक्षित गरी भइरहेको मानव बेचबिखन रोक्न जनचेतना, निगरानी तथा कानूनी कार्यान्वयनलाई प्रभावकारी बनाइयोस्। धन्यवाद।
1: मान्य सदस्य लाल विक्रम थापा, समय 4 मिनट, त्यसपछि मान्य सदस्य झबीलाल डुमरे।
11: सम्माननीय सभामुख महोदय, आज म यस सार्वभौम सदनमा भोटेको सीमा ज्यान गुमाउनुहुने नागरिकहरूप्रति देशवासीको तर्फबाट अन्तिम पटक भावपूर्ण श्रद्धांजलि व्यक्त गर्न चाहन्छु। शोकमा पर्नुभएका परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। घाइते सबैमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सभामुख महोदय, हामी राजनीतिमा भ्रष्टाचार, बेरोजगार, व्यथिति र राजनीतिक प्रतिशोध राखी फैलाइएको कुशासनसँग लड्न आएका थियौं, तर विडम्बना। आफ्नै हुँ भन्नेहरूबाट हुने प्रहारले सबैभन्दा बढ़ी दुखेको छ। फ्रान्सेली दार्शनिकको मार्मिक लेखलाई स्मरण गर्न चाहन्छु। मेरा शत्रुहरूबाट हुने आक्रमणमा आफै सहजै सामना गर्न सक्छु, तर मेरा असल मित्रहरूबाट मलाई बचाइदेऊ। यो भनाई चरितार्थ भएको छ सभामुख महोदय। सम्म 2083 साल भाद्र 25 गतेको प्रतिनिधि सभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हाम्रा पार्टीका सर्वोच्च नेता कुमार बेनमाथि आफ्नै पार्टीका माननीय अमरेश कुमार सिंहबाट लगाएका गम्भीर आरोप केवल एक व्यक्तिमाथिको आरोप होइनन्। यी आरोपले जनताको आशा र विश्वासको जगमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टी र सिंगो सरकारको विश्वास र भरोसामाथि समेत जन जनको मनमनमा गम्भीर प्रश्न उठेका छन्। धेरैले टेलिफोन मार्फत भन्नुभएको छ यो के भएको हो, सम्पत्ति शुद्धिकरणको डिजीलाई कञ्चटमा पिस्तोल तिर्स्याएको भन्दै झुट्टा कपोकल्पित भ्रम फैलाउने संसदलाई पार्टी तथा सदनले प्रश्न किन गर्दैन भन्ने प्रश्न उठेको छ। राजनीति कसैको चरित्र हत्या गर्ने माध्यम बन्नु हुँदैन। संसद सत्य मात्र बोल्ने ठाउँ हो, तर पटक पटक असत्यको खेती गर्न खोजिएको छ। हिजो नभएको प्रमाण देखाइदिऊ भन्दै हल्लाएका सेतो कागजको पेस्तोलले ढलेको घाइते बाघ जस्तै देखिने बाघ काठमाडौँको यतै कतै गल्लीमा हिँडिरहेको छ, तर झुटले बाँध्न बाध्य भएका सर्दे सभापति पार्टी सभापतिज्यूले भोग्नु भएको त्यो असह्य पीड़ा सम्झिँदा अहिले पनि ज्यान सिरिङ्ग हुन्छ। लगाएका झुटा आरोप आरोपको विरूद्धमा शान्तिपूर्ण सड़क संघर्ष गर्दा तत्कालीन सरकारको आदेशमा म माथि समेत 35 डण्डा भन्दा बढ़ी डण्डा चलाएको र प्रहरी खोरमा पठाएको त्यो घाउ अहिले पनि आलै छ। देशभरिबाट वृद्ध आमाहरूले सरकार हाम्रो रवि बाबुलाई जिउँदै फर्काइदेऊ, प्रतिशोधी सरकारलाई हामी देखाइदिन्छौ भन्दै गरेको चित्कार र त्यसपछिको घटना म अब कोट्याउन चाहदिन, तर नागरिकको मतले ठड्याइएको यो विश्वासको महलभित्र बसेर जो कसैले पनि यसको गरिमा घटाउने जुनसुकै कार्य अस्वीकार्य छ। सभामुख महोदय, सदनमा नेता कुमार बेनमाथि आरोप र सुनसरी कप्तानगंज घटनामा म माथि सरकारको प्रतिवेदन भन्दै चार पाने नक्कली कागज मार्फत फिजाइएको भ्रम एउटै प्रकारको देखिएको हुँदा फैलाइएको सम्पूर्ण आरोप पूर्ण रूपमा एकैसाथ खारिज भएको घोषणा गर्दछु। सभामुख महोदय, हिजो ढाड चिलाउनु र नजिकै हुँदा कन्याउनु भनेको बाँचुन्जेल त्यो ढाडको जिम्मा लिनु होइन, त्यसैले पटक पटक ढाड चिलाउनु त्यो रोग हो, त्यो महामारी नेपालमा नै भए नभएको यकिन गरी सिंहभित्र लुकेर बसेको भए झिकाई कस्तो प्रकृतिको महामारी हो, सम्पत्ति शुद्धिकरणको कसीले नाप्नु भन्ने सरकारको आदेशको पूर्ण रूपमा समर्थन गर्न चाहन्छु। यसमा अन्त्यमा मेरो विनम्र आग्रह छ, हामीले यही व्यवस्थाभित्र विचार संस्कार र व्यवहार परिवर्तन गर्न खोजेका हौं। जात धर्म भूगोलको नाममा हुने राजनीति राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि इमान्दार सदस्य वा संसदले गर्दैन, गरेमा त्यो बेमान हुनेछ। आजका सचेत युवाहरूले एक मात्र आवाज भन्नुभएको छ त्यो हो।
1: माननीय सदस्यहरू, झबीलाल दुम्रे समय 5 मिनट, त्यसपछि माननीय सदस्य रुकेश रंजित।
12: सम्माननीय सभामुख महोदय, म भोटेकोशी बाढीले बगाएका घर, टुटेका परिवार र आफ्ना प्रियजन गुमाएका नेपाली आमाको आँसुको कुरा गर्न उभिएको छु। रसुवाको भोटेकोशीमा आएको बाढीले फेरि प्रमाणित गरेको छ जलवायु परिवर्तन अब भविष्यको चेतावनी होइन, हाम्रो घर दैलोमा आइपुगेको संकट हो। सबैभन्दा पहिले यस विपदको घड़ीमा नागरिकको जीवन रक्षा उद्धार र राहतका लागि नेपाल सरकारले देखाएको सक्रियता र तत्परतापछि म नेपाल सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उद्धारको समयमा महत्वपूर्ण योगदान गर्ने सुरक्षा निकाय, विभिन्न संघ संस्था र यो पीड़ामा मलम बनेर उभिने सम्पूर्ण निकायलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसैले विपदको बेला सरकार नागरिकसँगै उभिएको छ, राज्य छ भन्ने भरोसा दिएको छ, नागरिकमा एउटा विश्वास बढ़ेको छ। दुःखको बेला सरकार छ, हाम्रो साथमा राज्य छ, यो भरोसा अझ बलियो बनोस्। आज मेरो प्रश्न, यो क्षतिको जिम्मेवारी कसले लिने? सभामुख महोदय, विज्ञानले हामीलाई एउटा कुरा स्पष्ट रूपमा भनिरहेको छ, मानव गतिविधिबाट बढेको हरितगृह ग्यास उत्सर्जनले पृथ्वीको तापक्रम बढ़िरहेको छ। त्यसले चरम वर्षा, बाढ़ी, हिमनदी पग्लने तथा हिमाली जोखिमलाई थप गम्भीर बनाइरहेको छ। हिमालय यसको प्रत्यक्ष साँची हो। हिमाल तातिँदैछ, हिमनदीहरू पग्लिँदैछन्, हिमतालहरू जोखिममा छन्, वर्षाको स्वरूप परिवर्तन हुँदैछ र नदीमा अचानक आउने अत्याधिक बहावले पनि हाम्रो बस्ती र पूर्वाधारलाई बारम्बार चुनौती दिइरहेको छ। यो केवल अनुमान होइन, विश्वका वैज्ञानिक अध्ययन र आईपीसीसीका निष्कर्षले जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढ़िरहेको स्पष्ट देखाएको छ। अर्को महत्वपूर्ण तथ्य, नेपालको विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा योगदान अत्यन्त न्यून छ, तर जोखिम जलवायु जोखिमको असर भने अत्यन्त उच्च छ। यही नै जलवायु न्यायको मूल प्रश्न हो। जसले संकट सिर्जना गर्दछ, सिर्जना गर्न न्यून योगदान गर्यो, उसैले संकटको सबैभन्दा ठूलो मूल्य तिर्नुपर्ने यो कस्तो न्यायपूर्ण हुन सक्छ? सभामुख महोदय, आज विश्व समुदायले पनि लस एण्ड ड्यामेज अर्थात जलवायु परिवर्तनबाट भएको हानि तथा क्षतिको विषयमा अन्तर्राष्ट्रिय जलवायु व्यवस्थाको महत्वपूर्ण मुद्दाका रूपमा स्वीकार गरिसकेको अवस्था छ। त्यसैले नेपालले अब केवल राहत र सहयोगको अपेक्षा राख्नु हुँदैन, नेपालले आफ्नो वास्तविक क्षतिको वैज्ञानिक हिसाब निकालेर अन्तर्राष्ट्रिय क्षतिपूर्तिको दावी गर्नुपर्छ। एउटा परिवारले जीवनभरको पसिनाले बनाएको घर एकैछिनमा बग्छ, हामी घर त फेरि बनाउन सकौंला तर बाढ़ीले बगाएको मान्छे फर्काउन सक्दैनौ। त्यसैले म सरकारलाई एउटा कुरा स्पष्ट सुझाव दिन चाहन्छु, नेपालले अब अन्तर्राष्ट्रिय जगतसँग केवल राहत र सहयोग माग्ने होइन, जलवायु क्षतिको क्षतिपूर्ति माग्ने नीति लिनुपर्छ। यो सबै क्षतिको वैज्ञानिक तथ्याङ्क निकालेर नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो दावी प्रस्तुत गर्नुपर्छ। यो क्षतिको मूल्य लिएको विश्वको ढोकामा जाउँ, संसारलाई भनौं यो हाम्रो गल्तीले भएको विनाश होइन, यो विश्वव्यापी जलवायुको संकटको मूल्य हो र यसको सम्पूर्ण भार नेपालले मात्र बोक्न सक्दैन। आज विश्वका ठूला अर्थतन्त्रले दशकौंसम्म ठूलो मात्रामा कार्बन उत्सर्जन गर्दै विकास गरे, त्यसको आर्थिक समृद्धि उनीहरूले पाए, तर वातावरणीय मूल्य हिमालयले तिरिरहेको छ, नेपालले तिरिरहेको छ, हामी जस्ता विकासशील देशहरूले तिरिरहेका छौं। त्यसैले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग भन्नुपर्छ, तपाईहरूको समृद्धिको कार्बनले हाम्रो हिमाल पग्लो, विश्वको ढोकामा जाउँ, संसारलाई भनौं यो हाम्रो गल्तीले भएको विनाश होइन, यो विश्वव्यापी जलवायुको संकटको मूल्य हो र यसको सम्पूर्ण भार नेपालले मात्र बोक्न सक्दैन। आज विश्वका ठूला अर्थतन्त्र

0: ऋणको भारी होइन जलवायु क्षतिको उचित क्षतिपूर्ति चाहिएको छ। सभामुख महोदय, भोटे कोसीको पानी घट्ला, नदी फेरि शान्त होला, तर बाढीले बगाएको आमाको काख फर्कँदैन, बुबाले गुमाएको सन्तान फर्किँदैन, बालबालिकाले गुमाएको घर र भविष्य फर्कँदैन। त्यसैले भोटे कोसीको यो पीड़ालाई एउटा समाचार मात्र बनाएर बिर्सिनु हुँदैन, यो नेपालको जलवायु न्यायको आवाज बन्नुपर्छ। सम्मान्य सभामुख महोदय, म सरकारलाई आग्रह गर्दछु प्रधानमन्त्रीको तहबाट अन्तर्राष्ट्रिय संवाद तत्काल शुरू गरियोस्, परराष्ट्र मन्त्रालय र हाम्रा कूटनीतिक नियोगलाई परिचालन गरियोस् र लस एण्ड ड्यामेज लगायत अन्तर्राष्ट्रिय जलवायु वित्तका संयन्त्रबाट नेपालले पाउनुपर्ने स्रोत क्षतिपूर्तिको लागि ठोस रणनीति बनाइयोस्, किनकि राहत हाम्रो कर्तव्य हो, पुनर्निर्माण हाम्रो जिम्मेवारी हो, तर जलवायु क्षतिको न्यायोचित क्षतिपूर्ति हाम्रो अधिकार हो। अन्तमा म विश्व समुदायलाई यही सम्मानित सदनबाट भन्न चाहन्छु, नेपाल कमजोर होला तर नेपालको आवाज कमजोर छैन, हामी सानो होला तर नेपालको अधिकार सानो छैन, हामीले संसारलाई प्रदूषण दिएका छैनौं तर संसारको प्रदूषणको मूल्य हामीले बारम्बार तिरिरहेका छौं। अब यो अन्याय अन्त्य हुनुपर्छ, हिमाल पग्लिँदा नेपालको आँसु मात्र नबगोस्, विश्वले यसको आँसुको मूल्य बुझोस्। हामीले दया माग्दैनौ, हामी भीख माग्दैनौ, हामी न्याय माग्छौं, हामी क्षतिपूर्ति माग्छौं र हामीले हाम्रो अधिकार माग्छौं र हामी उठ्नेछौ। धन्यवाद।
1: माननीय सदस्य रुकेश रंजित, समय 3 मिनट।
2: सम्मान्य सभामुख महोदय, दशैं तिहार तथा छठ जस्ता महान चाडपर्वहरू नजिकिँदै गर्दा दशैं देशैभरि खाद्यान्न लगायत अत्यावश्यक उपभोग्य वस्तुमा भएको अस्वाभाविक र अनियन्त्रित मूल्य वृद्धिले आम नागरिकको भान्सामा रोसुवा बाढीपछिको महँगीको भीषण बाढी आएको छ। हालै विभिन्न संचार माध्यममा सार्वजनिक भएका आधिकारिक तथा खुद्रा बजारका तथ्याङ्कहरू अत्यन्तै डरलाग्दा छन्। सभामुख महोदय, खाद्यान्न भन्दा पनि हरियो तरकारी र फलफूलको मूल्य वृद्धि अझै भयावह छ। बाढी पहिरोले राजमार्ग अवरूद्ध भएको बहानामा बिचौलिया र नाफाखोरले आपूर्ति श्रृंखला खलबल्याउँदै उपभोक्तालाई लुटिरहेका त छैनन्, विभिन्न निकायले गरेका अनुगमनको दावी बीच बजार नियन्त्रण बाहिर छ, कतै सरकार लाचार दर्शक बनेर रमिता त हेरिरहेको छैन, आम नागरिक यही प्रश्न गरिरहेका छन्। सभामुख महोदय, यसै गरी अर्को गम्भीर विषय भक्तपुर लगायत काठमाडौँ उपत्यका शहरी क्षेत्रमा भइरहेको अव्यवस्थित प्लटिङ र अवैध डोजरे विकास हो। प्राकृतिक खोला नाला कुलो कुलेसो समेत अतिक्रमण गरी पूर्ने र खुम्च्याउने काम निरन्तर भइरहेको छ। यसैको दुष्परिणाम स्वरूप अचेल सानो पानी पर्दा पनि भक्तपुरका साना खोलाहरूमा अस्वाभाविक उच्च बहाव आई बस्ती विद्यालय र सड़कहरू जलमग्न हुने तथा जनधनको क्षति हुने स्थिति बनेको छ। सभामुख महोदय मार्फत यी दुईवटै विषयमा सरकारको ध्यान आकर्षण गराउँदै तत्काल ठोस कदम चाल्न माग गर्दछु। साल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत पर्याप्त सहुलियत पसल सञ्चालन गरी स्थानीय तह प्रशासन र उपभोक्ता अधिकार कर्मीहरूको संयुक्त अनुगमनबाट कालाबजारी तथा अस्वाभाविक मूल्य वृद्धिमाथि कड़ा कार्यवाही गर्न र अवरूद्ध राजमार्ग तत्काल सञ्चालन गरी आपूर्ति श्रृंखला सहज बनाउन माग गर्दछु। साथै प्लटिङका नाममा अतिक्रमित सार्वजनिक जमीन र जलमार्गहरूको उच्च स्तरीय छानबिन गरी साबिककै अवस्थामा फर्काउन साना खोला तथा प्राकृतिक बहाव क्षेत्रको सीमांकन कडाईका साथ लागू गर्दै तालतुले विकास होइन उपत्यकाको एकीकृत जल निकास गुरू योजना बनाई दीर्घकालीन डुबान नियन्त्रण गर्न सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। नेपालको जय होस्।
1: मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्न क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब राज्य व्यवस्था तथा सुशासन समितिका मान्य सभापति हरि ढकाललाई राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्न अनुमति दिन्छु।

0: मान्य कृपाराम राणा, मान्य क्रान्तिसिका दिताल, मान्य गंगालक्ष्मी अग्रवाल, मान्य गणेश बहादुर विश्वकर्मा, मान्य गुरूप्रसाद बराल, मान्य डाक्टर तोसीमा कार्की, मान्य नरेन्द्र कुमार केरुङ, मान्य नीता भण्डारी कार्की, मान्य परशुराम तामाङ, मान्य रंजु नेउपाने, मान्य रेणुका काउचा, मान्य लिमा अधिकारी आचार्य र मान्य सुशील खड्का गरी 13 जना मान्य सदस्यहरूले 78 वटा बुदामा संशोधन प्रस्ताव दर्ता गराउनु भएको थियो। प्राप्त संशोधन प्रस्ताव सहित विधेयकमाथि सम्बन्ध 2083 साल साउन 21 गते सृजनात्मक रूपमा सैद्धान्तिक छलफल भएको थियो। राज्य व्यवस्था तथा सुशासन समितिको 83 भदौ 4 गतेको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 उपरको सैद्धान्तिक छलफल सम्पन्न भइसकेको अवस्थामा आवश्यकता अनुसार विज्ञ सरकारवाला संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गरी दफावार छलफल सम्पन्न गरेर गठन भएको मितिबाट 30 दिन भित्रमा प्रतिवेदन समिति समक्ष पेश गर्ने कार्यदिशा सहित माननीय सदस्य विश्वराज पोखरेलको संयोजकत्वमा मान्य गजला समी मिकरानी, मान्य निष्कल राई, मान्य बब्लु गुप्ता, मान्य यज्ञमणि नेउपाने, मान्य युवराज दुलाल, मान्य रविन्द्र पटेल, मान्य विष्णुमाया विक, मान्य श्रद्धा कुमार छेत्री, मान्य हर्कराज राई र मान्य ज्ञानबहादुर साई गरी 11 सदस्यीय राष्ट्रिय सेवादल विधेयक 2083 अध्ययन उपसमिति गठन गरेको थियो। उपसमितिले तत्पश्चात विज्ञहरूको रूपमा राष्ट्रिय सेवा दल मुख्यालय जगन्नाथ टेबलका कार्यकारी महानिर्देशकलाई आमन्त्रण गरी राष्ट्रिय सेवा दल गठनको अवधारणा, सिद्धान्त, विकासक्रम, राष्ट्रिय सेवा दलको संचालन, परिचालन र योगदान, अन्तर्राष्ट्रिय अभ्यासको कोणबाट राष्ट्रिय सेवा दलको उपाध्यायता लगायतका अन्य सान्दर्भिक विषयहरूमा पृष्ठ पोषण लिएको थियो। त्यस पछाडि उपसमितिले संशोधन प्रस्तावकर्ता मान्य सदस्यसँग छलफल गरी संशोधन प्रस्तावको औचित्य कारणबारे छलफल गरेको थियो। जम्मा 13 जना संशोधन प्रस्तावकर्ता मान्य सदस्यबाट 8 जना उपस्थित भई आफ्नो धारणा राख्नु भएको थियो। तत्पश्चात उपसमितिले दफावार छलफल शुरू गरेको थियो। यस विधेयकको कार्यसूचीमा आधारित भएर उपसमितिका जम्मा 6 वटा बैठक सम्पन्न भएका थिए। उपसमितिले 2083 असोज 1 गते समिति समक्ष प्रतिवेदन पेश गरेको थियो। उपसमितिले पेश गरेको प्रतिवेदन उप समितिको 2083 असोज 1 गते बैठकमा सृजनशील र रचनात्मक छलफल भएको थियो। कार्यदेशमा तोकिएको समयभन्दा 3 दिन अगावै नै कार्य सम्पन्न गर्नुभएकोमा उपसमितिका सबै मान्य सदस्यहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। प्रस्तुत विधेयकले नेपालको संविधानको धारा 51 खण्ड क, राष्ट्रिय एकता राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिको क्रम संख्या 6 मा राष्ट्रिय आवश्यकता अनुरूपका नागरिकलाई राष्ट्र सेवा गर्न तत्पर सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने उल्लेख भएको पृष्ठभूमिमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने उद्देश्य लिएको छ। समितिको बैठकमा विधेयक प्रस्तोता सम्माननीय प्रधानमन्त्रीको तर्फबाट मान्य कानून न्याय तथा संसदीय मामिला मन्त्री, संशोधन प्रस्तावकर्ता मान्य सदस्यहरू, रक्षा मन्त्रालय र कानून मन्त्रालयका सम्बन्ध कर्मचारीको उपस्थिति रहेको थियो। 30 वटा दफामा रहेको यस विधेयकलाई उपसमितिले 9 वटा दफामा संशोधन र 1 दफा थप गरी परिमार्जन सहित सर्वसहमतिले पास गरेको छ। यस विधेयकमाथि भएका छलफलहरूमा सहभागी हुनुहुने सम्बन्ध सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सम्मान्य सभामुख महोदयको अनुमतिले समितिद्वारा 2083 साल असोज 1 गते पारित राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धी प्रतिवेदन यस सम्मानित सदन समक्ष पेश गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू,
0: अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
1: सम्मान्य सभामुख महोदयको अनुमतिले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: अब उक्त सम्झौतामाथिको सामान्य छलफल प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, यस छलफलमा सम्झौता अनुमोदन गर्नुपर्ने वा नपर्ने कुरामा सीमित रही सम्झौताको सैद्धान्तिक पक्षमा मात्र छलफल हुने बेहोरा जानकारी गराउँदछु। मान्य सदस्यहरू, छलफलमा भाग लिन चाहनुहुने मान्य सदस्यहरूले आफ्नो नाम सभामुखको डायसँगै बसेका कर्मचारीहरूलाई लिखित रूपमा वा प्रविधिको माध्यमबाट 3 मिनटभित्र उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिन चाहनुहुने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरिएको छ।

0: मैं एक दिन हूँ।
1: सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको सम्बत 2083 साल असार 30 गतेको बैठकले प्रतिनिधि सभामा उत्पत्ति भएको राष्ट्रिय सेवा दल विधेयक 2083 माथि दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो। यस विधेयक उप

0: सर्वप्रथम मान्य सदस्य समीना मिया त्यसपछि मान्य सदस्य गणेश कार्की
1: सम्माननीय सभामुख महोदय आज म युनाइटेड नेशन कन्वेन्सन अन द ल अफ द सी अर्थात संयुक्त राष्ट्रसंघ समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिर समुद्र क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी बीबीएनजे एग्रीमेन्टमाथिको सामान्य छलफलमा केही महत्वपूर्ण विषयहरू राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, समुद्र केवल पानीको विशाल क्षेत्र होइन, यो पृथ्वी इको सिस्टम, बायो डाइभर्सिटी र फ्यूचर इकोनोमीसँग जोडिएको अत्यन्त महत्वपूर्ण प्राकृतिक स्रोत हो। राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिर रहेको समुद्री क्षेत्रको संरक्षण र दिगो उपयोग कुनै एक राष्ट्रको मात्र जिम्मेवारी होइन, यो सियर रेस्पोन्सिबिलिटी अफ द इन्टरनेशनल कम्युनिटी हो। बीबीएनजेको एग्रीमेन्ट सन् 2023 जुन 19 स्वीकृत भएको र 17 जनवरी 2026 लागू भएको अन्तर्राष्ट्रिय कानूनी सम्झौता हो। यसले मुख्यतः चारवटा विषयलाई सम्बोधन गर्छ। पहिलो, मेरिन जेनेटिक रिसोर्सेस, त्यसबाट लाभको फेयर एण्ड इक्विटेबल बेनिफिट सेयरिङ। दोस्रो, एरिया बेस्ड म्यानेजमेन्ट। तेस्रो, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट। चौथो, क्यापेसिटी बिल्डिङ एण्ड ट्रान्सफर अफ मेरिन टेक्नोलोजी। सम्माननीय सभामुख महोदय, नेपाल ल्याण्डलक डेभलपिङ कन्ट्री हो। हामी आफ्नै हाम्रो आफ्नै समुद्री तट छैन भन्दैमा समुद्री वातावरण र यसको जैविक विविधताको विषयमा नेपाल अलग हुन सक्दैन। आजको संसारमा क्लाइमेट चेन्ज इन्भाइरोमेन्टल डिग्रेडेशन र बायोडाइभर्सिटी लसले कुनै राजनीतिक सीमा मान्दैन। हिमाल, नदी, जलधार र समुद्री इकोसिस्टम बीच प्रत्यक्ष तथा अप्रत्यक्ष वातावरणीय सम्बन्ध रहेको अवस्थामा नेपालले पनि अन्तर्राष्ट्रिय समुद्री शासनका विषयमा आफ्नो आवाज प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्दछ। यस सम्झौताले विकासशील तथा भूपरिवेष्टित देशहरूका लागि क्यापेसिटी बिल्डिङ, साइन्टिफिक कोअपरेशन र ट्रान्सफर अफ मेरिन टेक्नोलोजीमा अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ। त्यसैले नेपालले आफ्नो नेशनल इन्ट्रेस्टलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय सहकार्यबाट अधिकतम लाभ लिन सक्नुपर्छ। सम्माननीय सभामुख महोदय, सरकारले यस विषयमा सम्बन्धित मन्त्रालय, विज्ञ विश्वविद्यालय, अनुसन्धान संस्था र अन्य सरकारवालासँग समन्वय गर्दै नेपालको नेशनल पोजिसन स्पष्ट बनाउनुपर्छ। विशेष गरी वैज्ञानिक अनुसन्धान, प्रविधि क्षमता विकास, वित्तीय स्रोतमा पहुँच तथा बेनिफिट सेयरिङका विषयमा नेपालको हितलाई मजबूत रूपमा प्रस्तुत गर्नुपर्दछ। हामीले वातावरण संरक्षणलाई विकासको बाधक होइन, सस्टेनेबल डेभलपमेन्ट अर्थात दिगो विकासको आधारको रूपमा बुझ्नु पर्दछ। अन्त्यमा म जोड़ दिएर भन्न चाहन्छु, ओसियन कन्भर्सेसन इज नट ओन्ली अबाउट प्रोटेक्टिङ द ओसियन, इट इज अबाउट प्रोटेक्टिङ आवर कमन फ्यूचर। त्यसैले नेपालले इन्टरनेशनल कोअपरेशन, साइन्टिफिक नलेज, टेक्नोलोजी ट्रान्सफर र सस्टेनेबल डेभलपमेन्टलाई प्राथमिकतामा राख्दै बीबीएनजे एग्रीमेन्टको कार्यान्वयनसँगै सम्बन्धित अन्तर्राष्ट्रिय प्रक्रियामा रचनात्मक प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ। अन्तर्राष्ट्रिय हितको संरक्षण गर्दै विश्वव्यापी वातावरण।
0: मान्य सदस्य गणेश कार्की, त्यसपछि मान्य सदस्य कमल सुवेदी।
2: सम्माननीय सभामुख महोदय, हामी जुन सम्झौताको कुरा यहाँ छलफल गरिरहेछौं, यो छलफल गरेको विषयको क्षेत्र हेर्ने हो भने पनि यो कति महत्वपूर्ण छ र हामी के कुरामा आफ्नो दाबी अथवा आफ्नो सहभागिता प्रस्तुत गर्दछौं भन्ने थाहा हुन्छ। यो राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको क्षेत्र, सामुद्रिक क्षेत्रको कुरा हो, जुन चाहिँ पृथ्वीको कुल क्षेत्रफलको 40-43% भाग ओगट्छ, महासागरको 64% भाग ओगट्छ भने समुद्रको आयतन हेर्ने हो भने 95% आयतन चाहिँ त्यही क्षेत्रमा रहदो रहेछ। यो स्वा हाम्रो जस्तो भूपरिवेष्टित राष्ट्रहरूको अधिकारको कुरा गरेका छ, जुन हाम्रो लागि सुखद कुरा पनि हो, किनभने हामी समुद्रसम्म हाम्रो अधिकार के हुने, हाम्रो बाटो के हुने भन्ने कुरामा पनि हाम्रो अलमल छ। यसले थप त्यसमा पनि केही भर्थक गर्छ, हाम्रो अधिकारलाई स्थापित गर्न सहयोग गर्छ भन्ने बुझिन्छ। त्योदेखि बाहेक अब जैविक विविधताको कुरा गर्दाखेरि केही अगाडि प्रवेश खतिवडा को नामबाट उहाँबाट अनलाइन खबर एउटा प्रकाशित लेख छ, त्यो यति गजबको लाग्छ भने हामीले सानै केटाकेटी हुँदा हिलोमा होलीमा बाम माछा मारेर जान्थ्यौं, दुई खालको बाम माछा हुन्थ्यो, एउटा चाहिँ अलिक लामो हेर्दा सर्प जस्तो। त्यो बाम माछाको बारेमा खासै धेरै सोचिएन, तर जब त्यो लेख पढ्यो मलाई साँच्चै नै अचम्म लाग्यो। त्यो लेख पनि यति मिठो र यति वैज्ञानिक पनि लाग्यो कि हामीले मारेको बाम माछा हाम्रा हजुरबाहरूका पालामा हामी जस्तै उमेर हुँदाखेरि उम्केको बाम माछा हुन सक्दो रहेछ। समुद्रमा अण्डा पारेर त्यहाँबाट हुर्केको बाम माछा ताजा पानी खोज्दै वयस्को उमेर हाम्रोतिर बिताउँदो रहेछ, ताजा पानी बिताउँदो रहेछ, त्यो 60-70 वर्ष 80 वर्षसम्म बस्दो रहेछ र फेरि अण्डा पार्नका लागि बच्चा कोरल्नका लागि त्यो चाहिँ समुद्रमा जाँदो रहेछ। रमाइलो कुरो के रहेछ भने यस्तै खालको बाम माछा चाहिँ युरोपमा पनि छ, उसको चाहिँ उद्गम स्थान यो भनेर सार्गासो सागर भनेर यो ठाउँमा छ भनेर 2022 पत्ता लागेको रहेछ। हाम्रो बाम माछा चाहिँ कहाँ जन्मिन्छ भने आजसम्म पत्ता लागेको छैन, बंगालको खाडीको कुनै क्षेत्र हो कि भन्ने अनुमान रहेछ। भनेपछि यो भूगोल जोड्ने कुरा, यो समुद्रको क्षेत्राधिकार स्थापित हुने कुरा चाहिँ कुनै माछाले पनि निर्धारण गर्न सक्दो रहेछ। त्यस्तै अर्को माछा पनि रहेछ जुन चाहिँ ताजा पानीमा बच्चा जन्माउँछ र फेरि वयस्क हुन चाहिँ समुद्रमा जान्छ। भनेको एउटा माछा समुद्रबाट उँभो लाग्दैछ वयस्क जीवन बिताउन, अर्को समुद्रतिर जाँदैछ। भनेपछि हाम्रा सीमाहरू राष्ट्रले भत्काए पनि यी प्रकृतिले जोडेको छ, एक आपसमा सबै जैव विविधतामा छौं। त्यही भएर यो एकदम महत्वपूर्ण कुरा यहाँको छ, यसको समर्थन गर्दछु, धन्यवाद।
0: मान्य सदस्य कमल सुवेदी, त्यसपछि मान्य सदस्य गंगा लक्ष्मी अवाल।
3: सम्मान्य सभामुख महोदय, आज हामी संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित सम्झौता बीबीएनजे एग्रीमेन्टमा छलफल गर्न गइरहेछौं। मेरो यो सम्झौतालाई एउटा स्वागत पनि गर्न चाहन्छु, अब हाम्रो सरकारले पनि त्यसलाई पास गरेको छ। र जैविक विविधता भन्ने कुरा यो सामुद्रिक कुरासँग पनि छैन, हिमालसँग पनि जोडिन्छ। मेरो अहिलेको मुख्य कन्सर्न चाहिँ के हो भने हामीले यस्तो बीबीएनजे जस्तो सम्झौताहरू थुप्रै गरेका छौं, सीबीडीदेखि लिएर यूएनएफसीसीदेखि लिएर थुप्रै सम्झौताहरू छ, र त्यो सम्झौताबाट नेपालले कति प्रतिफल चाहिँ हासिल गर्यो भन्ने अब चाहिँ एक चरण चाहिँ लेखाजोखा गर्ने हो कि भन्ने पनि मेरो यसमा तर्क छ। अनि र यसमा यसपटक मेरो के चाहिँ अनुरोध छ भने सरकारलाई माननीय मन्त्रीज्यू मार्फत चाहिँ जस्तै हामीले धेरै सम्झौताहरू अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा साइन गर्छौं, तर अब हामीले हाम्रो मौलिक कन्भेन्सन या त्यति नभए पनि हाम्रो चाहिँ एउटा अल्टरनेटिभ एग्रीमेन्ट चाहिँ हामीले सेयर गरौं। यसपटक हामीले जो यो भोटे कोशी क्षेत्रमा आएको बाढ़ीले चाहिँ हामीलाई यो अतिवृष्टि, पहिरो, हिमताल विस्फोट, हिमनदी पग्लिने घटना र विपदका थुप्रै जोखिममुक्त कुराहरू हामीलाई देखाइरहँदा चाहिँ हामीले अब एउटा के गर्न जरूरी मैले देखेको छु भने यो नेपालले संयुक्त राष्ट्रसंघमा यसपालि प्रधानमन्त्री पनि जाँदै हुनुहुन्छ, त्यहाँ चाहिँ हामीले यो हिमालयन क्लाइमेट एग्रीमेन्ट अर्थात चाहिँ हिमालय जलवायु सम्झौताको यो अवधारणा चाहिँ अब हामीले पेश गरौं त्यहाँ। त्यसमा चाहिँ यो विकसित देशहरू, विकासशील देशहरू, भूपरिवेष्टित राष्ट्रहरूलाई चाहिँ हामीले त्यसमा कन्भिन्स गरौं, र त्यो कन्भिन्समा चाहिँ जलवायु न्यायको कुरा पनि उठाउँ, लस एण्ड ड्यामेजबाट न्यायचित पहुँचको कुरा गरौं, जलवायु वित्त र प्रविधि हस्तान्तरणको कुरा पनि राखौं, र यो हिमनदी, हिमालय र नदी प्रणालीको वैज्ञानिक अनुसन्धान तथा पूर्व सूचना प्रणालीको विकास गर्ने कुराहरू पनि त्यसमा औलाउँ, र हिमालयको संरक्षणलाई क्षेत्रीय तथा विश्वव्यापी जलवायु सुरक्षासँग जोड्ने साझा प्रतिबद्धता चाहिँ हामीले त्यसमा राखौं भन्न म चाहन्छु। किनकि हिमालय चाहिँ नेपालको मात्रै यो सम्पदा होइन, यो चाहिँ एसियाको जल सुरक्षासँग जोडिएको विषय छ, ऊर्जा सुरक्षासँग जोडिएको विषय छ, करोड़ौं अरबौं मानिसहरूको जीवनसँग जोडिएको एउटा इकोसिस्टम छ। त्यो इकोसिस्टमले गर्दा हामीले यो क्लाइमेट डिप्लोमेसीको कुरा गर्दै जाँदाखेरि चाहिँ यो सेभ द हिमालय, सेभ द अर्थ यो चाहिँ कुरालाई पनि हामी जोरदार रूपमा उठाउँ। अघि समुद्रको हामी धेरै कुरा गर्दा हाम्रो हिमालय र समुद्रसँगको कनेक्टिभिटी पनि निकै छ। त्यसकारण मैले यसमा चाहिँ के भन्न चाहन्छु भने यो सम्झौतासँगै चाहिँ हामीले पनि त्यस्तो कानूनी र नीतिगत संरचनाहरू चाहिँ अब तयार गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा हाम्रो प्रतिबद्धता चाहिँ उहाँहरूको पनि खोज्ने र हामीले पनि काउन्टर प्रस्ताव राख्नुपर्छ कि भन्ने छ। र हामीले यो हिमालयको पीड़ालाई चाहिँ विश्वमा सुनाउने कुराहरूलाई मात्रै होइन, त्यो चाहिँ नीतिगत रूपमा स्थापित गरेर त्यहाँबाट यो हिमालय बचाउनु भनेको नेपाल मात्र बचाउनु होइन, एसियाको भविष्य र पृथ्वीको जलवायु सुरक्षा बचाउनु पनि हो। धन्यवाद।
0: मान्य सदस्य गंगा लक्ष्मी अवाल त्यसपछि मान्य सदस्य ललिता कुमारी
4: सम्माननीय सभामुख महोदय जजलपा सर्वप्रथम आज विश्वकर्मा पूजाको सम्पूर्णमा शुभकामना संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता बीबीएनजेमाथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावको म पूर्ण समर्थन गर्छु। हुन त नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रको समुद्रसँग के सरोकार भन्ने जस्ता भ्रमहरू कहिलेकाहीँ सुनिने गर्छन्, तर भूगोलले हामीलाई विश्वका साझा सम्पदाहरू उपभोग गर्नबाट रोक्न सक्दैन र रोकेको पनि छैन। अन्तर्राष्ट्रिय कानून अनुसार राष्ट्रिय सीमाना भन्दा बाहिर रहेका खुल्ला समुद्रहरू कुनै एउटा दुईटा देशका लागि मात्र होइनन्, बरु सम्पूर्ण मानव जातिको साझा सम्पत्ति हो भनिएको छ। सभामुख महोदय, हामीले यस सम्झौतालाई मुख्य गरी तीनवटा दृष्टिकोणबाट हेर्नुपर्छ। जस्तै पहिलोमा जलवायु न्यायको दृष्टिकोणबाट हेर्दा हाम्रा हिमाल पग्लिनु र समुद्रको तापक्रम बढ्नुका बीच सीधा पर्यावरणीय सम्बन्ध छ। समुद्रले विश्वको ठूलो मात्रामा कार्बन शोषण गर्दछ। सामुद्रिक जैविक विविधताको रक्षा गर्नु भनेको हाम्रो मनसून प्रणाली र कृषि चक्रको समेत सुरक्षा गर्नु हो। हिमालको रक्षा गर्नु समुद्रको पनि रक्षा गर्नु जरूरी छ। यदि हिमालको रक्षा गर्ने हो भने समुद्रको पनि रक्षा गर्नुपर्छ। दोस्रो, हाम्रो सार्वभौम अधिकार रक्षा हुन्छ। जस्तै भूपरिवेष्टित राष्ट्र भए तापनि संयुक्त राष्ट्र संघीय महासन्धि यूएनसीएलओएस को धारा 69 हामीलाई समुद्रसम्मको पहुँच र आफ्नै झण्डावाहक जहाज सञ्चालन गर्ने अधिकार समेत दिएको छ। यस सम्झौताले अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा मार्गमा नेपाल जस्ता विकसनमुख राष्ट्रहरूको पारवहन अधिकारलाई अक्षुण्ण राख्न मदत पुर्याउँछ। तेस्रो, साधन स्रोतको न्यायोजित बाँडफाँडको कुरा राखिएको छ। जस्तै त्यो बाँडफाँडमा खुल्ला समुद्रको गहिराईमा पाइने बहुमूल्य जैविक आनुवंशिक स्रोतहरू मरिन जेनेटिक रिसोर्सेस चिकित्सा र प्रविधिको क्षेत्रमा ठूलो क्रान्ति ल्याउँदैछ। यस्ता वैज्ञानिक आविष्कार र आर्थिक लाभहरूमा धनी र शक्तिशाली तटीय देशहरूको मात्र एकाधिकार हुनु हुँदैन। यस सम्झौता मार्फत नेपालले प्रविधि हस्तान्तरण र निष्पक्ष लाभ बाँडफाँडको समेत आफ्नो बलियो दावी प्रस्तुत गर्नुपर्छ। जस्तै टेक्नोलोजी ट्रान्सफर गरिन्छ भनिएको छ, तर टेक्नोलोजी ट्रान्सफरमा चाहिँ बिना फी अथवा फ्री अफ कस्टमा हुनुपर्छ भनेर हामीले राख्नुपर्छ। अन्तमा यस सम्झौताको अनुमोदनले नेपाल अन्तर्राष्ट्रिय कानूनको पालना गर्ने, पर्यावरणको रक्षा गर्ने र विश्वव्यापी ब्लू इकोनोमीमा आफ्नो अधिकार सुनिश्चित गर्ने दिशामा एक जिम्मेवार राष्ट्र हो भन्ने सन्देश विश्व सामु पुग्नेछ। धन्यवाद जय नेपाल।
0: मान्य सदस्य ललिता कुमारी, त्यसपछि मान्य सदस्य माधव बहादुर थापा।
5: सम्माननीय सभामुख महोदय, आज म संयुक्त राष्ट्रिय संघीय सामुद्रिक कानूनी सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि आफ्नो धारणा राख्न चाहन्छु। यो सम्झौतालाई बीबीएनजे एग्रीमेन्ट वा हाई सीज ट्रिटी पनि भनिन्छ। सभामुख महोदय, समुद्रको ठूलो भाग कुनै एउटा देशको राष्ट्रिय अधिकार क्षेत्रभित्र पर्दैन। राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका यस्ता समुद्री क्षेत्रलाई हाई सीज भनिन्छ। त्यहाँ रहेको जीव जन्तु वनस्पति र सामुद्रिक आनुवंशिक स्रोतको संरक्षण तथा दिगो उपयोगको लागि यो सम्झौता गरिएको छ। यो सम्झौता 19 जुन 2023 अपनाइएको हो र 17 जनवरी 2026 लागू भएको छ। यो संयुक्त राष्ट्र संघीय सामुद्रिक कानूनी सम्बन्धी महासन्धि अर्थात अनक्लोस अन्तर्गतको तेस्रो कार्यान्वयन सम्झौता हो। यस सम्झौताको मुख्य उद्देश्य राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर रहेको समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण गर्नु, त्यसको दिगो उपयोग सुनिश्चित गर्नु हो। यसमा समुद्रिक आनुवंशिक स्रोतबाट प्राप्त लाभको न्यायोचित बाँडफाँड, समुद्री संरक्षित क्षेत्र को व्यवस्था वातावरणीय प्रभाव को मूल्यांकन तथा विकासशील देशहरू को क्षमता अभिवृद्धि र समुद्री प्रविधि को हस्तांतरण जस्ता महत्वपूर्ण विषय समेटेको छन्। संयुक्त राष्ट्र संघले पनि ल्यान्डलक देशहरूलाई क्षमता अभिवृद्धि व समुद्री प्रविधि हस्तान्तरणबाट लाभ लिन सक्ने व्यवस्था गरिएको छ। त्यसले सभामुख महोदय हाम्रो लागि सम्झौता स्वीकार गर्ने विषयसँग यसको कार्यान्वयनमा पनि ध्यान दिने आवश्यक छ। नेपालका सम्बन्धित सरकारी निकाय विश्वविद्यालय अनुसन्धान संस्था र विज्ञ बीच समन्वयमय बनाउनु पर्छ र उपलब्ध अन्तर्राष्ट्रिय सहयोग तथा प्रविधिको सदुपयोग गर्नुपर्छ। सभामुख महोदय नेपालले यस सम्झौतामा 2023 हस्ताक्षर गरिसकेको छ। अब सम्झौताको परराष्ट्र बन्न आवश्यक राष्ट्रिय प्रक्रिया अगाडि बढाउने यो विषय संसदमा आएको छ। त्यसले यस सम्झौतालाई अगाडि बढाउन आवश्यक प्रक्रिया अघि बढाउन म समर्थन गर्दछु। धन्यवाद।
0: माननीय सदस्य माधव बहादुर थापा, त्यसपछि माननीय सदस्य धनञ्जय रेग्मी।

0: सम्माननीय सभामुख महोदय, आज हामीले छलफल गरिरहेको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रहरूको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो उपयोगी सम्बन्धी बीबीएनजे बायोडाइभर्सिटी बियोन्ड नेशनल जुरिस्डिक्सन सम्झौतालाई म केवल एउटा अन्तर्राष्ट्रिय सम्झौताको रूपमा सीमित हेर्न चाहन्न। म यसलाई विज्ञान, वातावरणीय न्याय, अन्तर्राष्ट्रिय सहकार्य र भावी पुस्ताको विश्वव्यापी भविष्यसँग जोड़िएको साझा प्रतिबद्धताका रूपमा हेर्न चाहन्छु। हाम्रो देश भूपरिवेष्टित देश हो, यसमा दुविधा छैन। हाम्रो आफ्नै समुद्री तट पनि छैन, तर यसको अर्थ हाम्रो समुद्रसँग कुनै सरोकार छैन भन्ने होइन। कारण हिमाल हाम्रो देशमा पनि छ। हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको प्रभाव नदी हिमनदीको जैविक विविधता सहित सामुद्रिक प्रणालीसँग प्रकृतिको सम्बन्ध एउटै चक्रमा गाँसिएको छ। त्यसैले समुद्रको संरक्षण विश्व वातावरणको संरक्षण हो, विश्व वातावरणको संरक्षण नेपालको पनि संरक्षण हो। सम्माननीय सभामुख महोदय, प्रश्न यहाँनिर छ, नेपालले यो सम्झौतालाई कसरी प्रभावकारी र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने? मेरो सुझाव यो छ कि नेपालले सम्झौता बीबीएनजे सम्बन्धी राष्ट्रिय कार्ययोजना बनाउनु पर्छ। केवल सम्झौता अनुमोदन गरेर मात्र हाम्रो दायित्व पूरा हुन सक्दैन। कुन मन्त्रालयको के जिम्मेवारी हुने, वैज्ञानिक अनुसन्धान कसरी अगाडि बढाउने, अन्तर्राष्ट्रिय सहकार्य कसरी गर्ने, प्रविधि हस्तान्तरणबाट नेपालले कसरी लाभ लिने भन्ने विषय धेरै महत्व राख्दछ। त्यसैले सामुद्रिक जैविक स्रोतबाट प्राप्त हुने ज्ञान अनुसन्धानको सम्भावित लाभको न्यायोचित बाँडफाँडमा नेपालले आवाज स्पष्ट हुनुपर्दछ। यो सम्बन्धमा सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता, प्राप्त सहयोग, वैज्ञानिक सहकार्य र उपलब्ध परिणामबारे प्रत्येक वर्ष संसदमा प्रस्तुत गर्ने व्यवस्था गर्नुपर्दछ। अन्तमा सभामुख महोदय, नेपालले बीबीएनजे सम्झौतालाई केवल स्वीकार गर्ने मात्र होइन, कानून, नीति, विज्ञान, कूटनीति र व्यवहारमा उतार्ने राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढ़ाउनु पर्दछ। जहाँ स्पष्ट कानून होस्, प्रविधिमा पहुँच होस्, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज सशक्त होस् भन्दै यही बाटोबाट मात्र सम्झौताको प्रभावकारिता सुनिश्चित गर्न सकिन्छ भन्ने सम्झौताको सफल कार्यान्वयनका लागि आभारी छु। धन्यवाद।
1: मान्य सदस्य धनञ्जय रेग्मी, त्यसपछि मान्य सदस्य परशुराम तामाङ। मान्य सदस्यहरूलाई वेटिङ चेयर प्रयोग गर्न आग्रह गर्दछु।
2: सम्माननीय सभामुख महोदय, आज म यहाँ बीबीएनजे एग्रीमेन्टको समर्थनमा आफ्ना केही कुरा राख्न गइरहेको छु। नेपाल भूपरिवेष्टित राष्ट्र भए तापनि आईसी र इन्टरनेशनल सी ब्याडमा पहिलो पटक हामीले यो एग्रीमेन्टमा साइन गर्दाखेरि त्यहाँ भएका विभिन्न जैविक विविधतासँग सम्बन्धित जेनेटिक रिसोर्सेसहरूलाई प्रयोग गर्ने अथवा त्यसको अध्ययन अनुसन्धान गर्ने एउटा अवसर पाउने मैले देखेको छु। त्यसैले त्यसको संरक्षण, अनुसन्धान र आर्थिक लाभ लिन सक्ने हिसाबले चाहिँ मैले यसलाई स्वागत गर्न चाहन्छु। यसमा मैले हेर्दाखेरि चारवटा पिल्लर देखेको छु, जसमा चाहिँ मेजर भनेको त्यहाँको तपाईँको म्यारिन जेनेटिक रिसोर्सेसको कुरा छ भने, दोस्रो तपाईँको म्यानेजमेन्टको कुरा छ, तेस्रो आईईआईएको कुरा छ, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट, र मेन नेपालको लागि आवश्यक भनेको क्यापेसिटी बिल्डिङ हो र म्यारिन टेक्नोलोजी ट्रान्सफर। यो चाहिँ नेपालले यसबाट लाभ लिन सक्छ र यसमा चाहिँ स्पेसली नेपालले कस्तो भने, त्यहाँबाट स्याम्पल लिएर आउने, त्यसबाट त्यसको डिजिटल सिक्वेन्स इन्फर्मेसनहरूलाई व्यवस्थित गरेर अध्ययन गर्न सक्ने, साइन्टिफिक डाटाहरू प्रयोग गर्न सक्ने, टेक्नोलोजी ट्रान्सफरको बेनिफिट लिन सक्ने, रिसर्च तपाईँको फाइनेन्सिङमा पनि केही न केही सपोर्ट लिन सकिने, पार्टनरसिप र साइन्टिफिक कोअपरेसनलाई बढाउन सक्ने देखेको छु। तर यसमा चाहिँ धेरै जस्तो जुन सुविधा दिएको छ त्यो एलडीसी र एसआईडीसी कन्ट्रीहरूको लागि छ, तर अब नेपाल चाहिँ अहिले एलडीसी बाट तपाई हामी चाहिँ ग्रेजुएसन भएर अगाडि जाँदैछौँ भन्दाखेरि ग्रेजुएसन हुँदाखेरि पाउनुपर्ने फुल एसेस दिएको छ एलडीसीलाई भने एलएलडीसीलाई चाहिँ स्पेसिफिक इन्ट्रेस्ट र निड्सलाई मात्रै सम्बोधन गरिनेछ भनेको छ. भनेको अर्थ हामीहरू ग्रेजुएसन हुँदै गर्दाखेरि हामीले के धेरै कुराहरू पाउनुपर्ने कुराबाट फेरि वञ्चित हुन्छ कि त्यतातिर हामीले ध्यान दिनुपर्ने एउटा मैले पार देखेको छु. त्यस्तै चाहिँ टेक्नोलोजी ट्रान्सफरको केसमा चाहिँ के भनिएको छ भने टु द एक्सटेन्ट पोसिबल भनेको छ. अब टु द एक्सटेन्ट पोसिबल भनेको 1 बिलियन पनि हुन सक्छ, 1 करोड पनि हुन सक्छ. त्यसैले यो कति हो त भनेपछि यो फ्रीमा हुनुपर्छ भन्ने कुरालाई हामीले क्लियरली ऊ गर्नुपर्छ. तर जे भए पनि यसमा हामीले साइन गर्दै गर्दाखेरि नेपालमा मैले देखेको बेनिफिट भनेको साइन्टिस्टहरूले इन्टरनेशनल मेरिन रिसोर्सेस रिसर्चमा चाहिँ आफ्नो उपस्थिति देखाउन सक्ने भए, त्यस्तै चाहिँ नेपालको विश्वविद्यालयहरूले ग्लोबल डाटा सेट र जेनेटिक डाटा बेसहरू प्राप्त गर्न सक्ने भए, विद्यार्थीहरूले ट्रेनिङ र फेलोसिपहरू प्राप्त गर्न सक्ने भए, विभिन्न इन्स्टिट्युसनले इक्विपमेन्ट र टेक्नोलोजीहरू ट्रान्सफर गरेर त्यसको बेनिफिट लिन सक्ने भए, र गभर्मेन्टले पनि यो बीबीएनजे बायोडाइभर्सिटी बियोन्ड नेशनल जुरिडिक्सनबाट चाहिँ त्यसको फण्डबाट चाहिँ सरकारले पनि यसबाट बेनिफिट लिन सक्छ. र तर यसका केही कमजोरी रहेका जुन छन् त्यसमा चाहिँ सेयर र इक्विटेबल सेयरिङ भनेको कति हो भन्ने फिक्स गरेका छैन, त्यो क्लियर हुनुपर्छ. र बेनिफिट सेयरिङको मोडालिटी पनि क्लियर गरेको छैन, त्यसलाई पनि क्लियर गर्नुपर्छ. यो पछि गएर कोपले डिसाइड गर्ने भनेको छ, तर कहिले डिसाइड गर्ने के हुने त्यो भनेको कुनै पनि क्लियर नहुँदाखेरि हामीले साइन गरेर जाँदाखेरि कहीँ मिल्छ भने यो कुरालाई अलि पहिले सम्बोधन गर्न सकियो भने यसले राम्रो गर्छ. धन्यवाद.
1: मान्य सदस्य परशुराम तामाङ, त्यसपछि मान्य सदस्य बलावती शर्मा.
3: सभामुख महोदय, प्रस्तुत महासन्धिको अनुमोदनको पक्षमा मेरो मत जाहेर गर्दछु. यो जाहेर गर्नको पछाडि 5 वटा कारण छन्. पहिलो के हो भन्दाखेरि सिङ्गो पृथ्वी नै मानव जातिको साझा सम्पत्ति थियो. जब यो मानव सभ्यताहरूको विकास हुँदै गएपछि यसलाई हामीले बाँड्न थाल्यौं, व्यक्तिको आधारमा, राज्यको आधारमा. त्यसो हुँदा पृथ्वीको सतह, जमीनको सतह बाँडिसकिएको थियो राज्यहरूकै रूपमा. बाँकी थियो समुद्रको सतह, हाइसी. त्यो झण्डै झण्डै 62-64% क्षेत्रफलमा थियो. यो अहिलेको चाहिँ सन्धिले त्यसलाई मानव जातिको साझा सम्पत्तिको रूपमा ल्याएको छ. त्यसो भएको हुनाले पहिलो कुरा यो विश्वकै यो के अरे तपाईँको चाहिँ राजनीतिको क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्छ. र यसलाई हामीले साझा सम्पत्तिको रूपमा आउने कुरा भएको कारणले पनि यसलाई अनुमोदन गर्नुपर्दछ. यो मेरो पहिलो तर्क हो. दोस्रो कुरा चाहिँ के हो भन्दाखेरि यो सन्धिले केही महत्वपूर्ण अधिकारहरू चाहिँ प्रदान गर्दछ. खास गरिकन अविकसित देश, ल्यान्डलक्ड कन्ट्री, लिस्ट डेभलप कन्ट्रीज अनि डिसएडभान्टेजमा रहेका देशहरू, उनीहरूलाई पनि यसमा एक्सेस प्राप्त हुने, यसबाट बेनिफिट सेयरिङ हुने, यसको भोलिन्टरी फण्डबाट तपाईँको क्षमता विकासको लागि चाहिँ सहयोग पुग्ने, यस्ता धेरै कुराहरू यसले प्रदान गरेको कारणले पनि यसलाई चाहिँ अनुमोदन गर्न उपयुक्त हुन्छ भन्ने चाहिँ मलाई लागेको छ. र अर्को कुरा के हो भन्दाखेरि चाहिँ हाम्रो अहिले चाहिँ हामी यति कनेक्टेड भइसक्यौँ कि हिमाल पग्लिँदा समुद्र सतह बढ्ने, समुद्र गर्म हुँदा हिमाल पग्लिने भनेपछि अब हामी तपाईँको कुनै के अरे पृथ्वीको एक भागमा भएको प्रभावले अर्को भागमा बस्ने मान्छेहरू अब सुरक्षित छैन. त्यसकारण यदि हामीले यो ग्लोबलाई नै सुरक्षित बनाउने हो भने हामीले अधिकार मात्रै खोज्ने होइन कि हाम्रो कन्ट्रिब्युसन यो पृथ्वीलाई बचाउनको लागि हाम्रो कन्ट्रिब्युसन के हुन्छ भनेर खोज्ने बेला भएको कारणले पनि हामीले यस्ता किसिमका ग्लोबल तपाईँको प्रभाव पार्ने सन्धि सम्झौताहरूलाई हामीले कन्ट्रिब्युट पनि गर्नुपर्छ अनि त्यसबाट फाइदा लिने कुरा पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ. त्यसो भएको हुनाले यसलाई समर्थन गर्नु उपयुक्त हुन्छ भन्ने कुरा राख्छु. धन्यवाद.
1: मान्य सदस्य बलावती शर्मा त्यसपछि मान्य सदस्य सरस्वती लामा
4: सम्माननीय सभामुख महोदय अब यो सम्झौता सबैजनाले भनिसक्नु भएको छ अब गर्नुपर्छ हाम्रो नेपाल चाहिँ सम्झौता गर्नमा हरेक चिजहरू आउँछन् यस्ता सायद पछि परेका पनि छैनौ यसमा हाम्रो समस्या भनेको कार्यान्वयनमै छ र अहिलेसम्म धेरै त्यस्ता खालका सम्झौताहरू भएका छन् हामीले रेक्टिफाइडहरू गरेका छौँ तर कार्यान्वयनमा चाहिँ जहिलेसुकै अब त्यही ढंगले हामी कार्यान्वयन गरिराखेका छैनौँ अब यसमा यो सामुद्रिक कानून सम्बन्धी यो संयुक्त राष्ट्रसंघीय महासन्धि अन्तर्गतको यो राष्ट्रिय क्षेत्राधिकार भन्दा यो बाहिरको यो जुन सम्झौता छ यसलाई सुनिश्चित गर्न विभिन्न उसका साथ चाहिँ 2023 जूनमा यसलाई पारित गरेर नेपालले 2023 सेप्टेम्बर 20 चाहिँ यसलाई हस्ताक्षर गरिसकेको छ र अब हामी अब अगाडि बढ़िराखेका छौं फोर पिलर भनेर यहाँ धेरै माननीयजीवहरूले राखिसक्नु भएको छ म त्यतातिर जाँदिन यो सम्झौता गर्दाखेरि अब अघि नै धेरै माननीयले भने जस्तै अब हामी यो देशमा रहँदा मात्रै अब ग्लोबल्ली पनि हामी यो कहाँ पुगिसकेका छौँ भने एक ठाउँमा हामी हिमालयनको देशमा र भूपरिवेष्टित देशमा रहँदै गर्दाखेरि पनि आज हामी अब यो मानव जातिको अधिकारको रूपमा यो सामुद्रिक यो जुन ढंगले आएको छ यो हामीले देखिराखेका छौँ अब यसमा चाहिँ दुई तीनटा कुरा चाहिँ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ हाम्रो देश भूपरिवेष्टित देश हो जहाँ अब अल्प विकसित र भूपरिवेष्टित देशले र विकासशील देशले पनि यसबाट विशेष गरी फाइदा लिन सकिन्छ भन्ने त छ अब सँगसँगै के पनि भनिएको छ भने दिगो विकास लक्ष्य हामीले 14-17 जुन कुरा गरिराखेका छौँ त्यो पनि हामीले गर्न सकिन्छ भन्ने त छ र सँगसँगै हाम्रो योगदान पनि छ कोषमा हामीले योगदान गर्ने कोषमा कति चाहिँ हामी त्यसमा योगदान गर्न सक्छौँ त्यसको आधारमा पनि हुने भन्ने कुरा पनि छ अब यसमा म भन्न खोजेको के छ भने सभामुख महोदय यो सार्वभौम सत्ता रक्षाको साथै अब धेरै यो विकसित देशहरू यसमा धेरै छन् र हाम्रो देश सानो पनि छ भूपरिवेष्टित छ गरीब छ र त्यसकारण धेरै अब हस्ताक्षर चाहिँ गराउने र फाइदा चाहिँ धेरै विकसित देशहरूले लिने र हाम्रो जस्तो अल्प विकसित देशले चाहिँ त्यसमा फाइदा लिन नसक्ने खालको हुनुहुँदैन भन्ने चाहिँ मलाई लागेको छ सँगसँगै नेपालले चाहिँ के गर्न सक्छ त के पाउन सक्छ त भन्दा सन्धि कार्यान्वयनका लागि नेपालले कति आर्थिक दायित्व वहन गर्न सक्छ त्यस्तै सामुद्रिक आनुवांशिक स्रोतबाट हुने लाभांश बाँडफाँडमा नेपालको हिस्सा कसरी सुनिश्चित हुन्छ यी सबै कुरालाई नेपालले ध्यानमा राख्नुपर्छ अन्तर्राष्ट्रिय कोषमा योगदान पनि गर्नुपर्छ त्यसमा हामीले कति गर्न सक्ने हो त्यो कुरा पनि हामीले राख्नुपर्छ र सँगसँगै नेपालको कार्यान्वयन गर्नको लागि कानून पनि बनाउनुपर्ने हुन्छ र त्यसमा पनि हाम्रो अब कस्तो खालको स्थिति बन्छ त्यसै
1: मान्य सदस्य सरस्वती लामा त्यसपछि मान्य सदस्य गणेश धिमाल
5: सम्माननीय सभामुख महोदय संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी विषयमा मेरो धारणा राख्न चाहन्छु नेपाल भूपरिवेष्टित राष्ट्र अर्थात ल्याण्ड लक्ड कन्ट्री हो यसकारण समुद्रसँग सम्बन्धित विषय नेपालको लागि भिन्न विषय जस्तो लाग्न सक्छ तर हिमाल हिमनदी नदी जलवायु र समुद्रबीच गहिरो सम्बन्ध छ हिमालमा हुने जलवायु परिवर्तनको प्रभाव नदी हुँदै समुद्रसम्म पुग्छ त्यसैले समुद्री वातावरणको संरक्षण नेपालको वातावरणीय र दीर्घकालीन राष्ट्रिय हितसँग पनि जोड़िएको विषय हो यो विषय वातावरण संरक्षणमा मात्र सीमित छैन यसमा अर्थतन्त्र विज्ञान प्रविधि र रोजगारका अवसर पनि जोड़िएका छन् समुद्री जैविक स्रोतबाट औषधि जैविक प्रविधि तथा अन्य नयाँ उत्पादन विकास गर्न सकिने सम्भावना छ त्यस्ता स्रोतबाट प्राप्त ज्ञान प्रविधि र आर्थिक लाभ केही शक्तिशाली राष्ट्र वा कम्पनीमा मात्र सीमित हुनुहुँदैन भूपरिवेष्टित राष्ट्र नेपालले पनि अन्तर्राष्ट्रिय कानूनले दिएको अवसर अनुसार त्यस्ता लाभ र ज्ञानमा आफ्नो पहुँच सुनिश्चित गर्नुपर्दछ नेपालले समुद्री विज्ञान जैविक प्रविधि अनुसार डिजिटल सूचना र नयाँ प्रविधिसँग जोड़िने दक्ष जनशक्ति तयार गर्नुपर्दछ यसले हाम्रो युवा वैज्ञानिक अनुसन्धानकर्ता र प्राविधिकका लागि नयाँ रोजगारी र उद्यमका अवसर सृजना गर्न सक्छ सभामुख महोदय बीबीएनजे सम्झौता जुन 17 जनवरी 2026 लागू भइसकेको छ ले क्षमता अभिवृद्धि र समुद्री प्रविधि हस्तान्तरणलाई पनि महत्व दिएको छ। त्यसैले नेपालले यसको लाभ लिन आफ्ना विश्वविद्यालय अनुसन्धान केन्द्र र वैज्ञानिक संस्थालाई अन्तर्राष्ट्रिय अनुसन्धानसँग जोड्न पर्दछ। सरकारले विशेष गरी हिमालदेखि महासागरसम्मको वातावरणीय र वैज्ञानिक सम्बन्धलाई राष्ट्रिय हितको लागि कूटनीतिक रूपले अघि बढ्नुपर्छ। भूपरिवेशित राष्ट्रका सरकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढंगले उठाउनुपर्छ। समुद्री जैविक स्रोतबाट प्राप्त हुने ज्ञान र लाभ नेपालको न्यायोचित पहुँचका लागि पहल गर्नुपर्छ। नेपाली वैज्ञानिक तथा युवालाई अन्तर्राष्ट्रिय अनुसन्धान र प्रविधि हस्तान्तरणमा सहभागी गराउनुपर्छ। समुद्री अनुसन्धानलाई रोजगारी, नवप्रवर्तन र आर्थिक अवसरसँग जोड्ने नीति बनाउनुपर्छ। नेपालको राष्ट्रिय हित हिमालको सीमासम्म मात्र सीमित छैन, हाम्रो जलवायु जल स्रोत, जैविक विविधता र भावी पुस्ताको भविष्य विश्वव्यापी वातावरणीय प्रणालीसँग जोडिएको छ। नेपाल समुद्रसँग जोडिएको देश नभए पनि समुद्रबाट सृजना हुने ज्ञान, प्रविधि र आर्थिक अवसरबाट अलग रहनु हुँदैन। त्यसैले समुद्री जैविक विविधताको संरक्षणसँगै नेपालको ज्ञान, प्रविधि, अर्थतन्त्र र रोजगारीको हित सुरक्षित गर्ने स्पष्ट रणनीति बनाउनको लागि म सरकारको ध्यानाकर्षण गराउँदै समर्थन गर्न चाहन्छु। धन्यवाद। जय राष्ट्रवाद।
1: मान्य सदस्य गणेश हिमाल, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन।
6: सम्माननीय सभामुख महोदय, आज म यस सम्मानित सदनमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सन्धि महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गर्ने प्रस्तावमाथि आफ्नो धारणा राख्दै समर्थनको लागि उपस्थित भएको छु। सभामुख महोदय, यो सम्झौता केवल समुद्र र सामुद्रिक जीवहरूको संरक्षणसँग सम्बन्धित विषय मात्र होइन, यो विश्वको प्राकृतिक स्रोत, वातावरणीय सन्तुलन, वैज्ञानिक अनुसन्धान, भावी पुस्ताको अधिकार र अन्तर्राष्ट्रिय न्यायसँग जोडिएको महत्वपूर्ण विषय हो। संयुक्त राष्ट्रसंघले पनि यस सम्झौतालाई स्वीकार गरेको छ। यसैले राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो उपयोगको लागि अन्तर्राष्ट्रिय कानूनी आधार निर्माण गर्दछ। सभामुख महोदय, म यस सम्झौताको समर्थन गर्छु, तर मेरो समर्थन केवल सम्झौता पारित गर्ने औपचारिकता मात्र सीमित छैन। यसको प्रभावकारी कार्यान्वयन, नेपालको हितको संरक्षण र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सार्थक सहभागितासँग जोडिएको छ। नेपाल भूपरिवेष्टित राष्ट्र हो, हाम्रो आफ्नै समुद्री तट छैन। यसको अर्थ समुद्रसँग हाम्रो कुनै सम्बन्ध छैन भन्ने होइन। नेपालको जलवायु, हिमाल, नदी, ताल, जैविक विविधता, कृषि, पर्यटन र समग्र वातावरणीय प्रणाली समुद्रसँग जोडिएको विश्वव्यापी परिस्थितिक प्रणालीको हिस्सा हो। हाम्रा हिमालमा परेको जलवायु परिवर्तनको असर, हिमताल विस्फोटको जोखिम, बाढ़ी पहिरो र प्राकृतिक विपत्तिहरूले हामीलाई वातावरणीय विषयमा विश्वव्यापी सहकार्यको आवश्यकता स्पष्ट रूपमा देखाएको छ। त्यसैले समुद्री जैविक विविधताको संरक्षण सम्बन्धी यस सम्झौतामा नेपालको सहभागिता, वातावरण संरक्षण, जलवायु न्याय र दिगो विकासको लागि दृष्टिले यो महत्वपूर्ण छ। सामुद्रिक जैविक विविधताको संरक्षण आवश्यक छ। सभामुख महोदय, आज विश्व समुद्री क्षेत्रहरूमा प्रदूषण, जलवायु परिवर्तन, अत्याधिक माछा मार्ने गतिविधि र अन्य मानवीय दबावको कारण चुनौतीमा छन्। राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री क्षेत्रको संरक्षणको लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। समुद्र केवल माछा र जलचरहरूको वासस्थान मात्र होइन, यो पृथ्वीको वातावरणीय सन्तुलन, खाद्य सुरक्षा, वैज्ञानिक अनुसन्धान र मानव सभ्यताको भविष्यसँग जोडिएको प्राकृतिक सम्पदा हो। यदि आज हामीले यो समुद्री जैविक विविधताको संरक्षण गर्न सकेनौं भने त्यसको असर भावी पुस्ताले भोग्नुपर्नेछ। त्यसैले समुद्री स्रोतको संरक्षण र दिगो उपयोगलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन आवश्यक छ। यस सम्झौताले राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री क्षेत्रमा जैविक विविधताको संरक्षण, सामुद्रिक संरक्षित क्षेत्र, वातावरणीय प्रभाव मूल्याङ्कन, सामुद्रिक आनुवंशिक स्रोत र प्रविधि हस्तान्तरण जस्ता विषयलाई समेटेको हुनाले यस सम्झौताको समर्थन र कार्यान्वयनप्रति प्रतिबद्धता पनि हुनु जरूरी छ। संसद भनेको केवल कानून बनाउने थलो मात्र होइन, यो राष्ट्रिय हितको संरक्षण र भावी पुस्ताको भविष्य निर्माण र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवार संस्था भएको हुनाले यस सम्झौतालाई समर्थन गर्दै आफ्नो दुई शब्द यही राख्छु। धन्यवाद।
1: मान्य सदस्य ओजस्वी शेरचन, त्यसपछि मान्य सदस्य टुका भद्रा हमाल।
7: सम्माननीय सभामुख महोदय, आज हामीले छलफल गरिरहेको बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेशनल जुरिस्ट्रिक्सन अग्रीमेन्ट बीबीएनजे सम्झौता पहिलो दृष्टिमा नेपाल जस्तो ल्याण्डलक्ड कन्ट्रीका लागि टाढाको विषय जस्तो लाग्न सक्छ। हामी समुद्रसँग प्रत्यक्ष सीमामा जोड़िएका छैनौं, तर हाम्रा हिमालहरूको भविष्य समुद्रसँग जोड़िएको छ र नेपालको जलवायु सुरक्षा विश्वव्यापी महासागरको स्वास्थ्यसँग पनि जोड़िएको छ। संयुक्त राष्ट्र संघ र आईपीसीसी को प्रतिवेदन अनुसार महासागरले मानव गतिविधिबाट उत्पन्न अतिरिक्त तापक्रमको 90% भन्दा बढ़ी र उत्सर्जित कार्बन डाइअक्साइडको करिब 30% शोषेर हाम्रो जलवायु ढाल क्लाइमेट शील्डको काम गरिरहेको हुन्छ। तर अत्याधिक तापक्रम वृद्धिका कारण अब समुद्रको कार्बन शोष्ने क्षमता घट्दै गइरहेको छ र उल्टै कार्बन डाइअक्साइड उत्सर्जन गर्ने स्रोत सोर्स बन्ने खतरा बढ़िरहेको छ। यसले गर्दा समुद्रलाई अझै एसिडिफिकेशन ओशन एसिडिफिकेशन गइरहेको छ, जसले समुद्री जीव र सम्पूर्ण पर्यावरणलाई संकट पारेको छ। सभामुख महोदय, समुद्रको यो संकटले नेपाललाई सीधै तीनवटा क्षेत्रमा विनाशकारी प्रभाव पारिरहेको छ। पहिलो मनसून संकट र क्लाउड बर्स्ट। जल तथा मौसम विज्ञान विभाग र अन्तर्राष्ट्रिय जलवायु अनुसन्धान वैज्ञानिकका अनुसार नेपालमा हुने 80% भन्दा बढ़ी वर्षा र वायुमण्डलमा आउने जलवाष्प मोइस्चरको मुख्य स्रोत बंगालको खाड़ी र हिन्द महासागर हो। समुद्र तात्दा वायुमण्डलमा उत्पन्न हुने असम्भावित जलवाष्प र ऊर्जाले हाम्रा पहाड़मा क्लाउड बर्स्ट अर्थात विनाशकारी खण्डवृष्टि निम्त्याइरहेको छ, जसले बाढ़ी र पहिरोको ताण्डव सृजना गर्न सक्छ। दोस्रो हिमताल विस्फोटन ग्लेशियर लेक आउटबर्स्ट। हिमालमा प्रिमाफ्रोस्ट पग्लिरहेको भूबनोट कमजोर भएको भने हिमनदी पग्लिरहेर हिमताल विस्फोट हुने खतरा पनि बढ़ेको छ। तेस्रो कृषि र खाद्य सुरक्षा। बदलिदो मनसून चक्र खडेरी र बेमौसमी वर्षाका कारण हाम्रा बाली नाली नष्ट भइरहेका छन्, जसले नेपालको कृषि क्षेत्र र खाद्य सुरक्षालाई गम्भीर धक्का पुर्याइरहेको छ। त्यसैले बीबीएनजी हाम्रा लागि केवल समुद्र संरक्षण सम्झौता मात्र होइन, यो हाम्रो जलवायु सुरक्षा कृषि रक्षा र अन्तर्राष्ट्रिय सहकार्यको बलियो आधार हो। यस सम्झौताले नेपालका वैज्ञानिक र अनुसन्धान संस्थालाई समुद्री वैज्ञानिक अनुसन्धान वित्तीय अनुदान प्रविधि हस्तान्तरण टेक्नोलोजी ट्रान्सफरमा पनि पहुँच अधिकार दिन्छ। नेपालले 20 सेप्टेम्बर 2023 यसमा साइन गरिसकेको छ, तर यसको अनुमोदन सँगै हामीले स्पष्ट कार्ययोजना सहित अघि बढ़नुपर्छ भनी भन्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य निता घतानी।
8: सामान्य महोदय, आज हामी संयुक्त राष्ट्र संघीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रको समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता बीबीएनजी एग्रीमेन्टमाथि छलफल गरिरहेका छौं। म यस सम्झौतालाई केवल समुद्रसँग जोड़िएको अन्तर्राष्ट्रिय कानून विषयमा का रूपमा मात्र होइन, विश्वको साझा प्राकृतिक सम्पदा र भावी पुस्ताको अधिकारसँग जोड़िएको महत्वपूर्ण विषयको रूपमा लिन चाहन्छु। राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका समुद्री क्षेत्र कुनै एक देशको निजी सम्पत्ति होइन। ती देश क्षेत्रका जैविक स्रोत, सामुद्रिक आनुवंशिक स्रोत र त्यसबाट प्राप्त हुने ज्ञान तथा प्रविधिको उपभोगमा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। यो बीबीएनजे सम्झौताले मुख्य चार महत्वपूर्ण विषयलाई समेटेको छ र त्यसबाट हुने लाभको न्यायोचित बाँडफाँड समुद्री संरक्षित क्षेत्र लगायत क्षेत्रगत व्यवस्थापनका उपाय वातावरणीय प्रभाव मूल्यांकन तथा विकासशील देशको लागि क्षमता अभिवृद्धि र समृद्धि प्रविधि हस्तान्तरण गरिनुपर्छ। यसमा यो सम्झौताले नेपाल जस्ता भूपरिष्ठित तथा विकासशील राष्ट्रलाई वैज्ञानिक क्षमता विकास समृद्धि प्रविधिमा पहुँच हस्तान्तरणमा सहायता र समुद्री आनुवंशिक स्रोतबाट प्राप्त लाभमा न्यायोचित सहायता सुनिश्चित गर्ने अवसर दिन्छ। संयुक्त राष्ट्रसंघले पनि भूपरिष्ठित विकासशील राष्ट्रहरूलाई क्षमता विकास तथा समुद्री प्रविधि हस्तान्तरणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ। त्यसैले नेपालले यो सम्झौताको कार्यान्वयनलाई औपचारिक कूटनीतिक विषयमा सीमित गर्न हुँदैन। हामीले आफ्नो राष्ट्रिय क्षमता विकास गर्नुपर्छ। नेपालका विश्वविद्यालय अनुसन्धान संस्था र वैज्ञानिकलाई अन्तर्राष्ट्रिय समुद्री र अनुसन्धानका कार्यक्रममा जोड्नुपर्छ। समुद्री जैविक विविधता जलवायु परिवर्तन र जैविक प्रविधि सम्बन्धी अनुसन्धानका लागि अन्तर्राष्ट्रिय सहकार्य गराइनुपर्छ। नेपालका विद्यार्थी तथा अनुसन्धानकर्तालाई छात्रवृत्ति तालिम र प्रविधिमा पहुँच सुनिश्चित गरिनुपर्छ। सभा महोदय, समुद्रका जैविक तथा अनुवांशिक स्रोतबाट जैविक खाद्य प्रविधि र अन्य जैविक तथा व्यावसायिक उपयोगका नयाँ सम्भावना सिर्जना हुन सक्छन्। त्यसबाट लाभ उठाउने केही देश र कम्पनी मात्र होइन, विकासशील मुलुकहरूले पनि न्यायोचित अवसर पाउनुपर्छ। यही कारण बीबीएनजीए सम्झौताले समुद्री आनुवंशिक स्रोत तथा त्यसबाट हुने लाभको न्याय
1: मान्य सदस्य नीता घतानी, त्यसपछि मान्य सदस्य गुरूप्रसाद पराल।
9: माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यू, संयुक्त राष्ट्र संघीय समुद्री कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी सम्झौता बारे केही सकारात्मक सुझाव दिन चाहन्छु। यस सम्झौता केवल तटवर्ती वा समुद्र भएको देशहरूको मात्र विषय होइन, यो समग्र विश्व वातावरण, जलवायु र भावी पुस्ताको साझा सरोकारको विषय हो। सभामुख महोदय, नेपाल समुद्रसँग जोड़िएको प्रत्यक्ष पहुँच नभएको भूपरिवेष्टित राष्ट्रिय देश हो, तर हिमालदेखि नदी र नदीदेखि समुद्रसम्म जोड़िएको हाम्रो विशेष जैविक प्रणाली छ। हाम्रो हिम नदीहरू पग्लिनु र समुद्रको जैविक सन्तुलित बिग्रिनु एक अर्कासँग प्रत्यक्ष रूपमा गाँसिएको विषयहरू हुन्। यस सम्झौताले समुद्री वंशाणुगत स्रोतबाट प्राप्त लाभको न्यायपूर्ण बाँडफाँड, वातावरणीय प्रभाव मूल्याङ्कन, क्षमता विकास र प्राविधिक हस्ताक्षरलाई प्राथमिक दिएको छ, तर यस सन्दर्भमा नेपालले यस अन्तर्राष्ट्रिय व्यवस्थाबाट आफ्नो राष्ट्रिय हित कसरी सुरक्षित र सुनिश्चित गर्छ भन्ने मुख्य प्रश्न खड़ा गरिएको छ। यस सम्झौताका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउँदै केही सुझाव पनि राख्न चाहन्छु। नेपालले अन्य भूपरिवेष्टित र पर्वतीय देशहरूलाई समेत समेटेर हिमालदेखि समुद्रसम्मको जलवायु प्रभावका विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नयाँ बहस र कूटनीतिक पहलको नेतृत्व गरियोस्। सम्झौताका प्रावधानहरूमा उपयोग गर्दै समुद्री विज्ञान, जलवायु अनुसन्धान र प्रविधि हस्ताक्षरका क्षेत्रमा नेपाली विज्ञहरूको क्षमता अभिवृद्धि गरियोस्। समुद्री वंशाणुगत स्रोतबाट प्राप्त हुने ज्ञान र आर्थिक लाभका केही विकसित देशहरूसँग मात्र सीमित नभई नेपाल जस्तो विकासशील र भूपरिवेष्टित राष्ट्रहरूले पनि न्यायपूर्वक रूपमा पाउनुपर्छ। अन्त्यमा सभामुख महोदय, हाम्रा भूपरिवेष्टित अवस्थामा कमजोरी रूपमा होइनौ, अन्तर्राष्ट्रिय मञ्चहरूमा अधिकार र सहकार्यका लागि दृढतापूर्वक उठाउने विषयका आधारका रूपमा प्रस्तुत गरियोस्। अझै सम्झौताको अनुमोदन केवल औपचारिकतामा मात्र सीमित नहोस्, यसका लागि सरकारले स्पष्ट राष्ट्रिय नीति र कूटनीतिक कार्ययोजना तत्काल ल्यायोस्। धन्यवाद।
1: मान्य सदस्य गुरूप्रसाद पराल, त्यसपछि मान्य सदस्य राधिका रम्तेल।

0: माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले म संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रसँग सम्बन्धित सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसँग सम्बन्धित सम्झौताको सन्दर्भमा आफ्ना विचारहरू राख्न आएको छु। सभामुख महोदय, सामुद्रिक परिस्थितिमा अनेक चुनौतीहरू आएका छन्। मानव जातिको साझा सम्पत्तिको रूपमा भएको हाम्रो सम्पदा अन्तर्राष्ट्रिय रूपमा आज गम्भीर संकट देखा परिरहेको छ। आज तापक्रमको वृद्धि, समुद्रभित्रको आन्तरिक जैविक सन्तुलनका लागि देखा परेको अक्सिजनको कमी, समुद्रमा देखा परेको अम्लीयकरण र प्लास्टिक प्रदूषण लगायत जैविक विविधतामाथि गम्भीर समस्या आइपरेको छ। भूपरिवेष्टित र विकासशील राष्ट्रहरूले यसको विषयमा विशेष चासो र चर्चा गर्नु र हामीले यो क्षेत्राधिकार भन्दा बाहिरका जैविक विविधताको संरक्षण गर्ने प्रश्नमा सामुद्रिक तटीय क्षेत्रका नागरिकहरूको विकास सँगसँगै तटीय क्षेत्रभन्दा बाहिर रहेका भूपरिवेक्षित राष्ट्रको विकासको सन्दर्भमा हामीले अत्यन्त बढ़ी ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। आज हाम्रो जस्तो भूपरिवेष्टित राष्ट्रले सामुद्रिक अधिकारहरूको सन्दर्भमा अत्यन्त गम्भीर हुनुपर्दछ। समुद्रसँग हाम्रो पहुँच र पारवनको अधिकारको प्रश्न, खुला समुद्रको सदुपयोगको स्वतन्त्रताको प्रश्न, विशेष आर्थिक क्षेत्रहरू उपयोग र त्यसको लाभको प्रश्न, सँगसँगै छिमेकीहरूसँगको परनिर्भरताबाट बाहिर निस्केर राष्ट्रिय समृद्धिको सन्दर्भमा ध्यान दिनुपर्दछ। नेपालले 2027 सालमै पानी जहाज सम्बन्धी ऐन ल्यायो। 2075 सालमा त पानी जहाजसँग सम्बन्धित कार्यालय स्थापना गर्यो। अब हामीले नेपालको समुद्रबाट हुने लाभ राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक सम्पदाबाट देशको आर्थिक समृद्धिमा योगदान पुर्याउने काम गर्नुपर्छ। धन्यवाद।
1: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य गणेश बहादुर विश्वकर्मा।
2: सम्माननीय सभामुख महोदय, आज हामी समुद्री जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल गर्दैछौ। तर म यसलाई वातावरणको दृष्टिकोणबाट मात्र हेर्न चाहन्न, म यसलाई नेपालको भविष्यको नजरबाट हेर्न चाहन्छु। नेपालसँग समुद्र छैन, तर समुद्रमा भविष्य छ। समुद्रभित्र पाइने विभिन्न जीव र स्रोतबाट भोलि नयाँ औषधि बन्न सक्छ, नयाँ प्रविधि बन्न सक्छ र नयाँ आर्थिक अवसर सिर्जना हुन सक्छ। त्यसैले मेरो प्रश्न केवल समुद्र कसरी, तर म यसलाई वातावरणको दृष्टिकोणबाट मात्र हेर्न चाहन्न, म यसलाई नेपालको भविष्यको नजरबाट हेर्न चाहन्छु। नेपालसँग समुद्र छैन।

0: होइन, मेरो प्रश्न समुद्रबाट आउने त्यो ज्ञान प्रविधि र अवसरमा नेपालको पहुँच कसरी सुनिश्चित गर्ने? हामी समुद्रबाट सिधा पहुँच नभएको देशमा छौ भन्दै टाढा बस्ने कि विश्वमा भइरहेको समुद्री अनुसन्धान र नयाँ प्रविधिसँग हाम्रो विश्वविद्यालय विद्यार्थी र अनुसन्धानकर्तालाई जोड्ने? सभामुख महोदय, यो सम्झौताले समुद्री स्रोतबाट हुने लाभको बाँडफाँड विकासशील देशको क्षमता बढाउने र समुद्री प्रविधिमा पहुँच बढाउने विषय समेटेको छ। समुद्रसम्म सिधा पहुँच नभएको विकासशील देशको विशेष आवश्यकतालाई समेटेर सम्झौताले मान्यता दिएको छ। त्यसैले सरकारलाई मेरो सिधा प्रश्न छ, नेपालले यो अवसरलाई कसरी प्रयोग गर्ने? हाम्रो विद्यार्थी र अनुसन्धानकर्ता कसरी जोड्ने र त्यसका लागि सरकारले के योजना बनाएको छ? किनकि सम्झौतामा सहभागी भएर मात्र पुग्दैन, हामीले सम्झौताको अवसरलाई अनुसन्धान शिक्षा र प्रविधिसँग जोड्न सक्नुपर्छ। मेरो आग्रह छ, यो सम्झौतालाई नेपालको कमजोरी होइन अवसर बनाऊ। हामीसँग समुद्र छैन तर समुद्रबाट आउने ज्ञान प्रविधि र अवसरबाट नेपाल बाहिर हुनु हुँदैन। समुद्रमा हाम्रो सीमा नहोला तर समुद्रको भविष्यमा नेपालको पहुँच हुनुपर्छ भन्ने कुरालाई समर्थन गर्छु। हवस्, धन्यवाद।
1: मान्य सदस्य गणेश बहादुर विश्वकर्मा, त्यसपछि मान्य सदस्य जनक सिंह धामी।
2: सम्मान्य सभामुख महोदय, संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि को अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधता र दिगो प्रयोग सम्बन्धीको सम्झौताको सर्वप्रथम म सैद्धान्तिक रूपमा समर्थन गर्न चाहन्छु। मेरा समर्थनका तीनवटा आधारहरू छन्। पहिलो, यसको मूल लक्ष्य खुला समुद्रको दिगो व्यवस्थापन सुनिश्चित गर्न, संयुक्त राष्ट्र संघको विद्यमान समुद्री कानून सम्बन्धी महासन्धिको अन्तर्राष्ट्रिय कानूनी ढाँचालाई थप मजबूत गर्ने र सामुद्रिक पारिस्परिक प्रणालीका जलवायु परिवर्तन सम्बन्धी अम्लीकरण, प्रदूषण, त्यो प्लास्टिक सहित र जैविक विविधताको ह्रासलाई चाहिँ यसले ख्याल गर्न सक्दछ र विशेष गरिकन नेपाल जस्तो छिमेकी राष्ट्रहरूबाट चाहिने बेला बेलामा चाहिने कहिलेकाहीँ हामीले नाकाबन्दी बिहोर्नुपर्ने, कहिलेकाहीँ चाहिने के भन्छ विभिन्न सम्झौता गर्दा त्यसको चुनौती सामना गर्नुपर्ने कुरालाई यो सम्झौताले सहयोग गर्न सक्छ जस्तो लाग्दछ। र विशेष गरिकन नेपालले भूपरिवेष्टित यो विकासशील राष्ट्रहरूको सक्रिय सदस्य भएका हुनाले महासन्धिको अनुमोदन गर्नु नेपालको लागि चाहिँ अन्तर्राष्ट्रिय प्रतिबद्धता, हकित र कूटनीति भूमिकासँग सान्दर्भिक नै देखिन्छ। राष्ट्रिय क्षेत्राधिकारका बाहिरको सम्बन्धित क्षेत्र सम्पूर्ण मानव जातिको साझा सम्पदा हो भन्ने यसले सन्देश दिन्छ र यहाँ जैविक विविधता, अनुवांशिक स्रोत तथा तिनबाट प्राप्त हुने लाभ हाम्रो न्यायचित पहुँच र सहभागिताको लागि महत्वपूर्ण हुन सक्दछ। नेपाल अल्पविकसित राष्ट्रहरू समूहको ब्यूरोको नेतृत्व गरिसकेको र भूपरिवेष्टित विकसशील राष्ट्रहरूको सदस्य भइसकेको हुनाले अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न, विकासशील राष्ट्रहरूको साझा हितको प्रतिनिधित्व गर्न तथा दिगो विकास लक्ष्य जसको लक्ष्यका चाहिने 14 र 17 को चाहिने कार्यान्वयनको लागि यसले योगदान गर्न सक्ने भएको हुनाले त्यसको योगदानका लागि हाम्रो कन्ट्रिब्युसन हुन सक्दछ। र अन्तिममा यो महासन्धि पारित गरौं तर लगतै राष्ट्रिय हितका लागि केही रोडम्यापहरू बनाऊ, यसका 2-3 वटा कानूनहरू बनाउनु पर्ने चाहिँ त्यहाँ दायित्व देखिएको छ। त्यसकारणले त्यो कानूनको लागि अहिले नै अगाडि बढ़ाऊ। जलवायु तथा वातावरणीय संकटको संशोधनका लागि सगरमाथा टू द सी भन्ने जुन सरकारले अहिले एउटा स्लोगन दिएको छ त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न र हाम्रा लागि यो अत्यन्तै ठूलो एउटा प्रोजेक्टको रूपमा हामी दक्षिण एसियामा अगाडि बढ़ाउन सक्छौ। शक्तिशाली देशको चाहिने प्रभाव र क्षमताबाट लाभको बाँडफाँडबाट हुने जटिलता, अन्तर्राष्ट्रिय संस्थाहरूसँगको समन्वयका सन्दर्भमा हामीले पहिलादेखि नै ख्याल गरेर रोडम्याप बढ़ाएर अगाडि बढ़ौं भन्ने लाग्दछ। धन्यवाद।
1: मान्य सदस्य जनक सिंह धामी, त्यसपछि मान्य सदस्य प्रेम बहादुर बाइक।

0: सम्माननीय सभामुख महोदय, कानून न्याय तथा संसदीय मामिला मन्त्री माननीय सविता गौतमज्यूले सदनमा पेश गर्नुभएको सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि केही कुरा राख्न चाहन्छु। सम्झौता अध्ययन गर्दा अनुमोदन गर्न उचित लागेको छ। सामान्य बुझाइमा नेपाल एउटा भूपरिवेष्टित राष्ट्र हो। समुद्र नभएको देशलाई समुद्री कानून किन चाहियो भन्ने कुरा पनि आउन सक्छ, तर कुनै पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता नेपालका लागि कति उपयोगी छन्, यसका फाइदा बेफाइदा र चुनौती के हुन् भन्ने कुरा गहन अध्ययन गर्नुपर्ने हुन्छ। प्रस्तुत सम्झौतामा राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर भन्ने बित्तिकै सबैको साझा भन्ने अर्थमा मैले बुझेको छु। हिमालबाट हिमनदीहरू बगेर आखिर समुद्रमा नै मिसिन्छन्। समुद्रबाट र त्यहाँका गतिविधिबाट उत्पन्न परिणामहरूले नेपाललाई पनि कुनै न कुनै रूपमा असर परिरहेको नै हुन्छ। अन्तर्राष्ट्रिय गतिविधि, ज्ञान, सिप, प्रविधि, अनुसन्धानमा सहयोग पनि पुग्ने देखिन्छ। त्यसैले सबै पक्ष केलाउँदा नेपाललाई हानि वा लाभ हुने, हानि भन्दा लाभ हुने हुँदा यो सम्झौतालाई नेपालले पनि अनुमोदन गर्न उपयुक्त नै देखिन्छ। यो सम्झौतामा संसारका 145 देशले हस्ताक्षर गरी 80 देशहरूले अनुमोदन सहित गरिसकेको उल्लेख गरिएको छ भने नेपालले 2023 सेप्टेम्बर 20 हस्ताक्षर गरी आज सम्झौता संसदबाट अनुमोदन गर्ने प्रक्रियामा छ। सम्माननीय सभामुख महोदय, खुला समुद्रको दिगो व्यवस्थापन सुनिश्चित गर्न हुने यो कानूनी सम्झौता सामुद्रिक पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तन, समुद्री प्रदूषण, अक्सिजनको कमी तथा अधिक प्रयोगबाट उत्पन्न जैविक विविधताको ह्रास र पारिस्थितिकीय प्रणालीको क्षयलाई सुसंगत र सहकार्यात्मक रूपमा सम्बोधन गर्ने उद्देश्यका साथ हुन लागेको सम्झौता समर्थन गर्न उपयुक्त छ। सामुद्रिक स्रोतको न्यायोचित समतामूलक तथा दिगो उपयोग गर्न अति कम विकसित भूपरिवेश र विकासशील राष्ट्रहरूलाई लाभको प्राथमिकतामा राख्दा हाम्रो देशका लागि उपयुक्त होला। हामी पक्ष राष्ट्र भइसकेपछि नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता, हकित तथा कूटनैतिक भूमिका खेल्न र सामुद्रिक आनुवंशिक स्रोत तथा तिनबाट हुने सबै लाभ प्राप्त गर्न सकिनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने हुनाले यो सम्झौता उपयुक्त देखिन्छ। सम्झौता अनुसार सदस्य भइसकेपछि हामीले के दायित्व पूरा गर्नु परे पनि हाम्रो हक र सुविधासँग यसलाई जोड्दा राम्रो होला। सम्झौता अनुमोदन पश्चात नेपालले पनि यो सम्बन्धमा राष्ट्रिय कानून निर्माण गर्नुपर्ने कुरा औंल्याएको छ र पानी जहाज दर्ता ऐन 2027 अझ फराकिलो बनाई समय सापेक्ष बनाउनु पर्ने आवश्यकता भइसकेको छ र नेपालले पनि उक्त सम्झौताको लाभ लिनेतिर अग्रसर हुनुपर्दछ। अन्तमा प्रस्तुत सम्झौता नेपालका लागि फाइदाजनक नै देखिएकोले अनुमोदनको पक्षमा समर्थन गर्दछु। धन्यवाद।
1: माननीय सदस्य प्रेम बहादुर बाहेक, त्यसपछि माननीय सदस्य जगत प्रसाद जोशी।

सम्माननीय सभामुख महोदय, सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन सम्बन्धमा संघीय संसदको प्रतिनिधि सभामा पेश हुने प्रस्ताव सम्बन्धमा आफ्ना विषयवस्तु राख्न चाहन्छु। प्रस्तुत महासन्धि अनुमोदन पश्चात हामीले हुने लाभहरू के हुन् र त्यसलाई प्राप्त गर्न महासन्धिले के कस्ता प्रावधानहरू राखेको छ, महासन्धि अनुमोदन पश्चातको हाम्रो व्यवहार के कति हो, हामी जस्ता भूपरिवेष्टित राष्ट्रहरूलाई यसको महत्व सामुद्रिक पहुँचमा के कसरी पुर्याउन सक्छ भन्ने विषय महत्वपूर्ण छ भन्ने मलाई लाग्दछ। हामीले यस महासन्धिको अनुमोदन पश्चात यसले हाम्रो साझा सम्पत्तिमा अधिकार सुनिश्चित गर्न सक्छ कि सक्दैन, कुनै पनि सामुद्रिक सतहबाट 200 नाटिकल माइल भन्दा टाढाको सामुद्रिक क्षेत्रलाई हाइसिज भनिन्छ, यस क्षेत्रमा कुनै पनि एकल देशको क्षेत्र अधिकार कायम रहँदैन, यसलाई साझा सम्पत्ति मानिन्छ। वास्तविक रूपमा महासन्धिले परिकल्पना गरेको समुद्रमा रहेको जैविक र आनुवंशिक स्रोतहरूमा नेपाल जस्ता भूपरिवेष्टित राष्ट्रहरूको समान अधिकार सुनिश्चित गर्न सकेमा यो हाम्रा लागि हितकर नै हुनेछ। चुनौती यो पनि छ कि समुद्रको गहिराईमा पाइने जीवहरू र त्यसको प्रयोगबाट हुने व्यावसायिक फाइदा आर्थिक लाभमा हामीले हिस्सेदारी दावी गर्न र लाभ लिन कति सहज हुनेछ भनेर सोच्नु पर्दछ। सभामुख महोदय, प्रस्तुत महासन्धिलाई हामीले अनुमोदन गरेमा हामीलाई के कति आर्थिक भार पर्नेछ र यसको फाइदा के कति हुनेछ भन्ने प्रश्न पनि महत्वपूर्ण रहन्छ। नेपालबाट सबैभन्दा नजिक रहेको समुद्र हिन्दू महासागरको एउटा भाग बंगालको खाड़ी हो। यो नेपालको सिमानाबाट 1127 किलोमिटर दूरी रहेको छ। हाल हामीसँग पानी जहाज दर्तायन 2027 मात्र रहेको छ। महासन्धि अनुमोदन पश्चात हामीले दुईवटा थप कानून बनाउनु पर्ने अवस्था रहेको छ। सामुद्रिक जैविक विविधता र संरक्षण सम्बन्धी राष्ट्रिय कानूनहरू, सामुद्रिक आनुवंशिक स्रोत सम्बन्धीका कानूनहरू र जैविक सुरक्षा, वैज्ञानिक सहयोग र प्रविधि हस्तान्तरण सम्बन्धी कानूनहरू यसको व्यवहार हामीलाई थपिनेछ। अन्तमा यसले जलवायु परिवर्तन जस्ता विषयमा समेत ठूलो भूमिका खेल्न सक्छ। महासागरले विश्वको तापमान सन्तुलनमा भूमिका खेल्न सक्छ। समुद्रको जैविक विविधता नेपालको हिमाली क्षेत्रमा परिरहेको जलवायु परिवर्तनका विषयमा समेत यसले भूमिका खेल्न सक्छ र नेपालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो पार्ने अवसर समेत हुने भएकाले म यस महासन्धिको पक्षमा आफ्नो मत राख्दै समर्थन गर्दछु। धन्यवाद।

0: मान्य सदस्य जगत प्रसाद जोशी, त्यसपछि मान्य सदस्य साजिदा खातुन सिद्दिकी।
1: सम्मान्य सभामुख महोदय, आज हामी एउटा अन्तर्राष्ट्रिय महत्वको विषयमा यस सदनमा आफ्ना विचारहरू राखिरहेका छौं र माननीय मन्त्रीज्यूले यो प्रस्तावको पक्ष वा विपक्षमा भन्दा पनि संयुक्त राष्ट्र संघमा जसरी नेपालले हस्ताक्षर गरिसकेको छ त्यो हस्ताक्षर पछाडि नेपालको सदनमा अनुमोदनका निमित्त आज छलफलका लागि जुन प्रस्ताव राख्नु भएको छ यसको संयुक्त राष्ट्र संघको सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि आज उहाँले प्रस्ताव राख्नु भएको छ र यो प्रस्तावमा हामीले आफ्ना भनाइहरू राखिरहेका छौं। यो प्रस्तावको अन्तर्राष्ट्रिय महत्व यस मानेमा छ कि हामीले आज जुनसुकै प्रस्तावहरू सदनबाट पास गरिरहँदा हाम्रो देशको हितमा हुन्छ कि हुँदैन, त्यसलाई हामीले हाम्रो देशको पक्षमा पार्न सक्छौं कि सक्दैनौं, यी प्रस्तावहरूमाथि विचार गर्न जरूरी छ। नेपालले थुप्रै सन्धिहरूमाथि हस्ताक्षर गरेको छ र ती सन्धिहरूको पक्ष र विपक्षमा नेपालको सदनभित्र आवाजहरू उठेको हामीले देखेका छौं। हिजोका दिनमा भएका नदीनाला सम्बन्धी सन्धिदेखि लिएर विभिन्न सन्धिहरूको पक्ष र विपक्षमा सड़कमा समेत हामीले आवाज उठेको देखेका थियौं र आजको दिनमा हामीले यो प्रस्तावमाथि छलफल गरिरहँदा आज विचार विमर्श गर्नुपर्ने विषय के हो भने संसारका पुँजीपतिहरूले आज हावालाई पनि कब्जा गरिरहेका छन्, पानीलाई पनि कब्जा गरिरहेका छन्, दोस्रो विश्वयुद्ध पश्चात भूगोलको कब्जा गर्ने रणनीति सकिए तापनि त्यस पछाडि साम्राज्यवादी नीति अन्तर्गत आज विश्वका विभिन्न मुलुकहरूभित्र छिरेर आफ्ना संस्कृतिहरूमाथि धावा बोलिरहेको परिप्रेक्ष्यमा यो नीति पास गर्नु श्रेयकर हुन्छ कि हुँदैन भन्ने कुरा आज एकदमै महत्वपूर्ण विषय बनिरहेको छ। हामीले योभन्दा अगाडिका माननीयज्यूहरूले भन्नुभयो आज प्रकृति संसारका सबै मानिसहरूको साझा सम्पत्ति हो र त्यो सम्पत्तिमाथि आज कुन किसिमले चाहिँ प्रयोग भइरहेको छ र हाम्रो हितमा हुन्छ कि हुँदैन भन्ने कुरा सबैले बोलिसक्नु भएको छ र यसमाथि सबैले समर्थन जनाएर विदा हुनुभएको छ। तर आज सोच्नुपर्ने विषय के हो भने विश्वको महाशक्ति राष्ट्र रसियाले यसलाई अस्वीकार गरिरहेको छ, अमेरिकाको सदनमा बहसको विषय बनिरहेको छ, प्रतिपक्षले यसलाई स्वीकारिरहेको छैन र यो विषयमा हामीले स्वीकार गर्न उपयुक्त हुन्छ कि हुँदैन हाम्रो कोणबाट हेर्न जरूरी छ। यसरी हेर्नुपर्दा हामी आज भूपरिवेष्टित मुलुक र आज विकास भन्दा निकै टाढा रहेको मुलुक हाम्रा लागि चाहिँ यो सन्धिको पक्षमा हस्ताक्षर गर्न जरूरी हुन्छ, यसबाट नेपालले आफ्नो पक्षमा फाइदा लिन सक्छ भन्ने कुरा म राख्दै बिदा हुन्छु। धन्यवाद।
0: माननीय सदस्य साजिदा खातुन सिद्दिकी।
2: सम्मान्य सभामुख महोदय, अस्सलाम वालेकुम। समुद्र हाम्रो भूगोल भन्दा बाहिर होला तर त्यसको संरक्षण हाम्रो भविष्यभित्रको सवाल हो। आज म संयुक्त राष्ट्रिय संघीय सामुद्रिक कानून अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको क्षेत्रको समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी बीबीएनजे सम्झौताका विषयमा आफ्नो धारणा राख्न चाहन्छु। सम्मानीय सभामुख महोदय, नेपाल भूपरिवेष्टित देश हो तर यसको अर्थ समुद्रसँग हाम्रो कुनै सरोकार छैन भन्ने होइन। हिमाल नदी जलवायु समुद्र र जैविक विविधता एउटै पृथ्वीको अन्तर्सम्बन्धित प्रणाली हुन्। हिमालमा हुने जलवायु परिवर्तनको प्रभाव नदी हुँदै तल्लो भूभाग र अन्तमा समुद्री पारिस्थितिक प्रणालीसम्म पुग्छ। त्यसैले समुद्रको अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय समुद्री विज्ञान, जैविक विविधता, जलवायु विज्ञान र समुद्री अनुवंशिक सोच सम्बन्धी अनुसन्धानमा सहभागी गराउन सक्छौ। त्यसैले म सरकारसँग आग्रह गर्दछु बीबीएनजे सम्झौताबारे अन्तर मन्त्रालय अध्ययन समिति गठन गरियोस्। परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा विज्ञान क्षेत्र र विश्वविद्यालयका विज्ञलाई समेटेर नेपालको राष्ट्रिय धारणा तयार गरियोस्। नेपालले विकासशील र भूपरिवेष्टित राष्ट्रहरूको साझा आवाज बलियो बनाउन अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय भूमिका खेलोस्। समुद्री जैविक स्रोतबाट प्राप्त वैज्ञानिक प्राविधिक र आर्थिक लाभमा न्यायपूर्ण पहुँचका लागि नेपालले आफ्नो हित सुनिश्चित गरियोस्। सम्मानीय सभामुख महोदय, समुद्र केही देशको मात्र सम्पत्ति होइन, समुद्र पृथ्वीको साझा जीवन प्रणाली हो। यो साझा सवाल पनि हो र हाम्रो आफ्नो अधिकारको सवाल पनि हो। स्वास्थ्य नेपालको वातावरणीय र आर्थिक विषयसँग पनि जोडिएको विषय हो। नेपालले बीबीएनजे सम्झौताप्रति आफ्नो राष्ट्रिय नीति र कूटनीतिक धारणा स्पष्ट गरेको छ। यो सम्झौता देश र जनताको फेभरेटमा मलाई लाग्छ 100% राइट छ। त्यसैले नेपालले अब ढिलो नगरी यसको कानूनी, कूटनीतिक, वैज्ञानिक र आर्थिक पक्षको अध्ययन गर्नुपर्छ। महत्वपूर्ण कुरा चाहिँ के हो भने बीबीएनजेले विकासशील राष्ट्रहरूका लागि क्षमता विकास र समुद्री प्राविधिक हस्तान्तरणको विषयलाई पनि समेटेको छ। नेपालले यही ठाउँमा आफ्नो हित खोज्नु पर्छ। हामीले समुद्री अनुसन्धानमा आफ्नै जहाज नहुन सक्छ, तर हाम्रा विश्वविद्यालय, वैज्ञानिक, वातावरणीयविद र युवाहरू हाम्रा साथमा हुनुहुन्छ। नेपाल समुद्रबाट टाढा होला, तर समुद्रसँग जोडिएको जलवायु, जैविक विविधता र मानव भविष्यबाट टाढा छैन। त्यसैले बीबीएनजे सम्झौतालाई केवल समुद्री कानूनको विषयका रूपमा होइन, जलवायु न्याय, वैज्ञानिक अवसर, प्राविधिक हस्तान्तरण र भावी पुस्ताको अधिकारको विषयमा लिन जरूरी छ। समुद्रको संरक्षण आजको वातावरणीय दायित्व मात्र होइन, भोलिको पुस्ताप्रतिको न्याय हो। समुद्रबाट नेपाल टाढा छ, तर समुद्रिक जैविक विविधता, जलवायु र मानव भविष्यबाट नेपाल टाढा छैन। धन्यवाद।
0: माननीय सदस्यहरू, अब माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन अनुमति दिन्छु।

0: सामान्य सभामुख महोदय, आज मान्य जीवहरूले आफ्नो आफ्नो राय धारणा राखिसक्नु भएको छ। पक्कै पनि हाम्रो देशमा समुद्र छैन, तर समुद्रसम्म पुग्ने नदीहरू चाहिँ हाम्रै हिमालका फेदबाट बगेका नदीहरू हुन्। समुद्रसम्म पुग्छन् हाम्रा नदीहरू, हाम्रा हिमालबाट सुरु भएको पानीको यात्रा समुद्रमै गएर टुङ्गिन्छ। समुद्र हाम्रो सीमाभित्र त छैन, तर समुद्रको स्वास्थ्यसँग चाहिँ हाम्रो हिमालको भविष्य जोडिएको छ, समग्र वातावरणको भविष्य जोडिएको छ। पृथ्वीको कुनै पनि पारिस्थितिक प्रणाली भूगोलको सीमाभित्र मात्रै रहँदैन भन्ने कुरा हामीले थाहा पाइसक्यौं। भर्खरै मात्रै रसुवामा त्यत्रो ठूलो बाढी आयो, त्यो नेपाल र नेपाली हामीले गरेको कार्बन उत्सर्जनले गर्दा मात्रै भएको होइन, हाम्रो कार्बन उत्सर्जनमा योगदान भनेको निकै न्यून छ। विश्वमा अहिले कार्बन उत्सर्जन बढ़िरहेका कारणले गर्दाखेरि जुन खालको विपत्तिको सामना गरिरहेका छौं, यसबाट हामी प्रष्ट हुनुपर्छ कि पृथ्वीको कुनै पनि पारिस्थितिक प्रणाली एउटा भूगोलको सीमाभित्र बाँधिदो रहेन रहेछ। त्यसैले समुद्र जोगाउने विश्वव्यापी प्रयासमा नेपालको सहभागिता पनि हाम्रो साझा भविष्यप्रतिको जिम्मेवारी हो भन्ने ठानेर यो सम्झौतामा हस्ताक्षर गर्नुपर्ने, यसलाई अनुमोदन गर्नुपर्ने आवश्यकता भएको हो। यही भावनासहित नेपालले संयुक्त राष्ट्र संघीय समुद्री कानून महासन्धि UNCLOS अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी BBNG अग्रिमेन्टमा हस्ताक्षर गर्दैछ। नेपाल भूपरिवेष्टित देश भए पनि समुद्रसँग हाम्रो जलवायु, हिमाल, नदी, अर्थतन्त्र र भविष्य प्रत्यक्ष रूपमा जोड़िएको छ। त्यसैले समुद्र संरक्षण समुद्री तट भएका देशहरूको मात्रै विषय होइन, जसरी हाम्रा हिमालहरू हाम्रो मात्रै विषय होइन, हाम्रो मात्रै चासोको विषय होइन, हाम्रो हिमाल संरक्षणको विषय विश्वको पनि चासोको विषय हो। त्यस्तै हामीसँग समुद्र छैन, तर समुद्र पनि हाम्रो चासोको विषय हुनुपर्छ, यसको सम्वर्धन गर्नु हाम्रो पनि चासोको विषय हुनुपर्छ। समुद्रले नेपालको जलवायु र मनसूनलाई प्रभावित पार्छ। समुद्रको तापक्रममा हुने परिवर्तनले वर्षाको मात्रा र स्वरूपहरू बदलिन सक्छ, जसको असर नेपालमा अतिवृष्टि, बाढ़ी, पहिरो र खडेरीका रूपमा देखिन सक्छ, जुन हामीले वर्षौंदेखि भोग्दै पनि आइरहेका छौं। हिमाल, नदी, समुद्र एउटै प्राकृतिक चक्रका हिस्सा हुन्। हिमालबाट बगेको पानी नदी हुँदै अन्तत समुद्रमा पुग्छ। नेपालमा उत्पन्न प्लास्टिक, रसायन वा अन्य प्रदूषण समेत नदी मार्फत समुद्रसम्म पुग्न सक्छ, र समुद्रमा पुगेका विभिन्न देशहरूबाट पुगेका विभिन्न नदी नालाबाट पुगेका ती चीजबीजहरूले नै समुद्रको स्वास्थ्यको अवस्था निर्धारण हुन्छ, र समुद्रको स्वास्थ्यको प्रत्यक्ष असर हाम्रा हिमालहरूमा पर्दछ। समुद्र र जलवायु परिवर्तनको एउटै संकटसँग हामी जोड़िएका छौं, हिमालको जलवायु परिवर्तनको एउटै संकटसँग जोड़िएका छौं। विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले समुद्रलाई तातो बनाइरहेको छ भने हिमालयमा हिमनदी पग्लिने, हिमतालको जोखिम बढ़ने र वर्षाको ढाँचा परिवर्तन हुने समस्या सिर्जना भइरहेको छ। समुद्री जैविक विविधता विश्वकै साझा सम्पदा हो। वैज्ञानिक अनुसन्धान, औषधि, जैविक प्रवृत्ति, खाद्य सुरक्षा र जलवायु सन्तुलनमा समुद्रको ठूलो भूमिका छ। भूपरिवेष्टित राष्ट्रहरूले पनि अन्तर्राष्ट्रिय सहकारी, अनुसन्धान, क्षमता विकास र लाभ बाँडफाँडबाट फाइदा लिन सक्छन्। अन्तर्राष्ट्रिय समुद्री शासनमा नेपाल पनि सरकारवाला हो। भूपरिवेष्टित भएकै कारण नेपाल समुद्र सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाबाट बाहिर हुनुहुँदैन। समुद्रसम्म पहुँच तथा राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री क्षेत्रको संरक्षण र दिगो उपयोगबाट नेपाल जस्ता मुलुकले पनि हित लिन सक्छ, फाइदा लिन सक्छ, र हाम्रो नेपाल जस्तो मुलुकको पनि भूमिका रहन्छ। त्यसैले समुद्रको संरक्षण भनेको नेपालको जलवायु, पानी, अर्थतन्त्र र भावी पुस्ताको भविष्यको संरक्षण पनि हो भनेर बुझ्नुपर्दछ। अब महासन्धिले मुख्य रूपमा चार विषयगत क्षेत्रहरूमा विस्तृत व्यवस्था गरेको छ। मान्यज्यूहरूले यो व्यवस्थाहरू आफैले पनि यहाँ राखिसक्नु भएको छ। विशेष गरी सामुद्रिक अनुवांशिक स्रोतहरूमा यो मराइन जेनेटिक रिसोर्सेस तथा तिनीसँग सम्बन्धित डिजिटल अनुक्रमण जानकारी, डिजिटल सिक्वेन्स इन्फर्मेशनको पहुँच, उपयोग र त्यसबाट प्राप्त मौद्रिक तथा गैर मौद्रिक लाभको न्यायोचित र समतामूलक बाँडफाँडको व्यवस्था गरेको छ। त्यस्तै सामुद्रिक संरक्षित क्षेत्र सहित क्षेत्र आधारित व्यवस्थापनका उपायको स्थापना कार्यान्वयन अनुगमन तथा पुनरावलोकन सम्बन्धी व्यवस्था गर्दै वैज्ञानिक आधार पारिस्थितिकीय दृष्टिकोण तथा सरकारवालाहरूको सहभागितालाई प्राथमिकता दिएको छ। त्यस्तै राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर सञ्चालन हुने गतिविधिहरूबाट समुद्री वातावरणमा पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्न सामुद्रिक वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी विस्तृत प्रक्रिया सार्वजनिक परामर्श प्रतिवेदन अनुगमन तथा रणनीतिक वातावरणीय मूल्याङ्कनको व्यवस्था गरिएको छ। त्यस्तै विकासोन्मुख राष्ट्रहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न क्षमता विकास तथा सामुद्रिक प्रविधि हस्तान्तरण सम्बन्धी व्यवस्था गर्दै वैज्ञानिक अनुसन्धान प्राविधिक सहयोग तालिम सूचना आदान प्रदान पहुँचमा प्रविधिमा पहुँच तथा आवश्यक वित्तीय र संस्थागत सहयोगलाई प्राथमिकता दिएको छ। नेपालले के फाइदा लिन्छ त भन्दा बीबीएनजे सन्धिको पक्ष राष्ट्र बनेपछि नेपालले समुद्री वैज्ञानिक अनुसन्धान क्षमता अभिवृद्धि तथा समुद्रिक प्रविधि हस्तान्तरण का क्षेत्रमा चाहिँ ज्ञान सिप प्रवृत्ति र अन्तर्राष्ट्रिय अनुसन्धान सहकारीहरूमा पहुँच प्राप्त गर्छ। साथै राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक अनुवांशिक स्रोतहरूको दिगो उपयोग र तिनबाट प्राप्त हुने आर्थिक र गैर आर्थिक लाभहरूको न्यायोचित र समतामूलक बाँडफाँडमा नेपालको सहभागिता सुनिश्चित हुन्छ। सन्धि अन्तर्गत स्थापना हुने विभिन्न वित्तीय संयन्त्र तथा कोष मार्फत नेपालले कार्यान्वयन अनुसन्धान तथा अन्तर्राष्ट्रिय बैठकहरूमा सहभागिता का लागि सहयोग प्राप्त गर्न सक्नेछ। यसका अतिरिक्त समुद्री जैविक विविधता संरक्षण समुद्री शासन तथा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा नेपालको सहभागिता र कूटनीतिक भूमिका सुदृढ हुने साथै दिगो विकास लक्ष्य विशेष गरी लक्ष्य 14 जल मुनिको जीवन र लक्ष्य 17 लक्ष्य प्राप्तिका लागि साझेदारीको कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान पुग्नेछ। साथसाथै अहिले मान्यजीवहरूले माउन्टेन डिप्लोमेसीको पनि कुरा गर्नुभएको छ। समग्रमा हाम्रा जति पनि वातावरणसँग सम्बन्धित यस्ता प्रकारका सन्धि सम्झौताहरू छन् नेपालको भूमिका सधैँभरि त्यहाँ हुनुपर्छ र रह्यो भने मात्रै रहँदाखेरिको खण्डमा मात्रै हाम्रा पनि वातावरणसँग सम्बन्धित कूटनीतिहरू चाहिँ बलियो हुन जाँदै गर्छ। त्यसकारणले हामीले माउन्टेन डिप्लोमेसीको कुरा गर्दै गर्दा यस्ता वातावरणसँग सम्बन्धित सन्धि सम्झौतामा पनि हाम्रो अडान हाम्रो उपस्थिति बलियो हुँदै गर्दा ती कुराहरू हाम्रो माउन्टेन डिप्लोमेसी जस्तो नेपालको बहुत चासो भएको विषय र अडान लिनुपर्ने विषयमा पनि यसले मदत पुर्याउँछ। किनभने नेटवर्किङ पनि हुन्छ, डिप्लोमेसी भनेको जहिले पनि नेटवर्किङहरूले चाहिँ अभिवृद्धि गर्ने हो। महासन्धिको अनुमोदन पश्चात प्रत्येक राष्ट्रले राष्ट्रिय नीति प्राथमिकता योजना कार्यक्रम र आफ्नो क्षमता स्रोत साधन अनुसार सम्झौताको उद्देश्य हासिल गर्नका लागि कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरेको छ। साथै आर्थिक स्रोत साधनको व्यवस्था गर्न स्थापित संयन्त्रहरू अन्तर्गत कन्फरेन्स अफ पार्टीजद्वारा स्थापित भोलिन्टरी ट्रस्ट फण्डले अतिकम विकसित राष्ट्र भूपरिवेष्टित विकासशील राष्ट्रका प्रतिनिधिहरूको सम्झौताद्वारा स्थापित संयन्त्रको बैठकमा सहभागिता सुनिश्चित गर्न सहजीकरण गर्ने र स्पेशल फण्ड र ग्लोबल इन्भाइरोमेन्ट ट्रस्ट फण्डद्वारा विकासशील राष्ट्रहरूलाई चाहिँ सम्झौता कार्यान्वयन गर्न सहयोग गर्ने व्यवस्था सम्झौतामा रहेको हुँदा उक्त सहयोग नेपालले प्राप्त गर्ने अधिकार रहनेछ। सन्धि कार्यान्वयन गर्दै गर्दाखेरि नयाँ कानून बनाउनु पर्ने आवश्यकता पनि देखिएको छ। अहिलेसम्म नेपालमा चाहिँ समुद्री तट नभएको र पानी जहाज दत्ता 2027 बाहेक अन्य कानूनहरू नभएको कारणले गर्दाखेरि यो अनुमोदन पश्चात चाहिँ समुद्री जैविक विविधता र संरक्षण सम्बन्धी पनि राष्ट्रिय कानूनहरू बनाउनु पर्ने देखिन्छ। समुद्री अनुवांशिक स्रोतहरू सम्बन्धी कानूनहरू पनि बनाउनु पर्ने देखिन्छ। न्यायोचित लाभको बाँडफाँडको कुराहरू हामीले गरेका छौं, त्यो लाभका बाँडफाँडहरू उपयोगका सन्दर्भमा पनि कतिपय कानूनहरू संशोधन गर्नुपर्ने हुन सक्छ। जैविक सुरक्षा वैज्ञानिक सहयोग र प्रविधि हस्तान्तरण सम्बन्धी राष्ट्रिय कानूनहरू बनाउनु पर्ने हुन सक्छ। अहिले विपदको समयमा हामीले सूचना आदान प्रदानका धेरै विषयहरू चर्चा पनि गरिरहेका छौं। अहिले यो सम्झौतामा हामीले जे जति सम्झौताको कार्यान्वयनमा जे जति हामीले भूमिका खेल्न सक्छौं यहाँबाट नेपाललाई फाइदा नै हुने देखिन्छ, घाटा भनेको खासै देखिँदैन। अब सम्झौता गरिसकेपछि आर्थिक आफ्नो कन्ट्रिब्युसन गर्नुपर्ने त्यो दायित्व हो, सबै राष्ट्रले गर्नुपर्छ। किनभने केही जोगाउनको लागि सबैको दायित्व निर्वाह गर्दै गर्दाखेरि नेपालले पनि भूमिका खेल्नुपर्ने हुन्छ। त्यसबाहेक खासै अरू घाटाहरू केही पनि छैन। त्यसलाई अब घाटा नभनेर भविष्य सुरक्षित गर्नको लागि हामीले गरेको योगदान भनौं, यसरी हेर्दाखेरि यो नेपालकै हितमै देखिन्छ। अहिले मान्यजीवहरूले उठाउनु भएको प्रश्नको जवाफ यतिमै सीमित गर्न चाहे। समयको लागि सम्मान्यजीलाई धन्यवाद।
1: मान्य सदस्यहरू, यो छलफल यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म संयुक्त राष्ट्रसंघ सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामा नेपाल सरकारको तर्फबाट कुनै पनि आरक्षणको व्यवस्था नरहेकोले प्रतिनिधि सभा नियमावली 2083 को नियम 227 बमोजिम संशोधनको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल असोज 5 गते सोमबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-3368, मोबाइल नम्बर 9841-2633-83।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चीज जा पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
4: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
5: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841-7179-70 र 9860-2226-60।
8: रंग बहार रंग बहार,
9: बजर संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
8: बजर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
9: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
8: बजर पेंट।
10: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
11: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
10: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
11: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
10: किन नि बाबा?
11: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
10: हस् बाबा।
12: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
13: सम्पर्क मोबाइल 9741-031-3429।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटी को मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै स्थिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटी को मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट AMR बढाउँछ।
1: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
0: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
1: औषधिको दुरुपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।
2: सेनेटरी सामान
3: अधिकारी सबक
2: बजर पेन्ट
3: अधिकारी सबक
2: धारा फिटिङ
3: अधिकारी सबक
2: टाइल मार्बल
3: अधिकारी सबक।
4: ए दाई, के को नाराबाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
4: के हो लौ, न त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
4: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
5: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार, धादिङ, किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: ट्रैक्टर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
1: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ।

रेडियो दहादिङ एक सय समय गहर्जका साथै इन्टरनेट अनलाइन www.radiodahading.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। फुल्के खोलामा तत्काल बेरी ब्रिज बनाउन सांसद थपलियाको माग। मलेखु तालती हुँदै भण्डारा निस्कने छेपाङ मार्गलाई वैकल्पिक सड़कका रूपमा विकास गर्न सकिने। नेपाली कंग्रेस धारणको अधिवेशन कार्यतालिका सार्वजनिक। असोज 5 गते एउटा अधिवेशन हुने। भोटेपछि बाढ़ीमा जलवायु परिवर्तनको ठूलो भूमिका। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया सीताले बाढ़ीका कारण धादिङ फुर्के खोलाको पुल बगेको 23 दिन बितिसक्दा पनि अस्थायी बेली ब्रिज निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले जनताको आवत जावत सहज बनाउन फुर्के खोलामा तत्काल बेली ब्रिज निर्माण गर्न माग गर्नुभयो। उहाँले भन्नुभयो यसअघि पनि बारम्बार यही सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जनताको आवत जावत दैनिक सहज बनाउन यथाशीघ्र अस्थायी बेली ब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिए, तर सरकार कानमा तेल हालेर आँखामा पत्थी बाँधेर बसेको छ। सरकारको ढिलासुस्तीप्रति प्रश्न गर्दै उहाँले भन्नुभयो सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ कि नेपालको नक्सामा धादिङ भन्ने

0: ला हटेको हो। धादिङका नागरिकहरूले आफैलाई प्रश्न गर्न थालिसकेका छन्। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु, इन्तु परन्तु धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ।
1: भोटेकोशी बाढ़ीका कारण त्रिशुली नदीमा रहेको फुर्के खोलाको पुल बगेको आज 23 दिन भइसकेको छ। मैले यसअघि पनि बारम्बार यही सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै जनताको आवाज जावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेलीब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिए, तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ। सरकारको यस्तो ढिलासुसी देख्दा लाग्छ कि नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो। धादिङका नागरिकहरूले आफैलाई प्रश्न गर्न थालिसकेका छन्। त्यसरी म यस सम्मानित सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु, इन्तु परन्तु होइन, धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ।
0: सांसद थपलियाले बाढ़ीबाट प्रभावित धादिङ रसुवा र नुवाकोटका व्यवसायी तथा नागरिकले ब्याङ्कबाट लिएको ऋणको ब्याज र विद्युत महसुल पुनर्स्थापना नहुन्जेलसम्म मिनाहा गर्नुपर्ने माग पनि गर्नुभएको छ। साथै पीड़ितहरूको आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारसँग आग्रह गर्नुभयो। उहाँले पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरको समस्या दीर्घकालीन रहेको भन्दै तत्काल सड़क सञ्चालनसँगै वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने बताउनुभयो। मलेखुल ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सड़कका रूपमा विकास गर्न सकिने बैठकमा सांसद थपलियाले बताउनुभयो।
1: पृथ्वी राजमार्गको कृष्णवीरको समस्यातर्फ पनि सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कृष्णवीरमा पहिरो गएको आज 19 दिनमा बल्ल सड़क सुचारू भयो, तर कृष्णवीरको समस्या आजको मात्र समस्या होइन, यस क्षेत्रमा पटक पटक पहिरो जाने, सड़क अवरूद्ध हुने गर्दछ। सरकारलाई मेरो अनुरोध छ, हामीले तत्कालीन समाधानसँगै दीर्घकालीन वैकल्पिक मार्ग तयार गर्नुपर्छ। यसका लागि मलेखु ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सड़कका रूपमा विकास गर्न सकिन्छ।
0: नेपाली कांग्रेस धादिङले पार्टीको 15 महाधिवेशन अन्तर्गत जिल्लामा हुने विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। बिहिबार नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले केन्द्रीय निर्वाचन प्रतिनिधि विश्वास आचार्य संघको परामर्शमा अधिवेशनको कार्यतालिका तयार गरेको हो। कार्यतालिका अनुसार धादिङका सबै वडामा असोज 5 गते वडा अधिवेशन हुने भएको छ। त्यस्तै गरी असोज 7 गते गाउँपालिका तथा नगरपालिका अधिवेशन गर्ने निर्णय गरिएको छ। यस्तै असोज 10 गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तयार गरिएको नेपाली कांग्रेस धादिङका सहसचिव नवराज थिमिरे सिन्हाले जानकारी दिनुभयो। पार्टीको केन्द्रीय निर्वाचन समितिले यसअघि सार्वजनिक गरेको 15 महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका अनुसार धादिङमा पनि विभिन्न अधिवेशन क्रमशः सम्पन्न गर्ने तयारी गरिएको हो। अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढ़ाइने कांग्रेस धादिङले जनाएको छ।

0: भाद्र दश गते आएको बाढ़ीबाट प्रभावित गजरी गाउँपालिकाका 300 परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ। अन्तर्राष्ट्रिय गैर सरकारी संस्था केआरआईएन को सहयोगमा एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालको सहजीकरणमा राहत वितरण गरिएको हो। बाढ़ीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा घरायसी सामग्री उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम संचालन गरिएको हो। प्रभावित प्रत्येक परिवारलाई 25 केजी चामल, नुन, तेल, दाल, चिनी र मसला लगायतका खाद्य सामग्री प्रदान गरिएको छ। त्यसैगरी एक सेट बेड आइटमका सम्पूर्ण सामग्री, आपतकालीन प्रयोगका लागि लाइट तथा लामखुट्टे नियन्त्रण गर्ने इलेक्ट्रिक ब्याट समेत वितरण गरिएको आयोजकले जनाएको छ। राहत वितरण कार्यक्रममा सम्बन्धित ओडाका वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, केआरआईएन तथा एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालका अध्यक्ष गोपाल लम्सालले विपदको समयमा प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी सहयोग पुर्याउनु संस्थाको कार्यक्षेत्रको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो। उहाँले भन्नुभयो, विपद कहिले र कहाँ आउँछ भन्ने पूर्वानुमान गर्न सकिँदैन, तर विपद आएपछि प्रभावित समुदायको साथमा उभिन सकिन्छ। एकीकृत सामुदायिक विकास अभियान आईसीडीसी नेपालले यही मान्यताका साथ विगतदेखि नै विपद तथा आपतकालीन अवस्थामा प्रभावित समुदायलाई सहयोग गर्दै आएको छ। गजुरीमा पनि केआरआईएनको सहयोगलाई प्रभावकारी रूपमा प्रभावित परिवारसम्म पुर्याउन हामीले सहजीकरण गरेका हौं। राहत केवल सामग्री वितरणमा सीमित नरही प्रभावित परिवारको आवश्यकता र अवस्था अनुसार सहयोगलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो धारणा हो। अध्यक्ष लम्सालले विपदपछि प्रभावित परिवारको पुनर्स्थापना तथा दीर्घकालीन आवश्यकताका लागि स्थानीय तह, सहयोगी संस्था र समुदायबीच निरन्तर समन्वय आवश्यक रहेको बताउनुभयो। राहत वितरणबाट बाढ़ीका कारण खाद्यान्न तथा घरायसी सामग्रीमा क्षति बेहोरेका परिवारलाई तत्कालीन दैनिक आवश्यकतामा सहयोग पुग्ने अपेक्षा गरिएको छ। खबरको क्रम बाँकी नै छ, किसन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
4: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
0: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङथाङ लिरूङमा गएको विनाशकारी बाढ़ी र हिमपहिरोमा मानव सृजित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्नेच्युडको बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिके ओटोका अनुसार मानवका कारण बढ़ेको तापक्रमले हिमाली क्षेत्रको फ्रस्ट अर्थात अत्याधिक चिसोले जमेको भूमि पगारेको छ। यस क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्य भन्दा 1.5 डिग्री सेल्सियस बढ़ी थियो भने हिम नदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर, अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भूगर्भीय संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएका छन्।

आर्थिक वर्ष 2082 आफ्नो अख्तियार दुरूपयोगको अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रीनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा धेरै अर्थात 32,823 उजुरी फर्च्युट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा धेरै 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। यस्तै संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा धेरै उजुरी भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित रहेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिका मध्ये 8 मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर भएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 190 जनालाई प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रूपियाँ भन्दा धेरै बिगो माग दावी गरिएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। फुर्के खोलामा तत्काल बेली ब्रिज बनाउन सांसद थपलियाको माग। मलिखु ताल्ती हुँदै भण्डारा निस्कने चेपाङ मार्गलाई वैकल्पिक सड़कका रूपमा विकास गर्न सकिने। नेपाली कांग्रेस धादिङको अधिवेशन कार्यतालिका सार्वजनिक। असोज 5 गते एउटा अधिवेशन हुने। र भोटेकोशी बाढ़ीमा जलवायु परिवर्तनको ठूलो भूमिका। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेंस दे घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ष पेंस
2: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: रेडियो धादिङ समय संकेत.
5: अहिले साँझको 7 बज्यो.
6: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा.

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे नि भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
2: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
1: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
2: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
3: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ बेसी धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
3: फोन नम्बर 0 5 3 3 6 3, मोबाइल नम्बर 98 41 26 33 83।
5: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
6: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
5: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
6: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
8: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुछार बजार।
5: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।
9: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
9: हस् बाबा।
11: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
12: सम्पर्क मोबाइल 97 41 01 3 429।

0: यस्तै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ।
3: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ।
2: त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
3: औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।
4: सेनेटरी सामान
5: अधिकारी सबलाई,
4: ब्रजर पेन्ट
5: अधिकारी सबलाई,
4: धारा फिटिङ
5: अधिकारी सबलाई,
4: टाइल मार्बल
5: अधिकारी सबलाई।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो लौ न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
6: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
7: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
9: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिण्डरको मूल्य 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी। स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 पुनरावेदन र 3 पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्चोटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 रहेका छन् भने संघसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा संचालनमा ल्याएको हो। सफल परीक्षणपछि संचालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो काँग्रेसको ऐतिहासिक स्थान हो, यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम। अब हामी 15 महाधिवेशनको सन्धिकट छौ, 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ, किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भ मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि अझ 3-4 गतिको अधिवेशनमा भाग नलिऊ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यसकारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय फेरबार देउबाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। अनि यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउबाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाण्डुमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2,165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले विजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भत्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं। तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियो।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारी गरियोस्। पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरू

0: ठुलो निशाना बन्न पुगेका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
2: सन्तोषी रावल रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
3: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
2: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका। हेलो सांसद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
10: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
11: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढ़ीमा यो 6 लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभग्राहीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
10: तपाईँको परिवारमा 4 भन्दा बढ़ी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णवीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
12: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवै तर्फ यातायात सुचारू भएको छ। फिसमा विवाह एप

0: गर्ने बेलामा चाहिँ सवारी चालक र एसओहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो, अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सडक निर्माण गरेका छौँ, हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सडक निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन, त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु पनि चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिलो जोखिम क्षेत्र भन्ने बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ, अब यो किसिम भिड त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समावित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
1: कृष्णफेरी सडक खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सडक आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलि नै रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
2: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नु भएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
4: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
3: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
7: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ।
8: नमस्ते।
7: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
8: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनको हिसाबले हेर्नु भने मैले 2 कानूनलाई इन्डिकेट नै गरेको थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदनलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
7: दोस्रो कानून चाहिँ
8: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सङ्घीय हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्नेछ, किनभने
4: सरकारको स्थायी संयन्त्र त बेरुगेसी हो नि त, सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ। त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ
9: भनेको पुल पुलिस आएर बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
4: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि पुर्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यसको चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भन्दैन, पालिकालाई भन्दैन, त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्छ नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा म लागिरहेको छु।
9: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
4: यस्तो छ, अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
9: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने, आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
4: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कूल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ? जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ, संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
9: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो त्यो आत्मीयता भयो सबैसँग,
4: त्यो हामी कोसिस गरिरहेछौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु, हामीले चाहिँ जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ, म आफूलाई चाहिँ म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ फ्याट चिनिहालिन्छ, किनकि यो कंग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको संख्याको कारणले पनि होइन, त हामीसँग संख्या त अहिले 182 छ भनेपछि हामीसँग संख्या धेरै छ, त्यहाँ कहिलेकाहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो सांसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पाँच पटक निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ, भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ, भने विगतमा हामीले प्रतिस्पर्धामा के भन्यौं भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो, तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरेपछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन.
9: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
4: दुइटै कुरा हो. मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई. चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरह हुन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरह हुन्छु. जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त.
3: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ. अख्तियार दुरूपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढ़ी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरूद्ध परेको छ. काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्. नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ. काठमाण्डु उपत्यकामा एलपी ग्यासको मूल्य पुनः स्वाभाविकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँथे भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ मेची धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105263, मोबाइल नम्बर 9841226383।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाङ अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
8: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 9741026439।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: औषधि होइन सचेतना नै सुरक्षा।
3: हामी मध्ये धेरैजना सानो ज्वरो, खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान शुरू गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ, औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्ट्री माइक्रोबियल रेसिस्टेन्ट AMR बनाउँछ।
4: माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ।
5: औषधिको दुरुपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ,
6: स्वस्थ रहौ, सचेत बनाऊ।
7: सेनेटरी सामान
8: अधिकारी सप्लायर्स,
7: बजर पेन्स
8: अधिकारी सप्लायर्स,
7: धारा फिटिङ
8: अधिकारी सप्लायर्स,
7: टाइल मार्बल
8: अधिकारी सप्लायर्स।
9: ए दाई, के को नारा बाजी हो दाई?
10: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
9: के हो लौन त हामीलाई नि भनिदिनु न।
10: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
9: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
10: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
11: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै, प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-738, मोबाइल नम्बर 9840-39-46-56।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।